0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: दाजुभाई सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेटवर्क CIM
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 29 गते बिहीबार अक्टोबर 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज शुक्ल पक्षको पञ्चमी तिथि विश्व हात धुने दिवस अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता। प्रस्तावित दुईजनाको नाम अस्वीकृत। 10 जनाको अनुमोदन। प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीहरूको माग।
1: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी। सुदूरपश्चिमको बजेटका कारण एमालेभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि।
0: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित। प्लाई दुबईले 7 महिना थप्यो पोखरा दुबई उडान तालिका। काठमाडौँ उपत्यकाबाट मात्रै दशैंका लागि 3 दिनमा 1 लाख भन्दा बढ़ी यात्रु उपत्यकाबाट बाहिरिए।
1: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु। रोजगार र लगानी बढ़ाउन यूएनडीपीको पहल। साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी।
0: र नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रुबिन महर्जन र इभाना थापालाई स्वर्ण। 10 राष्ट्रिय खेलकुदमा 32 खेलमै बागमतीका 600 भन्दा बढ़ी खेलाड़ी सहभागी हुने। तामझाम बिना एसियाडका पदक विजेता खेलाड़ी पुरस्कृत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा संसदीय सुनवाई समितिबाट दुईजना प्रस्तावित राजदूतका लागि प्रस्तावित व्यक्तिको अस्वीकृत भएको र 10 जनाको अनुमोदन भएको प्रसंग।
1: सरकारले राजदूत नियुक्तिका लागि 4 महिना अघि क्षमतावान योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै सार्वजनिक सूचना जारी गर्यो। त्यसपछि 4000 भन्दा बढ़ीले आवेदन दिए। त्यति ठूलो संख्यामा 13 जनाको नाम छनौट गरेर मन्त्री परिषद बैठकले 2 असोजमा संसदीय सुनाईका लागि पठायो। संसदीय सुनाई समितिले सुनाईका क्रममा महिला हिंसा आर्थिक लेनदेन स्वार्थको द्वन्दको विषय उठेपछि 2 जनालाई अस्वीकृत गरिदिएको छ। अर्का 1 जनाका विषयमा भने स्वार्थको द्वन्दबारे थप बुझ्नुपर्ने भन्दै होल गरिदिएको छ। संसदीय सुनाई समितिको हिजोको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खडेलको नाम अस्वीकृत गरेको हो। स्वार्थको द्वन्दको आरोप लागेका जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाका विषयमा भने निर्णय हुन सकिरहेको छैन। बाँकी 10 जना संसदीय सुनाई समितिबाट अनुमोदन भएका छन्। संसदीय समितिले प्रस्तावित 2 राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिशमा प्रश्न उठेको छ। राष्ट्रपाको सरकारले गरेको सिफारिशलाई राष्ट्रपाकै सांसदको बहुमत रहेको संसदीय समितिले अस्वीकृत गरिदिएको हो। संसदीय सुनाई सम्पन्न भइसकेपछि सो विषयमा जानकारी गराउँदै समितिका सभापति बोधनारायण श्रेष्ठ,
3: उहाँलाई सिफारिश गरेको पदमा नियुक्तिका लागि अनुमोदन गर्न चाहनुहुने मान्ने सदस्यहरूले हुन्छ भन्नुहोस्। उहाँलाई सिफारिश गरिएको पदमा नियुक्तिका लागि अनुमोदन गर्न नचाहनुहुने मान्ने सदस्यहरूले हुन्न भन्नुहोस्। सर्वसम्मत हुन्न भन्ने आवाज सुनियो। नेपाल सरकारको मिति 2083/6/2 निर्णय अनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि मलेसियाका लागि प्रस्तावित श्री चुडामणि खरेल झापाको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 अस्वीकृत भएको सर्वसम्मत अस्वीकृत भएको घोषणा गर्दछु।
0: अब बड़ा दशैंको प्रसंग। दशैं र तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकास द्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका छन्। यही अवधिमा उपत्यकाभित्र भित्रिने यात्रुको संख्या 1,17,614 रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार तीन दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या भित्रिने भन्दा 70,160 बढ़ी छ। दशैं नजिकै गर्दा उपत्यकाबाट घर जाने यात्रुको चाप दिन प्रतिदिन बढ़िरहेको पनि उहाँले बताउनुभयो। विशेष गरी असोज 27 गते बाहिरिने यात्रुको चाप एकैपटक उल्लेख्य रूपमा बढ़ेको छ। उहाँका अनुसार असोज 25 गते उपत्यकाबाट 8,526 सवारी साधनमा 52,827 यात्रु बाहिरिएका छन्। तीन दिनमा उपत्यकाबाट कुल 27,668 सवारी साधन बाहिरिएका छन् भने 24,635 सवारी साधन उपत्यकाभित्र प्रवेश गरेको पाइएको छ। बाहिरिएका यात्रुमध्ये 69,099 जना महिला र 1,18,685 जना पुरूष रहेको पनि प्रहरीले जानकारी दिएको छ। यात्रुको चाप बढ़ेसँगै सड़क सुरक्षा पनि कड़ा बनाइएको प्रहरीले दावी गरेको छ। असोज 25 देखि 27 गतेसम्म मापसे अर्थात मादक पदार्थ सेवन अन्तर्गत 119 यान्त्रिक अन्तर्गत 60 र लागू पदार्थ सेवन अन्तर्गत 9 कार्यवाहीमा परेको पनि प्रहरीले बताएको छ। दैनिक विवरण अनुसार 25 गते मापसे 66 र यान्त्रिक 5, 26 गते मापसे गरेका 53, यान्त्रिक 35 र लापसे अर्थात लागू पदार्थ सेवन गरेका 1 तथा 27 गते यान्त्रिक 20 र लागू पदार्थ सेवन गरेका 8 कार्यवाही गरिएको पनि प्रहरीले बताएको छ।
1: पछिल्लो 3 वर्षमा जिल्लामा प्रहरी परिसर काठमाडौँमा मात्रै मिटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटनामा 89 मुद्दा अदालतमा 35 मिलापत्र र अन्य कतिपयमा प्रमाण नपुगेको पनि कतिपय छानबिनले देखाएको छ। जबकि तराईका जिल्लामा मिटर ब्याजका समस्या धेरै छन्। 14 साउन 2080 अनुचित लेनदेन तथा मिटर ब्याज सम्बन्धी कानून आएकोमा 1 वर्षपछि यस सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिएको थियो। सोही अनुसार काठमाडौँ परिसरले 6 असार 2081 यस सम्बन्धी निवेदन लिन थालेको हो। 1,485 उजुरी त्यस यता रहेका छन्। त्यस्तै गरी वडा निवेदनमा मिलापत्र भएकोमा भने 135 र 89 मुद्दा दायर भएको पाइएको छ। अन्य उजुरी मध्ये कतिपयमा प्रमाण नपुगेको तथा कतिपयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ। 4 वर्ष अघि मिटर ब्याज सम्बन्ध पीड़ितले गरेको आन्दोलनपछि सरकारले यस सम्बन्धी छुट्टै कानून बनाएको थियो। शुरूमा सीडीयूलाई यस सम्बन्धी उजुरी लिएर छानबिन गर्ने अधिकार दिएकोमा 12 वैशाख 2081 अनुचित लेनदेन कारोबार सम्बन्धी छुट्टै कानून बनाएर प्रहरी मार्फत अनुसन्धान गरी मुद्दा चलाउन सक्ने अधिकार समेत दिएको छ। ठूलो संख्यामा उजुरी परे पनि मिटर ब्याज नै भएको भन्दै प्रमाण नहुँदा धेरैमा प्रहरीले निर्णय लिन नसक्ने अवस्था रहेको समेत बताइएको छ। आर्थिक लेनदेन नगद नै हुने र त्यसको प्रमाण नहुने भएकाले पनि अनुसन्धान कठिन हुने समेत प्रहरी अधिकारीहरूले बताउँदै आएका छन्।
0: अब बाढ़ी विपदको प्रभावको प्रसंग। पछिल्ला 3 ठूला विपदका कारण सड़क र पुलमा सबैभन्दा धेरै क्षति पुगेको पाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पकी झोलुङ्गे र क्यान्टी लिभर भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको हो। गत भदौ 10 गते आएको भोटेकोशी बाढ़ीले 31 पक्की पुल तथा 64 झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। त्यस्ता पुललाई मरमत गर्ने तयारी गरिएको सरकारले जानकारी दिएको छ। असोज 9 देखि 11 गतेसम्मको लगातारको पानीले कालीगण्डकीको करिडोरमा पनि क्षति पुर्याएको जानकारी दिइएको छ। यसैबीच बाढ़ी पहिरो र कटानले छेदविच्छेद बनाएको कालीगण्डकी करिडोरको बेनी जोमसुम सड़क खण्ड 2 साताको प्रयासपछि सञ्चालनमा आएको छ। सड़क खुलाउनका लागि सड़क कार्यालयले ठूलै आकारमा जनशक्ति र उपकरण परिचालन गरेको थियो। अहिलेका लागि सड़क खुलेको भए पनि यात्रा सहज नभएको सड़क विभागका प्राविधिकहरूले बताएका छन्। सड़क सञ्चालनमा आएसँगै कोराला नाकामा रोकिएका गाड़ी, दशैंका लागि चीनबाट भित्रियाएका लत्ता कपड़ा र मुस्ताङमा उत्पादित स्याउ पोखरा काठमाडौँ सहितका शहरका लागि हिँडाइएको पनि जानकारी दिइएको छ। त्यसबाहेक सड़क खण्डका बीचबीचमा रोकिएका सवारी साधन पनि पार गराइएको छ। यसैबीच रसुवाको भोटेकोशी भाटीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरधुरीले प्रति परिवार 45,000 रूपियाँका दरले नगद प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपन हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराइएको सीआईएनसँग कुराकानी गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताउनुभयो।
4: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तह जसलाई संकटग्रस्त घोषणा गरिएको थियो त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्राम संघको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरधुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाँदरले खेतीपातीमाथि खेतीबालीमा किसानलाई दुःख दिन थालेपछि वैकल्पिक खेतीको बहस।
5: हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढी हुने खालका बाली के लाउन सकिएला। हावा पानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ।
0: जंगली जनावरले अन्नबाली सखा पारेपछि बाँकेका किसान भने बेसार खेतीमा आकर्षित। सुदूरपश्चिमको बजेटका कारण हिमालयभित्र चर्कियो विवाद। चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
7: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन शुरू शीर्षकको खबर प्रकाशित छ। काठमाडौँ उपत्यकाको यातायात प्रणाली सुधार गर्न जाइकाको सहयोगमा गुरू योजना तयार पारिएको र सोही गुरू योजना अन्तर्गत रत्नपार्क भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। अध्ययनले काठमाडौँ उपत्यकाको कुल 77 किलोमिटर सड़क खण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखिएको छ, जसमध्ये कुल 52 किलोमिटरमा आकाशे र 25 किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखिएको छ। हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सम्झौता शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा बेपत्ताको एकिङ विवरण बुझाउन आग्रह शीर्षकमा भोटेकोशी बाढीपछिको खबर प्रकाशित छ। रसुवाको भोटेकोशीमा गत भदौ 10 गते आएको बाढीमा परि बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण एकिङ गर्ने स्थानीय तहलाई प्रक्रिया र समय सीमा तोकिएको छ। भित्रावतीमा पुल बनेपछि पर्यटकको चहल पहल शीर्षकको अर्को खबर प्रकाशित छ भने मतदाता सूचीबाट 3,500 नाम हटाइयो शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा सरकारको 6 महिनामा पीपीए टुंग्याउने कार्यसूची घोषणामै सीमित शीर्षकको खबर प्रकाशित छ। पीपीए गर्दा त्यसले राज्यलाई कस्तो किसिमको व्यवहार पर्ने हो, निजी क्षेत्रलाई कसरी सम्बोधन गर्ने, साथै आर्थिक पाटो जोड़िएको संवेदनशील विषय भएकाले समेत लागेको हो। विद्युत खरिद सम्झौता सम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा वैज्ञानिक वस्तुनिष्ठ तथा राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मापदण्ड तयार गरिएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। निजी कम्पनीलाई विद्युतीय व्यापारको आश्रय पत्र खुलाउने तयारी पूरा भएको र बिजुलीमा 5% भ्याट हटाउने निर्णय पनि आउँदो मन्त्री परिषद बैठकले गर्ने समेत खबरमा उल्लेख छ। त्यस्तै गत वर्ष चौथो त्रैमासमा आर्थिक वृद्धिदर 4% शीर्षकको खबर प्रकाशित छ। गत आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर 4% रहेको प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो प्रकाशित गरेको मौसम प्रभाव समायोजन गरिएको तथ्याङ्क अनुसार चौथो त्रैमासमा कुल ग्रास्त उत्पादन आधारभूत मूल्यमा 4% बढ़ेको अनुमान गरिएको हो। यस्तै 3 दिनमा 1,78,087,000 यात्रु उपत्यकाबाट बाहिरिए शीर्षकको खबर पनि कारोबारको पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै वाणिज्य बैंकहरूको नाफा 6% बढ़्यो शीर्षकको खबर भित्र पृष्ठमा प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो साता ठूला परियोजना र पुराना विवाद प्रमुख एजेण्डा शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको हो। गत 13 चैतमा सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर अर्थात 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको दावी गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा साझा सरोकारलाई सँगै अघि बढ़ाउने सातै प्रदेशको प्रतिबद्धता शीर्षकमा पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छ। संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने, अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने मुख्यमन्त्री सम्मेलनको निर्णय भएको छ। देउबा पक्षको वडा अधिवेशन अधूरो शीर्षकमा कुलचन्द्र नेउपाने लेख्नुहुन्छ, समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1,243 वडामा अधिवेशन बाँकी रहेको निर्वाचन समितिको भनाई उद्धृत गरिएको छ। भित्रीपन्नामा घाँस गोबर गर्ने किसान जब दीक्षित भए शीर्षकमा संगम प्रसाईले सिन्धुलीबाट लेख्नु भएको छ। जीवनमा कहिल्यै उहाँले विद्यालय टेक्नु भएन, औपचारिक शिक्षा पनि लिनु भएन, तर 70 वर्षको उमेरमा प्रमाणपत्र सहित दीक्षित हुँदा कमला सुवेदीको खुशीको सीमा छैन। यो दीक्षान्त कुनै परम्परागत कलेज वा विद्यालयको होइन, पशुपालन सम्बन्धी 4 वर्षको तालिम पूरा गरेपछि उहाँले सिन्धुलीको कमला माई नगरपालिकामा संचालित कृषक पाठशालाका 48 कक्षा पूरा गरेर प्रमाणपत्र सहित दीक्षित हुनुभयो। अब उहाँको सपना छ उन्नत जातको गाई पालेर छोराले जस्तै राम्रो आमदानी गर्ने। अरू महिलाहरूको बारेमा पनि यो समाचारमा विवरणमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा इजरायल पठाउने नाममा ठगी शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली धन्दाबाट शुरू भएको काण्डले पूर्व गृहमन्त्रीदेखि उप प्रधानमन्त्रीसम्मलाई तान्यो। कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौला गाईले मन्त्री परिषदको नक्कली निर्णय देखाएर पैसा उठाएको अनुसन्धानबाट देखिएको छ। यसमा चौला गाईले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम पनि बेचेको शीर्षकमा खबर छ। रमेश धुमाला लेख्नुहुन्छ, नक्कली भूटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक भयो। 2077 सालमा नक्कली भूटानी शरणार्थी

0: सार्वजनिक विधामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले 24 घण्टा सम्पर्कमा रहने गरी जिम्मेवार व्यक्ति तोक्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विधाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल उपलब्ध गराउन, ठगीमा प्रयोग भएका खातामा पहिचान गर्न र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गर्न लागि उल्लेख गरिएको छ। निजी क्षेत्रले पनि अब पाठ्यपुस्तक छाप्न पाउने बारेमा रूबी रौनियारले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा भित्री पन्नामा संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग, अविलम्ब प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। 12 दिन ढिलो गरी नेपालबाट मनसून बाहिरिएको बारेमा खबर छ भने बाढ़ीमा हराएका मकवानपुरका 58 जनाको विवरण प्रमाणीकरण गरिने बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला संक्रमणबाट मृत्यु हुनेको संख्या 4381 पुगेको छ। गत मे 15 प्रकोप घोषणा गरिए यता नै 9000 भन्दा बढ़ीमा संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सार्वजनिक पछिल्लो विवरण अनुसार संक्रमितको कुल संख्या 9066 पुगेको छ। संक्रमित मध्ये मृत्यु हुनेको अनुपात 48.3% रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि यसको उपचारका लागि चिकित्सकहरूले नियमित रूपमा परीक्षण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वमा बढ़दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्र समक्ष थप चुनौती सृजना रहेको समेत बताइएको हो। बैंकमा जारी आईएमएफ र विश्व बैंकको आर्थिक वार्षिक बैठकका क्रममा आयोजित एक कार्यक्रममा आईएमएफले सो कुरा बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले विकासशील देशमा लगानी बढ़ाउन र रोजगारी सृजना गर्न दुई विश्वव्यापी पहल शुरू गरेको जनाएको छ। आगामी 15 वर्षमा 1.20 करोड़ युवा श्रम बजारमा प्रवेश गर्ने भए पनि तीमध्ये 80 करोड़ले रोजगारी नपाउने जोखिम रहेकाले केही विषयहरू अप्नाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। यी पहलले विकासशील अर्थतन्त्रमा लगानी परिचालन गर्न, व्यावसायिक वातावरण सुधार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य समेत राखेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुदमा पदक जितेका कराते र महिला कबड्डी टोलीका खेलाड़ीको खातामा हिजो सरकारी पुरस्कार रकमको घण्टी बजेको छ। गत शुक्रबार बसेको मन्त्री परिषद बैठकले एसियाडमा काँस्य पदक जितेका खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई तत्काल नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। जापानको आइची नागोयामा सम्पन्न एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदक जितेको थियो। कराँतेका तेन्जिङ शेर्पाले व्यक्तिगततर्फ काँस्य जित्नु भएको थियो भने महिला कबड्डी टीमले पनि काँस्य पदक जितेको थियो। पदक जितेका खेलाड़ीले अघिल्लो संस्करणमा पाएको रकम भन्दा कम पुरस्कार पाएको पनि उल्लेख गरिएको छ। यी एभीएम टेबल टेनिस क्लबका रूबिन महर्जन र इभाना थापाले बुधबार हिजो नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। 21 वर्ष मुनिको किङ्स सिंगल्सको बोइजमा रूबिन र गर्ल्समा इभाना विजेता हुनुभएको आजका सबैजसो पत्र पत्रिकाले पनि खबर छापेका छन्। र बागमती प्रदेशले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका 32 खेलमा पूर्ण टोली सहभागी गराउने तयारी गरेको छ। प्रदेश खेलकुद विकास परिषदका अनुसार बागमतीबाट 656 खेलाड़ीसहित कुल 782 सहभागी हुनेछन्। परिषदका सदस्य सचिव दीपक लामाले खेलाड़ी बाहेक प्रशिक्षक, अफिसियल, टोली नेता, उपनेता र मेडिकल टोली गरी थप 126 पनि सहभागी हुन लागेको जानकारी दिनुभयो।
1: बाँदरले नखाने खेतीपातीको सिफारिशमा बिग्रेको जोड़ र विकल्प कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब बाँदरबाट मुक्ति र वैकल्पिक खेतीको प्रसंग। हिजो आज नेपालमा बाँदरले किसानलाई दिएको दुःख र यसको विकल्प बारेमा संसदमा सरकारदेखि सड़कसम्ममा बहस भइरहेको छ। बाँदर नियन्त्रण वा वैकल्पिक खेती मध्ये माध्यममा ध्यान दिनका लागि साथी दीपक आचार्यले प्राणी शास्त्री डाक्टर मुकेश

0: पुलिससँग कुराकानी गर्नुभएको छ।
1: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
2: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द्व बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो, अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
1: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढी भएको घटी भएको सबै थाहा हुन्छ।
3: प्राणी शास्त्री डाक्टर मुकेश चालिसीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: राजदूतको सुनाईमा देखियो संसदीय सर्वोच्चता, प्रस्तावित दुईजनाको नाम अस्वीकृत, 10 जनाको अनुमोदन, प्रहरी कर्मचारी वित्तीय स्रोत र संरचना हस्तान्तरण गर्न मुख्यमन्त्रीको माग,
3: काठमाडौँ प्रहरीमा मात्रै मिटर ब्याज सम्बन्धी 1400 भन्दा बढ़ी उजुरी, सुदूरपश्चिमको बजेटका कारण एमाले भित्रै चर्कियो विवाद, चौथो त्रैमासमा 1.54% मात्रै आर्थिक वृद्धि,
4: जंगली जनावरले अन्न बाली सखा पारेपछि बाँकेका किसान बेसार खेतीमा आकर्षित, बाँदरबाट खेतीपाती जोगाउन वैकल्पिक खेती गर्न विज्ञको सुझाव, फ्लाइ दुवैले 7 महिना थपे पोखरा दुवै उडान तालिका,
3: कंगोमा इबोला संक्रमणबाट 4000 भन्दा बढ़ी नागरिकको मृत्यु, रोजगारी र लगानी बढ़ाउन यूएनडीपीको पहल, साउदी अरबमाथिको आक्रमणले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने आईएमएफको चेतावनी,
4: र 10 राष्ट्रिय खेलकुदका 32 खेलमै बागमतीका 656 खेलाड़ी सहभागी हुने, तामझाम बिने एसियाडका पदक विजेतालाई पुरस्कार वितरण, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा रूबिन महर्जन र इभाना थापालाई स्वर्ण।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र सत्ताधारी दल, जहाँ सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारसँग र विभिन्न राजनीतिक भेटघाटमा पनि सरकार ढल्न लागेको भन्ने विषयमा लाग्ने आरोप र त्यसबारेमा नढल्ने बारेमा पटक पटक स्पष्टीकरण दिँदै आउनु परेको छ। सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने र पार्टीको नेतृत्व आफूले सञ्चालन गर्ने, आफू नै त्यसमा सक्रिय रहने भनेर भन्दै आउनु भएको छ। यहाँ एउटा खुला स्थान छ जहाँ एउटा कुर्सी छ, जुन कुर्सी मक्किएर भाँचिन थालेको जस्तो पनि देखिन्छ, पछाडितिर ढल्केको छ। त्यही कुर्सीमा प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति बसेका छन्। आँखामा चश्मा छ र फरक्क फर्केर पछाडितिर हेर्दै गर्दा त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति पुगेका छन्। औंलो ठोडाउँदै केही पनि राखेका छन्। माथि यस्तो लेखेको छ,
0: सरकार ढल्दै त ढल्दैन, म ढल्नै त दिन्न। हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले लालिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 98 19 81 88 16

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरभेरो।

0: बिहानी 97 दशमलव छ मेगाहर्जको बिहान 6:35 बजेको समाचार सेरोफेरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97 दशमलव छ मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङ बोर्डिङ स्कूलमा दशैं विशेष कार्यक्रम सहित असोज 29 विदा, दोस्रो त्रैमासिक नतिजा मंगसिर 4 गते आउने। धादिङका 13 स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा नीलकण्ठ नगरपालिका धादिङमा प्रथम। सांसद खगेन्द्र सुनार महिलालाई असली गाली र धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा छानबिनको माग। र नेपाल प्रिमियर लीग एनपीआरका दुवै संस्करणमा सुदूरपश्चिम उपविजेता जनकपुर र लुम्बिनी बने च्याम्पियन। नेपालीहरूको महान चाड़ विजय दशमी शुभ दीपावली नेपाल सम्बत 1147 तथा छठ पर्वको पावन अवसरमा न्यू धादिङ बोर्डिङ स्कूल नीलकण्ठ धादिङ मिसीमा एक विशेष सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कला संस्कृतिक र परम्परागत संरक्षण गर्दै विद्यार्थीहरूमा चाडपर्वको महत्व बुझाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दशैंको टीका र जमरा लगाइदिएर खुशी साटासाट गरिएको थियो। कार्यक्रमसँगै विद्यालयले वार्षिक कार्यपत्र अनुसार आगामी 2083 असोज 29 गतेदेखि विशेष पर्व विदा फेस्टिभल होलिडे हुने जानकारी दिएको छ। विदापछि विद्यालय आगामी 2083 कार्तिक 23 गते सोमबारदेखि पूर्ण नियमित रूपमा सञ्चालन हुनेछ। विदाको समयमा विद्यार्थी र पाठ्य पुस्तक बीचको समीयता कायम राख्न गृह कार्य गराउन र हाम्रो अक्षर राम्रो अक्षर अभियानलाई सार्थक बनाउन विद्यालयले अभिभावकहरूलाई विशेष आग्रह गरेको छ। साथै बालबालिकालाई खुला नाला पोखरा तथा सवारी साधन जस्ता संवेदनशील क्षेत्रहरू एवं जंक फूडबाट टाढ़ी राखी सकारात्मक पुस्तक पढ़ने वातावरण सृजना गर्न समेत अनुरोध गरिएको छ। यसैबीच भदौ 20 असोज 28 गतेसम्म सञ्चालन भएको नर्सरीदेखि कक्षा 8सम्मको दोस्रो त्रैमासिक परीक्षाको नतिजा आगामी 2083 मंगसिर 4 गते शुक्रबार प्रकाशन गरिने विद्यालय प्रशासनले जनाएको छ। धादिङका 13 स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको समग्र मूल्यांकनमा नीलकण्ठ नगरपालिका प्रथम भएको छ। बेनीघर उडान गाउँपालिका दोस्रो र त्रिपुरा सुन्दरी गाउँपालिका तेस्रो भएका छन्। जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा असोज 26 र 27 गते सम्पूर्ण आर्थिक वर्ष 2083-84 सम्बन्धित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा विभिन्न स्वास्थ्य सूचकका आधारमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन गरिएको थियो। समीक्षाका क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरूको समेत पुरस्कृत गरिएको छ। स्वास्थ्य चौकी तर्फ थाग्रे गाउँपालिका स्थित महादेव बेसिक स्वास्थ्य चौकी प्रथम र मैदी स्वास्थ्य चौकी दोस्रो भएका छन्। त्यसै गरी आधारभूत अस्पतालतर्फ बेनीघर आधारभूत अस्पताल प्रथम भएको छ। वार्षिक समीक्षा मार्फत जिल्लामा स्वचालित स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै स्वास्थ्य सेवाको प्रभावकारिता र विभिन्न सूचकमा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन मूल्यांकन गरिएको जनस्वास्थ्य कार्यालयले धादिङले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ 3 दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। असोज 26 गते भारत जानुभएका गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बिश्केक गृहमन्त्री स्तरीय पहिलो बैठकमा सहभागी हुनुभएको थियो। भ्रमणका क्रममा उहाँले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। बिश्केक बैठकलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण बढ़दो विपद जोखिम न्यूनीकरणका लागि क्षेत्रीय विपद पूर्व तयारी तथा प्रतिकारका रूपरेखा निर्माण गर्ने प्रस्ताव गर्नुभएको थियो। स्वदेश फर्कने क्रममा नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरूङले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि संक्षिप्त भेटवार्ता गर्नुभएको उहाँले सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले परम्परागत रूपमा नेताको निर्णय र बन्द कोठाबाट टिकट वितरण गर्ने अभ्यास अन्त्य गर्ने दावीसहित उम्मेद्वार छनौटका लागि चार चरणको व्यवस्था गरेको हो। रूपरेखा अनुसार उम्मेद्वारको मूल्यांकन 100 पूर्णाङ्कमा गरिनेछ, जसमा प्रारम्भिक निर्वाचनमा 40%, लिडरशिप एकेडेमीमा 25%, संगठन तथा लोकप्रियता मूल्यांकनमा 25% र समावेशितालाई 10% भार दिएको छ। राष्ट्रपतिका अनुसार प्रारम्भिक निर्वाचन अघि नै अन्य मूल्यांकनको अंक निर्धारण गरी केन्द्रीय सभामा गोप्य रूपमा सुरक्षित राखिनेछ। सबै प्रक्रिया पूरा भएपछि मात्रै एकमुष्ट नतिजा सार्वजनिक गरिनेछ। यस्तै उम्मेद्वार बन्न चाहने आकांक्षीले संविधान, स्थानीय सरकार सञ्चालन, इन बजेट निर्माण, सुशासन, विवाद व्यवस्थापन, डिजिटल साक्षरता सहितको दोस्रो विषयमा लिडरशिप एकाडेमीको तालिम लिएर परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। न्यूनतम मापदण्ड पूरा गर्न नसक्ने आकांक्षी छनौट प्रक्रियाबाट बाहिरिने रूपरेखामा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार महिलालाई असली गाली र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा पर्नु भएको छ। संचार माध्यममा सार्वजनिक अडियो बारे गम्भीर छानबिनको माग भइरहे पनि सरकारले अहिलेसम्म अनुसन्धान अघि नबढ़ाएको भन्दै प्रश्न उठेको छ। नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेले यस विषयमा हालसम्म उजुरी नआएको र उजुरी प्राप्त भए कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। यता अधिवक्ता मोहन अन्सारीले सार्वजनिक रूपमा विषय उठिसकेको सरकारले आफैले छानबिन अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। राष्ट्रिय महिला आयोगले पनि घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। आयोगकी कार्यपालक अध्यक्ष कृष्ण कुमारी पौडेलले खतिवड़ाका अनुसार पीड़ितको आफ्नो पहिचान गोप्य राखेर समेत उजुरी दिन सक्नेछन्। यस प्रकरणमा अडियो सत्यता, महिलाको सुरक्षा र आरोप बारे निष्पक्ष छानबिन हुनुपर्नेमा माग उठिरहेको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक 6% ब्याज दर दिने गरी निष्कासन गरेको 3 अर्ब रूपियाँ बराबरको ऋण पत्र सर्वसाधारणलाई खुल्ला पत्र गरेको छ। बैठकले 6% आरबीबीएल डिभेन्चर 2089 नामको ऋण पत्रमा असोज 29 गतेदेखि आज आवेदन दिन सकिने जनाएको छ। 7 वर्ष अवधिको उक्त ऋण पत्रमा कार्तिक 10 गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्कासन अवधि कार्तिक 12 गतेसम्म थप गर्न सकिने बैंकले जनाएको छ। बैंकले प्रति इकाई 1,000 रूपियाँ अंकित मूल्यमा 30 लाख इकाई ऋण पत्र निष्कासन गरेको हो। कुल निष्कासित ऋण पत्र मध्ये 60% अर्थात 18 लाख इकाई व्यक्तिगत तवरमा बिक्रीका रूपमा छुट्याएको छ। बाँकी 40% अर्थात 12 लाख इकाई सर्वसाधारणका लागि खुल्ला गरिएको हो। सर्वसाधारणका लागि खुल्ला गरिएको ऋण पत्रको कुल मूल्य 1,20,00,000 रूपियाँ छ। लगानीकर्ताको न्यूनतम 25 इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सक्नेछन्। ऋण पत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। विगतसम्म 2022 साल माघ 10 गते पूर्ण सवारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल 77 जिल्लामा 316 शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा 338 एटीएम टर्मिनल छन्। बैंकको निक्षेप कर्जा एटीएम तथा मोबाइल ब्याङ्किङ लगायतका सेवा 49 लाख भन्दा बढी ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 रातो पानी स्थित प्राकृतिक तातो पानी कुण्ड असोज दोस्रो साताको काली गण्डकी नदीमा आएको हो। बाढ़ीले बगाएको छ। असोज 11 गते आएको बाढ़ीले बिरामी कुण्डसहित त्यहाँ निर्माण गएका पर्यटकीय उपधार बगाएपछि कुनै समय पर्यटक तथा बिरामीको आकर्षण बनेको तातो पानी कुण्ड अहिले बगरमा परिणत भएको छ। तातो पानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले विगत 9 वर्षदेखि गर्दै आएको पूर्वाधार निर्माणमा करिब 1 करोड़ रूपियाँ लगानी भएको थियो। बाढ़ीले स्नान गरी पोखरी टहरा विश्राम स्थल शौचालय तथा नदी कटान रोक्न बनाएको पक्की पर्खाल समेत बगाएको छ। गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनाका अनुसार बाढ़ीले कुण्ड रहनेको स्थानमै नदी बग्न थालेपछि पुरानै ठाउँमा पुनर्निर्माण गर्न कठिन भएको छ। तातो पानीको मुहान समेत पुरानो स्थलमा करिब 30 मिटर तल सरेको छ। गाउँपालिकाले अब मुहानबाट तातो पानी ल्याएर अन्यत्र स्नान स्थल निर्माण गर्न विकल्प बारे छलफल गरिरहेको जनाएको छ।
1: बुढी हेर त लाउ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी र सुपश्चिम प्रदेशको तराईका 1-2 स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा आंशिक बादल लाग्ने र बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा थोरै स्थानमा र कोशी र बागमतीका केही स्थानमा मेघगर्जन र चट्टान सहितको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै शुक्रबार हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईका मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। शुक्रबार पनि केही हिमाल तथा पहाड़ी भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको हुन सक्ने पूर्वानुमान गरिएको छ। अब विदेशको खबर। इजरायली सेनाले दक्षिण लेबनानमा विभिन्न शहर र क्षेत्रहरूमा बुधबार पनि आक्रमण जारी राखेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले तोपखान र मेसिन गनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएका छ। सेनाले दक्षिण लेबनानको अल मन्सरी, अजदल, जोन, हदादा, बाजारित लगायतका क्षेत्रमा निशाना बनाएको छ। त्यसै गरी बिन्ड, जेबिल जिल्लाका विभिन्न स्थान तथा सकरा र बादी अल सलौकी आसपास क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ। लेबनान र इजरायल बीच गत जूनमा अमेरिकाले मध्यस्थका रूपमा व्यवस्था सम्बन्धी रूपरेखा सम्झौता भएको थियो। सम्झौतामा लेबनानी सेनाले चरणबद्ध तैनाथी इजरायली सेनाको फिर्ती र पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिए पनि त्यसको कार्यान्वयनमा विभिन्न अवरोध कायमै रहेको छ।

0: नेपाल प्रीमियर लीग एनपीएलमा अघिल्लो दुई संस्करणमा जनकपुर गोस्ट र रूमिनी लायन्सले उपाधि जितेका छन् भने सुदूरपश्चिम गोल्स दुवै संस्करणमा उपविजेतामै सीमित भएका छ। सन् 2024 भएको पहिलो संस्करणको फाइनलमा जनकपुर गोल्सले सुदूरपश्चिम गोल्सलाई 5 विकेटले पराजित गर्दै उपाधि जितेको हो। सन् 2025 दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई नै 6 विकेटले हराउँदै च्याम्पियन बनेको थियो। नेपाल संस्करणमा पहिलो संस्करण जनकपुरमा लाहिरू मिन्था सर्वाधिक रन बनाउनुभएका खेलाड़ी बनेका थिए। उनले 10 खेलमा 293 रन बनाएका थिए। बोलिङतर्फ जनकपुरका ललित राजवंशी र सुदूरपश्चिममा स्कट क्विगेलिङले सम्मान 17 विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट लिएका थिए। यस्तै दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका एडम रोसिङटन सर्वाधिक रन बनाउने खेलाड़ी बनेका थिए। दुवै संस्करणमा लुम्बिनी फाइनलसम्म पुग्ने भए पनि उपाधि जित्न भने असफल भएको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। न्यू धादिङ बोर्डिङ स्कूलमा 10 विशेष कार्यक्रम सहित 629 देखि विदा। दोस्रो त्रैमासिकको नतिजा मंगसिर 4 गते आउने। धादिङका 13 स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङमा प्रथम। सांसद खगेन्द्र सुनार महिलालाई अस्थायी गाली र धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा छानबिनको माग। र नेपाल प्रिमियर लीग एनपीएलको दुवै संस्करणमा सुदूरपश्चिम उपविजेता जनकपुर र लुम्बिनी बने च्याम्पियन। बिहान 6:35 बजेको समाचार हेराइसकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: पोख्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543, 9860248543।
5: अब नेक्स्ट फ्राइडे पक्का हो
10: होइन? के भयो, के को हल्ला हो यो क्लासमा?
11: ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रो धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
5: सम्पर्क नम्बर 9860628106, 9082479417।
12: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
13: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
12: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्,
13: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्,
12: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
13: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्,
12: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
13: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ,
12: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं,
13: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
12: सुरक्षित रहौं,
13: एक अर्काको सुरक्षा गरौं,
12: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
13: नेपाल रेड क्रस सोसाइटी।
0: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: वज्र माउन्टेन बाइक, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ। सम्पर्क नम्बर 9843252338। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, घेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोताकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो हुलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz सेरुणा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 29 गते, तदनुसार इसी सन् 2026 अक्टोबर 15 तारीक, शक सम्वत 1948, नेपाल सम्वत 1146, कौलात्व रोद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु। आज बिहिबार रहेको छ आश्विन शुक्ल पक्ष, तिथि रहेको छ आज पञ्चमी, तिथि रहेको छ 49 घडी, 7 पला रहेको छ, नक्षत्रमा रहेको छ ज्येष्ठा नक्षत्र, समस्त रहेको छ यानि कि 60 घडी रहेको छ, योगमा रहेको छ सौभाग्य योग रहेको छ 40 घडी 8 पला, करणमा रहेको छ बालावाह करण रहेको छ 16 घडी 42 पला रहेको छ। चन्द्रमा वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा, आनन्दाद योगमा आज काल योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 6:04 भयो भने सधैँ सूर्यास्त 5:33 हुनेछ। आजको दिनमान घडी 11:29 रहेको छ। दिन विशेष आज उपाङ्ग ललिता व्रत, पचरी भैरव यात्रा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज पाँचौं दिन घटस्थापनाको, आज विशेष गरी स्कन्द माता भगवतीको आज आराधना गर्ने। प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टेति, पुष्पाण्डेति चतुर्थकम, पञ्चमम स्कन्द मातेति, षष्ठम कात्यायनी तिचा, भोलि कात्यायनी भगवतीको पूजा आजा, आज स्कन्द माता भगवतीको पूजा आजा भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कार्यबेला यानि कि अशुभ समय भनिरहेको छ, विशेष गरी दिउँसोको 2:42 24 सेकेन्डदेखि
विशेष गरी 4:52 काल बेला रहनेछ भने आजको लागि शुभ बेला बिहानको 7:30 अनि त्यसपछि साँझको 4:52 साँझको 5:35:20 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको लागि लाभ बेला दिउँसोको 11:49:28 1:15:56 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। पालो रहेको छ ग्रहगोचर, ग्रहगोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी सूर्य कन्या राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठको प्रथम चरण नाम आउँछ नोबाट, नोमा कुमार नोमराज नाम आउँछ अनि आज दिनले राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भन्ने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन अवसरको लागि केही त्याग गर्नुपर्ने समय रहेको छ। तत्काल ठूलो भाग नदेखे पनि भविष्यका लागि गरेको श्रमले राम्रो प्रतिफल दिनेछ। कामको चाप अत्यधिक बढ्नाले शारीरिक थकान र कमजोरी महसुस हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर रहनेछ भने कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था पनि आउन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार व्यवसायमा सोझो जस्तै लाभ मिल्दैछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन् भने भौतिक साधन जुट्नले आमदानी पनि वृद्धि हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नुका साथै आतिथ्य सत्कार प्राप्त हुनेछ। अनुकूल परिस्थिति बीच पनि विलासी वस्तुमा खर्च बढ्ने हुँदा आफन्तको व्यवहारमा विशेष सावधानी अप्नाएर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यले पूर्ण साथ दिनेछ। काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। आफ्नो पुरुषार्थ र क्षमताले समाजमा विशिष्ट पहिचान बढ़ाउन सकिनेछ। चुनौतीहरू पन्छाउँदै प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नले दिगो प्रकृतिका कार्यहरू अगाडि बढ़ाउन सकिन्छ। बुद्धिको सही उपयोग गरी पुराना उपलब्धिहरू जोगाउन पनि सफल हुने खालको यो गोइन राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ। तपाईँको लगनशीलताले काममा ठूलो उपलब्धि दिलाउनेछ भने पढाइ लेखाइमा पनि प्रगति हुनेछ। सेवामूलक कार्यबाट धनलाभ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय हासिल हुनेछ। नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न सक्ने समय उत्तम रहेको छ। गुरुजनको सुझाव र सन्तानको साथले विशेष लाभ गराउने खालको यो गोइन राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन हतारमा गरिएका निर्णयले समस्या निम्त्याउने सक्ने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनु पर्नेछ। अनावश्यक व्यक्तिहरूको संगतबाट टाढै रहनु पर्ला। दैनिक कार्यहरू सम्पादित भए पनि पारिवारिक मतभेदले केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले कुनै पनि महत्वाकांक्षी योजना सार्वजनिक नगर्नु नै बुद्धिमानी हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन विभिन्न किसिमका उपहारहरू प्राप्त हुने र सहयोगहरूले गतिलो साथ पाइनेछ। रोकिएका सम्पूर्ण कामहरू बन्नका साथै नयाँ कामको थालनी गर्ने अनुकूल समय रहेको छ। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ भने प्रतिद्वन्दीहरू स्वतः परास्त हुँदै जाँदैछन्। आफ्ना कर्तव्यको उचित प्रतिफल पाइनका साथै पुरुषार्थले समाजमा तपाईँको प्रतिष्ठा अझ उचो बनाउन सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आतिने बानीले बन्दै गरेको कामहरू बिग्रिन सक्छ। हातमा आएको अवसर गुम्ने खतरा रहनेछ। बोलीको गलत अर्थ लाग्न सक्ने समय भएकाले आफ्ना कुरा याद र विशेष विचार पुर्याउनु होला। नयाँ जिम्मेवारी थपिए पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। सृजनात्मक लेखन क्षेत्रबाट रहने राम्रो ख्याति कमाउन पनि सकिने योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। राशि तुलाले आजको दिनमा भगवतीको आराधना गर्नुहोस्, दिन लाभदायक रहनेछ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले तपाईलाई थप महत्वाकांक्षा र ठूला अवसरहरू लगाउनेछन्। तर बदलिदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि पर्ने सम्भावना पनि रहेको छ। केही कठोर निर्णय लिनु परे पनि खटिएका आफन्तजन नजिकिनेछन्, टाढिएका आफन्तजनहरू नजिकिनेछन्। भेटघाट र खानपानमा समय रमाइलो रहनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। यद्यपि अल्छी गर्ने बानी त्याग्नु पर्ने पनि योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन आकस्मिक कार्यले गर्दा अनावश्यक खर्च बढ्न सक्छ। संचित रकम समेत अरूलाई सापटी दिनुपर्ने अवस्था आउन सक्छ। परिवारजनबाट केही समय टाढिनुपर्ने बाध्यता, आफन्तजन नजिकिनेछन्, टाढिएका आफन्तजनहरू नजिकिनेछन्। भेटघाट र खानपानमा समय रमाइलो रहनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। यद्यपि अल्छी गर्ने बानी त्याग्नु

0: परिणाम प्राप्त हुनेछ। तार्किक कामहरू गर्दै मनको धनार्जन गर्न सकिनेछ। प्रत्याशित नतिजाहरूले मन प्रफुल्लित पार्नेछ। थोरै लगानीबाट पनि ठूलो नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधनहरू जुटाउनका साथै आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। दिगो फाइदा हुने कामको चक बसाउन पनि सकिने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन नयाँ कार्यहरूले बलियो जग बसाल्ने र उत्कृष्ट समय रहेको छ। कामको सिलसिलामा उच्च पदस्थसँग प्रतिस्पर्धा व्यक्तिहरूसँग सम्बन्ध अझ प्रगाढ बन्दै जानेछन्। गुमीको स्थान प्राप्त हुनुका साथै समाजमा तपाईँको प्रभाव वर्चस्व बढ्नेछ। रोकिया कार्यहरू दोहोर्याएर प्रयत्न गर्दा सफल हुनेछन् भने व्यापारबाट मनकै आर्थिक लाभ लिन पनि सकिने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन सामाजिक तथा लोकहितका लागि विशेष रुचि बढ्नेछ। समाजमा तपाईँको तारिफ हुँदै जाँदैछन्। प्रतिष्ठित लाभदायक व्यक्तिहरूको सहयोगले सहजै आफ्ना लक्ष्यहरू हासिल गर्न पनि सकिन्छ। पुरानो मित्रता प्रेमको बन्धन राम्रो परिणाम हुने सम्भावना रहेको छ। विभिन्न सहयोगीहरूले पछ्याउने हुनाले दिगो प्रकृतिका ठूला कामहरूको थालनी गर्ने उपयुक्त अवसर पनि राशि मीनलाई आजको दिन विशेष शुभ रहनेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम

0: विविधता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
2: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: छोटो दिशामा पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार।
0: कहाँबाट बोल्दै हुनुहुन्छ? स्मृति कुमारजी बोल्दै हुनुहुन्छ सुनौलबाट। कसको विषयमा हेर्नु चाहनुहुन्छ?
1: मेरो भान्जाको।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ सुनौलतिर?
1: हामी
0: सुन्नुहुन्छ। हजुर भान्जाको भन्नुभयो होइन?
1: हजुर।
0: भान्जाको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2075 साल।
0: 2075
1: चैत महिनाको 13 गते।
0: चैत महिनाको 13 गते जन्म समय भन्नु?
1: 12:34
0: 12:34 बिहान कि बेलुका?
1: दिउँसोको।
0: दिउँसोको 12:34 जन्म कुन जिल्ला भएको हो भान्जा बाबुको?
1: बुटोल।
0: सुन्नुहोस् है त, श्री गणेश आयमा श्रीमती रामानुजायमा 2075 साल चैत्र कृष्ण पक्षको बुधबार सप्तमी तिथिमा जन्म, बाबुको धनुराशि आयो अनि मूल पर्या रहेछ। मूलको प्रथम चरण नाम आउँछ एबाट, नाम आउँछ बाबुको, अनि त्यसपछि मूलको पहिलो पाउले पिता पिर्छ। मूलको शान्ति गर्नु भएको छैन भने गर्नुपर्छ है? हजुर, गर्नु भएको छ भने ठिक छ। आदिनाली राक्षसी गण परेको छ, आदिनाली राक्षसी गण परेको छ। राशि धनु, नाम आउँछ एबाट, नाम आउँछ बुढो एको एबाट नाम आउँछ, एम नाम आउँछ। अनि त्यसपछि घातक तिथिहरू तृतीय अष्टमी त्रयोदशी पनि परेको देखियो। शुक्रबार पनि घातकै हुने, नम्बरमा 9 नम्बर, राशिमा कर्कट राशि, भरणी हुने नक्षत्र घातक भनेर लेखिया छ। कालसर्प योग, मांगलिक योग, चन्द्र ग्रहणको योग, गुरु चाण्डाल योगहरू पनि परेको देखियो बाबुको। लग्नमा राहु छ, छिटो रिसाउन लिएको एक स्वभावको, झगडा झगडालु गर्ने खालको स्वभावको पनि देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी सरकारी क्षेत्र, सरकारी जागिर राम्रो, विदेश यात्राहरू पनि राम्रै छ, त्यति नराम्रो छैन। तर पूर्णिमाको व्रत एउटा चाँदीको सिक्री बनाएर लाउनुपर्छ। कालो सर्प योग, मांगलिक योगको रत्न कवच पाउँछ हामीसँग। रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो, तेजिलो, स्मरण शक्ति राम्रो हुन्छ, बलवान हुन्छ, पछि भविष्य राम्रो पनि हुने भन्ने देखाउँछ। अहिले ग्रह चलिराखेको छ शुक्र सिद्धा, श्रमयोग, स्वास्थ्यमा समस्या, चोटपटक लाग्ने ग्रहहरू परेको देखिएको छ। दशाको शान्तिहरू पनि गर्नुपर्छ। मंगलबारको दिन, पूर्णिमाको दिन, एकादशीको दिन चोहो खाने, शुद्ध भोजन, नाग देवताको पूजा आजा गर्ने, हनुमान चालिसा पाठ गर्न सिकाउने गर्नुहोस्, राम्रो हुन्छ। समस्या जिज्ञासा के छ ल भन्नुहोस् त? त्यो त मैले भनिसकेँ, रत्न कवच लाउनु पर्यो भनेको मान्नको लागि, पढाइमा रुचि हुनको लागि, पढाइमा क्लासमा फर्स्ट हुनको लागि, चोरपटक नलाग्नको लागि, स्वास्थ्य नबिग्रिनको लागि रत्न कवच लाउनु पर्छ। अनि मंगलबार अनि एकादशी पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन, माछा मासु लसुनी प्याजहरू नखाने, चुखुनी त गर्नुपर्छ। कालो सर्प एक परेको छ, राति सपनामा झस्किने, तर्सिने पनि गर्छन् है। यो सानैदेखिको समस्या हो बाबुलाई चाहिँ। अब यसको रत्न कवच पाउँछ हामीसँग। तपाईँहरूलाई चाहियो भने सल्लाह गर्नुहोस्, 10 बजेपछि फोन गर्नुहोस्, म उपलब्ध तपाईँलाई गराउँला है। त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। समग्रमा ग्रहबाट हेर्दा बाबुको ग्रह कमजोर छ, पेटमा विशेष ख्याल गर्नुपर्छ। खानेकुरा खाँदा बिहान उठेर मन तातो पानी पिउने, पानीबाट सुरुवात गर्ने दिनलाई राम्रो मानिन्छ है। अरू केही छ? हुन्छ, मैले भने तपाईँले समस्या पनि भने, समस्याको समाधान पनि भने होइन। अब त्यो बाटो हिँड्ने तपाईँले हो, गर्ने तपाईँहरूले नै हो होइन। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो सुनौलबाट भान्जा विषय भान्जा बाबुको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845725323 र 9805725223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
1: हजुर गुरु नमस्कार।
0: नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ। हजुर हजुर, काँडोको बोल्दै हुनुहुन्छ। हेलो, हजुर हजुर, राधे श्याम काँडोको बोल्दै हुनुहुन्छ। उहाँको त फोनै सुन्दैन, आवाजै सुन्दैन है उहाँको चाहिँ। 9845725223 र 9805725223 नम्बरमा तपाईँले पनि फोन चाहिँ गर्दै गर्नुहोस् है। अर्को कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। हजुर नमस्ते। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ।
1: धादिङ गल्छीबाट कमला परियार।
0: कमला परियार धादिङ गल्छीबाट बोल्दै हुनुहुन्छ।
1: हजुर हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङ गल्छीतिर?
1: कार्यक्रम सुनिराख्छु, रेडियो बिहानीबाट कार्यक्रम सुनिरहन्छु।
0: हजुर, दैनिक सुन्नुहुन्छ कि कहिले कहीँ मात्रै सुन्नुहुन्छ?
1: समयले भ्याएसम्म।
0: अनि आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: आज छोरा छोरीको विषयमा हिँडाउनु भनेर लागेको। अस्ति नै जुन फोन ट्राई गरेको
0: एकजनाको मात्रै हेर्न मिल्छ, कसको बारेमा हेर्नुहुन्छ?
1: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2069
0: 2069
1: साउनको 26 गते बिहान 4:32
0: 4:32 हो।
1: हजुर,
0: उजाला भएको चाहिँ नि विशेष गरी 26 गते होइन, 25 गतेको राति उजालो भएको 26 गते हो।
1: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: काठमाडौँ छापाखोली हस्पिटलमा गर्ने हो।
0: ल सुन्नुहोस् है त,
1: हजुर,
0: श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2069 साल भाद्र कृष्ण पक्षको पर्दोरहेछ, अनि त्यसपछि बिहिबारको राति उजालो भएको शुक्रबार है। साउनमा जन्मे पनि भाद्र कृष्ण पक्ष पर्दोरहेछ है।
1: हजुर,
0: भदौ कृष्ण पक्षको अष्टमीको दिन जन्म भएको रहेछ, जन्माष्टमीको दिन होइन, शुक्रबारको दिन जन्म मेष राशि, भरणीको प्रथम चौथो चरण नाम आउँछ लोबाट लोकनाथ नाम आउँछ, राशि मेष राशि आउँछ, मध्यनडी नरगण परेको छ, बाबुको घातक तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक नम्बरमा एक नम्बर राशिमा मेष भन्ने राशि घातक छ, असाध्यै राम्रो छ चिना ग्रह पनि असाध्यै राम्रो छ, सरकारी जागिरहरू खाने ग्रह छ, पढाइमा चाहिँ अब एकदम ख्याल गर्नुपर्छ, पढाइमा रुचिहरू नहुने देखिन्छ, यहाँबाट हेर्दा सामान्य खालको नागको पूजा गर्नुपर्ने देखिन्छ, गुरु चाण्डाल योग परेको छ, यो गुरु चाण्डाल योगको शान्तिहरू गर्ने, एकादशीको दिन व्रतहरू बस्ने अथवा चोखो खाने शुद्ध भोजन गर्ने गर्नुपर्छ बाबुले। अहिले यो बाबुलाई ग्रह शुक्र सिद्ध स्वामी योग छ, अलिकति चोटपटक लाग्ने ग्रहहरू पनि परेको देखिन्छ बाबुको लागि, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै देखिन्छ। 14 पुरा भएर 15 वर्ष लागेपछि राम्रो हुन्छ है ग्रहहरू चाहिँ।
1: अब बाबु त 14 त लाग्यो, अब 15 वर्षबाट चाहिँ राम्रो हुन्छ।
0: हजुर, अब आउने भदौ पछि बल्ल राम्रो हुन्छ। पढाइमा राम्रो भएन, यतिको पढाइले हुँदैन, पछि भविष्य बिग्रिन्छ। यस्तो कमजोर हुँदै हुँदै सानो क्लासमा कमजोर भयो भने ठुलो क्लासमा पनि कमजोर हुन्छ के पछि पढाइमा चाहिँ। अब कि तपाईँले पढाउन सक्नु पर्यो, म कन्ट्रोल गर्छु, म छोरालाई सपार्छु भन्नु पर्यो, अब होइन म सक्दिनँ भनेकै मान्दैन, टेर्दैन, एक दिन मात्रै पढाएर पनि भएन, सधैँभरि मैले भनेको मान्दैन भन्ने हो भने रत्न कवच लाउनु पर्यो है। दुईटामा एउटा कुरा गर्नु पर्यो कि म छोरालाई अगाडि बसेर छोरासँगै बसेर छोरासँगै पढ्छु म होइन म यो बाबुलाई राम्रो पढाउँछु पढाइमा भन्नु पर्यो कि तपाईँले आँट गर्नु पर्यो होइन म सक्दिनँ भनेकै मान्दैन भन्ने हो भने चाहिँ रत्नको अवश्य लगाइदिनु पर्यो छोरालाई है सम्झाएर हुँदैन गाली गरेर हुँदैन पिटेर हुँदैन छोरो अलिकति जिद्दी जिद्दी स्वभावको छ होइन त्यो भएर अब यो बाबुलाई चाहिँ मेरो सल्लाह मेरो हिसाब चाहिँ कुण्डलीको आधारले भन्दाखेरि तपाईँले यो बाबुलाई पढाउन सक्नुहुन्न जस्तो लाग्छ है अब किनकि बाबुको ग्रह कडा छ तपाईँको भन्दा कडा ग्रह छ कडा ग्रह भइसकेपछि सकिन्न हामीले सम्झाएर बुझाएर टेर्दैन नटेर्दै नटेर्ने पढाइमा मन भयो भने त बल्ल उसले पढ्यो भने दिमागमा बस्छ रहन्छ अब अरूको करले पढ पढ पढ भनेर त पढ्दै पढ्दैन होइन त्यो भएर रत्नको अब लगाइदिनु भयो भने अनि पढ्न मन लाग्छ पढेपछि आइहाल्छ फेरि दिमाग राम्रो छ फेरि तेजिलो छ दिमाग फेरि हेर्नु त कति बाठो कति टाठो छ हो कि होइन
1: त्यो मुखले भने अनुसारले पनि किताबै नहेरे पनि कोही कोही कुराहरूमा चाहिँ अलि च्यालेन्ज जस्तो देखिन्छ सरहरूले पनि त्यही भन्नुहुन्छ अलि ध्यान लगायो भने त राम्रो छ भन्नुहुन्छ ध्यानै लगाउँदैन
0: ध्यान नलगायो भने त राम्रो हुन्छ अब ध्यानै नलगाउने पढ्नै मन नलाग्नेलाई के गर्नु पर्यो भन्दा कि तपाईँले बानी बसाउन सक्नु पर्यो कि रत्न कवच लाउनु पर्यो पढ्न मन लाग्छ पढिरहन मन लाग्छ राम्रो भइहाल्छ क्या है यी दुईटा कुरामा एउटा गर्नु कि म गर्न सक्छु भन्नुहोस् तपाईँले होइन म सक्दिनँ भन्नुहुन्छ भने रत्न कवच लगाइदिनुहोस् राम्रो हुन्छ पढाइमा तपाईँले पढ पढ पढ पढ भनेर कचकच गर्नु पर्दैन आफै खुसीले पढिहाल्छ उसले मन लाग्छ ग्रहहरू कन्ट्रोलमा आउँछ राम्रो हुन्छ है अब रत्न
1: कवच
0: बुवा आमासँग सम्बन्ध ठिकै छ राम्रै छ त्यस्तो नराम्रो छैन भविष्य राम्रो छ विदेश राम्रो सरकारी जागिर राम्रो आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो सबै थोक राम्रो छ नराम्रो त केही पनि छैन बेला बेलामा नाग दोषको पूजाहरू नाग पञ्चमीको बेलामा विवाह पञ्चमीको बेलामा श्री पञ्चमीको बेलामा यसो नाग देवताको पूजा शिवजीको मन्दिरहरू लिएर जानुहोस् गाईको दुधहरू चढाउने बेलपत्र सेतो फुल पहेँला फुलहरू चढाउनु सिकाउनुहोस् आफूले पनि चढाउनुहोस् राम्रो हुँदै जान्छ है त हुन्छ उहाँले फोन गर्नुभएको थियो धादिङबाट फोन गर्नुभएको थियो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौं कहाँको बोल्दै हुनुहुन्छ नमस्ते
2: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म यहाँ धादिङबाट बिजुर खत्री बोलेको
0: बिजुर खत्रीजी धादिङबाट धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
2: धुन्दुसी छ
0: धुन्दुसी छबाट कार्यक्रम कतिको सुन्नुहुन्छ
2: सुन्छु नि गुरु म सधैँ सुन्ने गरे तर फोन चाहिँ लाग्दैन
0: फोन लाग्दैन कहिले कहीँ लाग्छ फोन पनि होइन
2: हजुर
0: हजुर अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज
2: यो छोरीको विषयमा चाहिँ हेरौँ कि भनेर
0: नानीको जन्ममिति भन्नुहोस् त कति हो
2: 2068 चैत 15
0: चैत महिना 15
2: अनि 6:20 बेलुकाको
0: 20 मिनटमा बेलुकाको के बार पर्दो रहेछ
2: बुधबार गुरु
0: ठ्याक्कै मिल्या छ सुन्नुहोस् है त
2: हस्
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2068 चैत्र शुक्ल पक्षको बुधबार खष्टी तिथिमा जन्म वृष राशि आउँदो रहेछ छोरीको है
2: हजुर
0: वृष राशि रोहिणी नक्षत्रको चौथो चरण नाम आउँछ बुबाट बुद्धिमाया नाम आउँदो रहेछ अन्त्यनाडी नरगण परेको छ अन्त्यनाडी नरगण परेको छ नानीको घातकमा परेका छन् तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा भन्ने तिथि घातक शनिबार घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ यिनको सबै थोक राम्रो छ नराम्रो केही छैन एउटा चाँदीको पाउजु बनाएर लगाइदिनुहोस् खुट्टामा दुइटै खुट्टामा
2: चाँदीको
0: पाउजु बनाएर लाउने अनि त्यसपछि मंगलबार र पूर्णिमाको व्रत बस्ने है मंगलबार प्रेमको तपस्विनी भने राम्रो हुन्छ अलि कडा कडा स्वभावको क्या आमा जस्तै हो कि होइन
2: हजुर हो
0: आमा पनि कडै हो के अरे होइन
2: हजुर
0: के गर्ने अब मांगलिक परेको
2: अनि पढाइ कस्तो हुन्छ गुरु
0: मांगलिक परेको छिन् पढाइमा मङ्ग मांगलिक छ अब जिद्दी स्वभावकी छिन् यिनलाई पेटमा समस्या आउन सक्छ पानीहरू धेरै पिलाउनु पर्छ मांगलिकको रत्न कवच लगाइदिनु पर्छ नभए विवाह दाम्पत्य आफै हुन सक्छ फेरि है यिनको चाहिँ विवाहमा विशेष ख्याल गर्नु मांगलिक नि केटा खोजेर विवाह गर्नुपर्ने कुराहरू हुन्छ अहिलेलाई ग्रह रानी नानीको राहु छ राहुमा पढ्न मन लाग्दैन किताब समायो निन्द लाग्ने किताब समाउनु पढ्नु भन्दा बरु काम गर्न मन लाग्ने होइन यस्तो हुन्छ बरु घाँसै काट्छु बरु म तर पढ्न चाहिँ नलाए हुन्थ्यो नि मलाई भन्ने हुन्छ मनमा है यिनको चाहिँ अब त्यस्तो छ अब पढ्न अल्छी लागेपछि त जति सुकै पढे पनि आउँदै आउँदैन क्या तपाईँको हाम्रो करले त कहाँ हुन्छ र करले डरले त पढाइ हुँदैन रहरले हुन्छ होइन
2: पढ्दैन
0: भने भन्ने त पढ्न भन्दा बरु घाँस काट्न मन लाग्छ बरु मलाई घाँस काट्न पठाइदिए हुन्थ्यो नि यिनीहरूले पढ्छ नभन्दै हुन्थ्यो नि भन्छन् क्या मनमा सोधौँ न बरु होइन त्यस्तो ग्रह
2: अनि के गर्नुपर्छ त गुरु त्यसलाई त्यसको लागि
0: मांगलिकको रत्न कवच लाउनु पर्यो अनि त्यसपछि चाँदीको पाउजु बनाएर लगाइदिनुहोस् खुट्टामा यो मांगलिकको रत्न कवचले अब पढाइलाई पनि राम्रो गराउँछ त्यस्तै गरेर नानीको नवग्रहलाई पनि राम्रो गराउँछ पछि विवाह बारी पनि राम्रो हुन्छ प्रेम गर्ने लभ गर्ने अनि लभ बिग्रिने अनि विवाह गर्ने विवाह पनि बिग्रिने पहिलो घरबार दाम्पत्य त्यति राम्रो नहुने ज्वाइँ अलिकति खराब पर्ने उनले आफै रोजिन् आफै खोजिन् भने होइन मांगलिकको छोरी मान्छेलाई मांगलिकको रत्न कवच लगाइदिइहाल्नु पर्छ जस्तो लाग्छ मलाई है अरू त नराम्रो छैन अब रिसाउनलाई कडा छ नि मैले अघि नै भने है
2: त्यही
0: कडा छ अब पढाइमा अहिले ग्रह राम्रो छैन शनि संकटाहरू छ नानीको संकटा भन्ने ग्रह राहु भन्ने अब नचाहिँदो ग्रह छ अहिले राम्रो ग्रह छैन बुद्धि राम्रो छैन अहिले उनको सोच विचार राम्रो छैन अहिले है अब पढ्नुपर्छ भन्ने मनमा 10% पनि छैन पढ्नुपर्छ मैले भन्ने कुरा छँदै छैन क्या हो त्यो अब यो पढाइ बिग्रियो भने बर्बाद हुन्छ जीवन दुःख हुन्छ त्यही भएर पढाइको लागि विवाहको लागि दाम्पत्यको लागि चाहिँ नानीले रत्न कपाल लाउने अनि चाँदीको पाउजु लाउने पूर्णिमाको दिन र मंगलबार सकिन्छ व्रत बस्ने सकिँदैन चोखो खाने माछा मासु लसुन प्याज नखाने यति काम चाहिँ गर्नै पर्छ नगरेको नै हुँदै हुँदैन है अरू त्यस्तो नराम्रो छैन ठिक छ ग्रह राम्रै छ है त अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुरा
2: छैन गुरु छैन अहिले
0: यही हो नि समस्या
2: यही छोरी राम्रो छ त्यही छोरीले राम्रोसँग नपढेर यता त गरेर अनि के रहेछ यसो नगरस दसो गरस र यताउता भएर हो कि के हो भनेर अनि बुझौँ भनेर अनि हजुरले कल गरे कति दिन भइसक्यो मैले ट्राई गरेको तपाईँको बिजी कि बिजी अन्त देख्नुहोस् अनि अहिले तपाईँको कार्यक्रम सकेपछि फोन गर्छु भने कार्यक्रम फोन पनि रिसिभ गर्नु हो र
0: हजुर कार्यक्रम सकिने बित्तिकै फोन गरेर रिसिभ हुँदैन 9 बजेपछि फोन गर्नुभयो भने रिसिभ भइहाल्छ
2: ए
0: रत्न कपालको लागि तपाईँले 9-10 बजेपछि फोन गर्नु तपाईँलाई चाहियो भने सल्लाह गर्नु म बनाएर पठाइदिन्छु त्यो लगाएपछि यसलाई राम्रो हुन्छ चिन्ता नगर्नु है
2: हस् हस् म तपाईँलाई 9 बजी पछाडि हजुरलाई कल गर्छु हस्
0: हुन्छ हस् उहाँले फोन गर्नुभएको छ धादिङबाट फोन गर्नुभएको उहाँले आफ्नो छोरीको विषयमा जानकारी लिनको लागि तपाईँले पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले पनि गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने निर्धक्क भएर फोन गर्नु होला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँ को बोल्दै हुनुहुन्छ हजुर नमस्ते नमस्कार कहाँ को बोल्दै हुनुहुन्छ प्युठानबाट के घरती मगर भन्नुभयो हजुर कसको विषयमा हेर्न चाहनुहुन्छ तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
1: 2065/3/24 गते
0: 2065/3/24 गते समय पनि भन्नु
1: बेलुका 7 बजेतिर
0: होइन
1: हजुर
0: जन्म कुन जिल्ला पर्छ
1: हजुर
0: जन्म जिल्ला प्युठानमै हो
1: हजुर
0: ल सुन्नुस् है त 2065 साल असार शुक्ल पक्षको मंगलबार खस्री तिथिमा जन्म कन्या राशि तपाईको
1: हजुर
0: नाम आउँछ तपाईको टोबाट टोप कुमारी अथवा टोप माया यस्तो नाम आउँछ आज दिनाली नरगण परेको छ तपाईको घातकमा परेका छन् तिथिहरू तपाईको पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ असाध्यै राम्रो छ नानीको चिनाहरू है असाध्यै राम्रो छ नानीले विवाह चाहिँ एकदम ख्याल गरेर विवाह गर्नुपर्छ विवाहका दोषहरू मेटाउनु पर्छ
1: अनि
0: राम्रो हुन्छ अरु त नराम्रो छैन एकदम राम्रो चिना एकदमै राम्रो चिना छ छोरीको ग्रह दशा भाग्य हरेक कुरा राम्रो छ सरकारी जागिर विदेश यात्रा देखि लिएर हरेक कुरा राम्रो अलि छिटो रिसाउने अलि घुसघुसे स्वभावको देखिन्छ त्यसपछि आफूले पनि बानी सुधार्नु पर्छ पढाइमा राम्रो देखिँदैन राहु भन्ने ग्रह चलेको छ पढाइ बीचमा रोकिन सक्छ तपाईको चाहिँ विवाह गर्दाखेरि यसो आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि तपाईको लागि चाहिँ अहिले तपाईलाई ग्रह चलेको छ पिंगला भन्ने ग्रह चलेको छ मनमा पीर चिन्ता लाग्ने कसैको बारेमा सोचिराख्ने चिन्ता लाग्ने रुन मन लाग्ने यस्ता दशाहरू छन् क्या अहिलेलाई चाहिँ समस्या जिज्ञासा के छ होला भन्नुहोस् त सोध्नुहोस् त
1: पढाइ लेखाइ अनि पछि कुन विषय लिएर पढ्दा राम्रो हुन्छ बुवामाको सम्बन्ध
0: राम्रो छ पढाइ लेखाइ राम्रो छ पढाइ एकदम राम्रो छ चिन्ता नगर्नु पर्दैन पढाइको विषयमा बुवा आमासँगको सम्बन्ध राम्रो छ पेट दुख्ने धेरै महिनावारी हुन धेरै पेट दुख्न सक्छ पानी अलि धेरै पिउनु पर्छ है अनि विवाह गर्दाखेरि लभ गरेर बिहा गर्नु हुँदैन तपाईँलाई लभ थाप्दैन लभ गर्दै नगर्नु है हुँदै हुँदैन तपाईँले विवाह गर्दाखेरि हेराएर जुराएर अनि बुवा आमाले भनेको केटासँग विवाह गर्नुपर्छ नभए दुःख पाइन्छ फेरि समस्या हुन्छ पहिलो घर बिग्रिन्छ फेरि क्या
1: हो
0: त्यो भएर एकदम ख्याल गर्नु अरू त्यस्तो नराम्रो ग्रहहरू छैन ठिकै छ राम्रै छ ग्रहहरू कति क्लास पढ्दै हुनुहुन्छ अहिले अहिले 10 पढ्दै हुनुहुन्छ ल पढाइमा अलिक ख्याल गर्नु पर्यो मोबाइल आफ्नै छ कि मम्मी बाबाको मोबाइलबाट फोन गर्नुभएको अहिले मोबाइल नबोक्नुहोस् है तपाईँले मोबाइल बोक्ने बेला भएको छैन
1: पछि
0: साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट यस्तै विषय लिएर पढ्नु जस्तै नर्सिङ भेटनरी यस्तै विषय लिएर पढ्दा राम्रो हुन्छ है अरू ठिक छ नानीको ग्रह राम्रा छन् ग्रह दशा राम्रा छन् अहिले मन बिग्रिएको छ राहु र पिङ्गला छ पढ्न मन लाग्दैन अल्छी अल्छी लाग्छ पढ्नलाई अब अलिकति ओहो मैले पढिनँ भने त मलाई झन् धेरै ग्रह लाग्छ भन्नुभएको छ गुरुले म पढेको पढाइ गर्नुपर्छ बिहान 2 घन्टा बेलुका 2 घन्टा पढ्नुपर्छ पढ्न अल्छी लाग्यो भने म लेख्नुपर्छ ह्यान्ड राइटिङहरू लेख्ने अनि फेरि हेन्डरी लेखेर अल्छी लाग्यो भने पढ्नुपर्छ बिहान 2 घन्टा बेलुका 2 घन्टा घरमा पढ्नुपर्छ नभए मलाई ग्रहले सक्ने भयो बर्बाद हुन्छ भनेर सम्झेर अनि पढिराख्नु पढ्नु भयो भने ग्रह लाग्दैन फेरि है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी प्युठान जिल्लाबाट आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा तपाईँले विशेष रूपमा ध्यान दिनुहोला 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 98 41 067 345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: यूनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841521840 9841067100।
2: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
3: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
2: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
3: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
2: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
3: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
2: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
3: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
4: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको बीचमा यो प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 9:1-8 यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, हामी यो खण्डलाई यसरी पाठ गर्नेछौ। त्यसपछि यीशु ढुङ्गामा चढेर पारी जानुभयो र उहाँको आफ्नो शहरमा आउनुभयो। मानिसहरूले खाटमा पस्रिरहेको एकजना पक्षघातीलाई उहाँ कहाँ ल्याए। यीशुले तिनीहरूको विश्वास देखेर पक्षघातीलाई भन्नुभयो, छोरा, साहस गर, तिम्रो पाप क्षमा भए। शास्त्रीहरूमध्ये कतिले आपसमा भने, यिनी परमेश्वरका निन्दा गर्दैछन्। यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? किनकि के भन्नु सजिलो छ, तिम्रो पाप क्षमा भए भन्नु कि उठ र हिँड भन्नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, तिम्रो खाट बोक र घर जाऊ। अनि त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। जब भीडले यो देख्यो तब तिनीहरू भयभीत भए र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। आदरणीय श्रोता, यो खण्डमा हामीले यीशुमा पाप क्षमा र चङ्गाईको अधिकार छ भन्ने विषयमा हामी विस्तृत रूपमा हेर्नेछौ। यीशुमा पाप क्षमा र चङ्गाईको अधिकार छ र यस खण्डमा हामी के देख्छौ भन्दा लेखकले भने अनुसार मानिसहरूले खाटमा पस्रिरहेको एकजना पक्षघातीलाई उहाँका ल्याए। यीशु प्रभु आफ्नो शहरमा आउनुभएको थियो र आफ्नो घरमा बसिरहेको अवस्थामा, घरमा प्रचार गरिरहेको अवस्थामा नै मानिसहरूले यीशुको बारेमा चारैतिर चर्चा अथवा यीशु प्रभुको बारेमा सुनेको कुरा हामी थाहा पाउँछौ। यीशु प्रभुले आश्चर्य कर्म गर्नुभएको छ, यीशु प्रभुले कुष्ठ रोगीलाई निको पार्नुभएको छ, यीशु प्रभुले सबै किसिमको रोगहरूलाई चङ्गाई पार्नुहुन्छ, भूत प्रेतहरूलाई निकाल्नुहुन्छ भन्ने खबर चारैतिर फैलिएको अवस्था थियो र यीशु प्रभुको पछि पछि भीडहरू लागिरहेको थियो। यीशु ख्रिस्टलाई मानिसहरूले चङ्गाईकर्ताको रूपमा यीशुलाई पछ्याइरहेको थियो र यीशु चाहिँ मानिसहरूले चङ्गाईकर्ताको रूपमा हेरिराखेको थियो अनि सबै मानिसहरूले यीशु ख्रिस्टबाट चङ्गाई पाएको, निको भएको र त्यसपछि भूतप्रेतबाट छुटकारा पाएको कारणले मानिसहरूले यीशुलाई मन पराएको थियो। यीशुलाई पछ्याउनेहरूले यीशुको बारेमा विचार गर्दै थियो कि यीशु चाहिँ चङ्गाईकर्ता हुनुहुन्छ, डाक्टरहरू जस्तै, निको पार्ने झाँक्रीहरू जस्तै, ठूला ठूला डाक्टरहरू जस्तै यीशुलाई पनि चङ्गाई गर्ने व्यक्ति, चङ्गाईकर्ताको रूपमा मानिसहरूले हेरिरहेका थिए र यीशुबाट चङ्गाई पाइन्छ भनेर मानिसहरू यीशु कहाँ आउँथे। मानिसहरू रोगी थिए, मानिसहरू भूत प्रेतले सताइराखेका थिए र मानिसहरूलाई सबैतिरबाट पेलनमा थियो, मानिसहरूमा अशान्ति थियो, मानिसहरूमा थुप्रै किसिमको समस्याहरू थियो र उनीहरू ती सबै समस्याहरूबाट छुटकारा पाउन, चङ्गाई पाउनका लागि उनीहरूले बाटो खोजिरहेका थिए, व्यक्ति खोजिरहेका थिए। उनीहरूको कानमा यीशुले चङ्गाई दिनुहुन्छ, यीशुले भूत प्रेतबाट छुटकारा दिनुहुन्छ भनेर मानिसहरूले सुनेको कारणले यीशु कहाँ आउने विचार गरेका थिए र त्यही क्रममा एउटा पक्षघातीले पनि यीशुको बारेमा सुनेको कुरा हामी यहाँ देख्छौँ र मानिसहरूले यीशुको पछि लागिरहेको अवस्थामा, भीडहरू यीशुको पछि लागिरहेको अवस्थामा, यीशुलाई भीडले घेरा हालिरहेको अवस्थामा एकजना पक्षघातीलाई पनि चारजना मानिसहरूले बोकेर ल्याएको घटना हामी यहाँ देख्छौँ र पक्षघातीलाई बोक्नका लागि मानिसहरूले खाटमा राखेर चारजना मानिसहरूले यीशुलाई खाटमा ल्याएको कुरा अर्को पुस्तकमा हामी देख्छौँ। यहाँ चाहिँ यो खाटमा पसरिरहेको एकजना पक्षघातीलाई त्यहाँ ल्याएको कुरा मात्रै यहाँ प्रस्तुत गरिएको छ र यीशुले तिनीहरूको विश्वास देखे भनेर भन्नुभयो र पक्षघातीले पनि यीशुको कुरा सुनिसकेपछि कस्ता कस्ता रोगहरूलाई चाहिँ यीशुले निको पार्नुभयो, भूत प्रेतहरूबाट पनि छुटकारा पाए र कुष्ठ रोगीहरूले पनि चङ्गाई पाए, उनीहरू पनि निको भए भने पक्षघातीले पनि आफूलाई म निको हुन्छु भन्ने विश्वासले अगाडि बढ़िरहेको अवस्था यहाँ देखिन्छ र उनीहरूको विश्वास कति बलियो रहेछ र भीड़ले गर्दा यीशु कहाँ ल्याउनका लागि पनि कठिनै थियो। तर यहाँनिर अर्को खण्डमा हामी देख्छौ एउटा माथि छत नै उघारेर पक्षघातीलाई यीशु कहाँ पुर्याएको विवरण हामी थाहा पाउँछौ र यीशु कहाँ पुर्याइसकेपछि यीशु प्रभुले बोल्नु भएको कुरा हामी यहाँ देख्छौ र यीशुले के बोल्नुभयो भन्दा उनीहरूको विश्वास देखेर र विश्वास चाहिँ अति महत्वपूर्ण कुरा हो र विश्वासको कारणले गर्दा मानिसहरूले चङ्गाई पाएका छन्। यीशुमाथिको विश्वासले गर्दा मानिसहरूले उद्धार र मुक्ति पनि पाएका छन् र त्यसकारण यो घटनामा हामी यहाँ देख्छौ एउटा पक्षघातीलाई यीशुले छुनुभयो अथवा यीशुले देखिसकेपछि उहाँले बोल्नु भयो र यीशुले पक्षघातीलाई आफ्नै अगाडि देखिसकेपछि उहाँले बोल्नु भएको पहिलो शब्द चाहिँ यहाँ के छ भन्दा छोरा साहस गर, तिम्रो पाप क्षमा भए। र अचम्मको कुरा चाहिँ आदरणीय श्रोता, अचम्मको कुरा चाहिँ के छ भने यीशु प्रभुले अगाडि गर्नु भएको जस्तै तिमी निको भइजाऊ भन्नुपर्ने ठाउँमा, उठ तिम्रो खाट उठाऊ र घर जाऊ भन्नुपर्ने ठाउँमा यीशु प्रभुले त्यो शब्द प्रयोग नगरिकन सबैभन्दा पहिला चाहिँ यीशुले पाप क्षमा भए भन्नुभयो र पाप क्षमा भए भन्ना साथ यहाँ शास्त्रीहरू मध्ये कतिले आपसमा भने यिनी परमेश्वरको निन्दा गर्दैछन् भन्ने शास्त्रीहरूले आपसमा यी कुराहरू गर्दै थिए किनभने यीशुलाई मानिसहरूले परमेश्वर मुक्तिदाता भनेर उनीहरूले यीशुलाई पछ्याएको थिएनन्। वास्तवमा यीशु मुक्तिदाता हुनुहुन्थ्यो, यीशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्थ्यो, र परमेश्वर भएको कारणले गर्दा उहाँले पाप क्षमा भए भन्नुभएको थियो। तर मानिसहरूले यीशुलाई चङ्गाईकर्ताको रूपमा मात्रै हेरेका थिए, यसै कारण यिनीहरू अन्योलमा परे। र शास्त्रीहरू जो बाइबलका पुरानो करारको एउटा व्याख्याताहरू थिए र उनीहरूले नै बाइबलको अन्तिम व्याख्या दिन्थे र निर्णय दिन्थे, र शास्त्रीहरूले यीशु प्रभुले बोल्नुभएका शब्दहरूलाई विचार गर्दै थिए। त्यस बेला यीशुले तिम्रो पाप क्षमा भए भन्ना साथ यिनीहरू चकित भए, अचम्मित भए, र यिनीहरूले यति जानेका थिए कि पाप क्षमा गर्ने अधिकार चाहिँ परमेश्वरसँग मात्रै हुन्छ र अरू कसैले पाप क्षमा गर्दैनन् भन्ने सत्यता यहाँ प्रकट गरिरहेको देखिन्छ। शास्त्रीहरूले आफूले बुझेको कुरा चाहिँ के भनेदेखि, परमेश्वरले मात्र पापको क्षमा दिन सक्छ, अरू कसैले सक्दैनन् भन्ने नै उनीहरूको बुझाइ थियो। र यीशु प्रभुलाई मानिसहरूले परमेश्वर भनेर चिनेका थिएनन्। मानिसहरूले यीशुलाई परमेश्वर भनेर पछ्याएको पनि थिएनन्। मानिसहरूले प्राय जसो यीशु चाहिँ चङ्गाईकर्ताको रूपमा मात्रै उनीहरूले विचार गर्दै थिए। र यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिनीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? यीशुले यो कुरा उनीहरूको मनको कुरा बताइदिनु भयो र उनीहरू भित्र के कुरा भइराखेको छ, के कुरा छलफल गरिरहेको छ, उनीहरूले गोप्य रूपमा गरेका कुरा यीशु प्रभुले थाहा पाउनुभयो। किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँ चाहिँ सर्वव्यापी परमेश्वर हुनुहुन्छ। उनीहरूले यो कुरो बुझेका थिएनन्, तर यीशु प्रभुले चाहिँ आफूलाई परमेश्वर नै हुँ अथवा उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई मानिसहरूको बीचमा प्रकट गर्नु नै थियो। उहाँको उद्देश्य नै यीशु चङ्गाईकर्ता मात्रै होइन, उहाँ मुक्तिदाता हुनुहुन्छ अथवा यसको अर्थ उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुराको घोषणा गर्नु पनि यीशुको मुख्य जिम्मेवारी थियो। त्यसकारण उहाँले यही कुरा भन्नुभयो, अब तिम्रो पाप क्षमा भए भन्नु कि उठ र हिँड भन्नु। यो दुईटा कुरा छनौटको विषयमा राख्नु भयो, छनौटको विषयमा राख्नु, र यीशुले उठ र हिँड पनि भन्न सक्नुहुन्थ्यो, तर उहाँले यो नभनिकन तिम्रो पाप क्षमा भए भन्नुभयो। र यीशुले तिम्रो पाप क्षमा भए भन्नुको अर्थ चाहिँ के हो भने, मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, तिम्रो खाट बोक र घर जाऊ। र त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो। भिडले यो देखेर भयभीत भयो र मानिसहरूले परमेश्वरको प्रशंसा गरे। आउनुहोस्, आज यो कुरा हामीले सबैजनाले बुझ्नु जरुरी छ। आदरणीय श्रोता, यीशु ख्रिस्टले पाप क्षमाको कुरा गर्दै गर्नु हुँदाखेरि सारा मानिसहरूले यीशुलाई चङ्गाईकर्ताको रूपमा मात्र होइन, उहाँले मुक्तिदाताको रूपमा पनि यीशुलाई विश्वास गर्नुपर्छ। र यीशु प्रभु चङ्गाईको लागि मात्रै यो संसारमा आउनुभएको होइन, उहाँ चाहिँ पाप क्षमाको लागि पनि यो संसारमा आउनुभयो। पाप क्षमाको अधिकार परमेश्वरसँग मात्रै छ भन्ने कुरा यहाँ प्रकट भएकोले यीशु चाहिँ परमेश्वर नै हुनुहुन्छ। र यदि पापीहरूले यीशु कहाँ आएर पाप क्षमा माग्छन् भने यीशुले मात्र मानिसको पाप क्षमा गर्न सक्नुहुन्छ। मानिस सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् र पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान चाहिँ यीशु ख्रिस्टमा आनन्द जीवन हो। आदरणीय श्रोता, यीशु आज तपाईँको रोग निको पार्नुहुन्छ र त्यति मात्रै होइन, तपाईँलाई आनन्द जीवन दिनुहुन्छ, तपाईँलाई मुक्ति दिनुहुन्छ, तपाईँलाई छुटकारा दिनुहुन्छ, तपाईँलाई आनन्द जीवन दिने उहाँ परमेश्वर नै हुनुहुन्छ। आज सबैले यीशुलाई सँगैकर्ता मात्र होइन मुक्तिदाता भनेर पनि विश्वास गर्नुपर्छ। यदि कसैलाई मुक्ति चाहिन्छ, यदि कसैलाई चङ्गाई चाहिन्छ भने यीशु ख्रिस्टलाई विश्वास गर्नुपर्छ। जसरी पक्षघातीले विश्वास गरेर आयो र उसको रोग पनि निको भयो र उसको पाप पनि क्षमा भयो र आज एउटा मान्छेको खाँचो भनेको सँगाईको लागि यीशु चाहिन्छ र पाप क्षमाको लागि पनि यीशु चाहिन्छ। आदरणीय श्रोता, यदि हजुरहरूलाई पनि रोगले सताइराख्नु भएको छ, सताइराखेका छन् र यदि तपाईहरूलाई पनि मुक्तिको खाँचो छ, मलाई आनन्द जीवनको चाहिन्छ, म पापी हुँ र म पापले गर्दा म मृत्युमा गइरहेको छु र म मृत्युबाट बाँच्न चाहन्छु भन्नेहरूले येशु कहाँ आउनुपर्छ र येशुले तपाईँको रोग सँगै गर्नुहुन्छ र येशुले तपाईँलाई मुक्ति पनि दिनुहुन्छ। त्यसकारणले तपाईँ आज यदि आनन्द जीवन पाउनका लागि तपाईँ सोचिराख्नु भएको छ, मृत्यु पछि पनि तपाईँको आनन्द जीवन चाहिन्छ भन्ने तपाईँलाई भित्र महसुस भएको छ भने आउनुहोस् यीशु कहाँ, विश्वास गरेर आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, तपाईँको पाप क्षमा हुन्छ र त्यसपछि तपाईँको रोग पनि निको हुन्छ र दुवै कुरा यदि पाउनु छ भने यीशुमा नै पाउनुहुन्छ र यीशुलाई विश्वास गर्नुहोस् र चङ्गाई पाउनुहोस् र पाप क्षमा पनि पाउनु। यदि भन्दै आजको प्रवचनको सेवालाई यो अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। त्यो दिनजेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन एथिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्,
1: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्,
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्,
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ,
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं,
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं,
1: एक अर्काको सुरक्षा गरौं,
0: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी, रक्तदान गरौं, जीवन बचाऊ। तपाईँको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
0: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
1: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
0: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
1: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
0: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौ।
1: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
0: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
1: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
0: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: द म्याजिक फुड, नीलकण्ठ नगरपालिका 3, बिच बजार, मिलनटोल जाने बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048, 9510667625।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861570040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड कटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555 98140695।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं।
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 0105202667, 0105202667।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो, बलियो, भरपद्रो, टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
11: 9861975447।
12: सर सर, कम्प्युटर ल्याब जाने आज।
13: अब नेक्स्ट फ्राइडे पक्का होस्।
14: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
15: ए सर पनि यही हुनुहुँदो रहेछ त।
13: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
15: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल, एमाले चोक, धादिङ।
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोरखाली।
2: सम्पर्क नम्बर 9860628100 9082479417।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ दसैँ
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो फुल
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ मलाई सुरु गर्दा

0: एकदम राम्रो।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: कता होस् पहिला यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
3: ल, त पनि विदेश जानलाइस कि के हो?
4: यहीँ बन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि 19 सम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
0: अब नेक्स्ट फ्राइडे पक्का हो
10: म्याम
0: पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
10: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
0: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
0: सम्पर्क नम्बर 9860628106 9082479417
11: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रक्तदान गरौं, जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौं, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौं।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान लाए।
7: ल, तपाईँ विदेश जान लाइस कि के हो?
8: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरा नगर्नु होस्।
8: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: Maurice, सर सर कम्प्युटर ल्याब जाने आज
13: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनु
14: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
13: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
14: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
15: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
16: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
15: सम्पर्क नम्बर 9860628100 9082479417
17: रेडियो बिहानी 97.6 MHz
18: प्यारी सुन त मैले अलिकति पैसा पठाइदिएको छु निकालेर दसैँ मनाउनु है
19: यसपालि पनि घर आउने होइन र हजुर
18: हेर न यसपालि पनि दिँदै मिलेन अर्को दसैँमा आउँछु नि

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसार घर त बना जस्तै बना छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
5: ल त पनि विदेश जानलाई के हो?
6: यहीँ भन्दा किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु पर्छ।
6: होइन, तलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। आहा, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: Thank you. अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
12: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
13: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखाभित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउ जस्ता रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुखद मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि

0: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
1: पुरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डा खुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेंगी रोग बारे सचेत बनाऊ।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9867-25-19-91 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोप्राइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861970040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी वस्तु टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर गोकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि मर्मत गरिन्छ। के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
1: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। पाँचवटा बोतलमा गेम खेली 1000 जितौ।
2: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रेविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुगमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 98 69 21 31 77, 98 18 320 632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ प्रोप्राइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161, मोबाइल नम्बर 98 41 64 54 55। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फ्रानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोप्राइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 98 60 707 606।

0: जय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, बेनीघाट रोराङ गाउँपालिका, वडा नम्बर 7, धुसा, धादिङ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर, नीलकण्ठ नगरपालिका 8, साँगोटार, धादिङ। प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
6: ल त पनि विदेश जानलाई, इसकी के हो
7: यहीँ बहन्द किन जाएर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु पर्छ।
7: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
4: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाईल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: दादा शब्द
1: शब्द दसैँ
0: ए दसैँ दसैँ जी
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्कायो
0: फुल मुस्कायो
1: फुल मुस्कायो
0: पलायो
1: फुल मुस्कायो देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: दादा शब्द

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउ जस्ता चौरा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश फेर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ,
4: प्रोपाइटर दामोदर रिजाल।
3: सम्पर्क फोन नम्बर 0-5204-61, मोबाइल नम्बर 98-41-64-54-55। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 98-60-707-606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्यज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, देनीघाट रोराङ गाउँपालिका, वडा नम्बर 7, धुसा, धादिङ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर, नीलकण्ठ नगरपालिका 8, साँगुटार, धादिङ। प्रोप्राइटर श्रीकृष्ण रिजाल। सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू, कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: युनिभर्सल इलेक्ट्रोनिक्स नीलकण्ठ नगरपालिका 3 शीतल बजार धादिङ, यहाँ विभिन्न ब्रान्डका मोबाइल टिभी फ्रिज वासिङ मेसिन लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक सामानहरू ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ। साथै मोबाइल टिभी फ्रिज लगायत इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पर्क नम्बर 9841524040 9841067100।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: प्यारी सुन त, मैले अलिकता पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
2: यसपालि पनि घर आउने होइन र हजुर?
1: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछ नि।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौ, नियमित रक्तदाता बनौं।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ बीटीएफ एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुचा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 9850899671। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 9812225553। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुफथ मूल्यमा पाइन्छ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: वर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
2: बूढी गण्डकी बाढ़ीबाट प्रभावित 1,000 भन्दा बढ़ी व्यक्तिको हवाई उद्धार। प्रभावित क्षेत्रमा खाद्यान्न टेन्ट लगायतका राहत सामग्री वितरण गरिँदै।
3: कांग्रेस महाधिवेशन अन्तर्गत सबै पदको मतगणना आज सकिने। सहमहामन्त्रीमा दलिततर्फ प्रकाश रसाइली र मुस्लिमतर्फ फिरदोस आलम निर्वाचित।
2: जेएनजी आन्दोलनका क्रममा कारागारबाट भागेका एक हत्या आरोपी पक्राउ। दुई थान पिस्तोल समेत बरामद।
3: इरानले निगरानी बढ़ाएपछि हर्मुज जलमार्गमा तनाव चर्कियो। विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्ने अनुमान।
2: र युरोपियन च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिड र पीएसजी विजय। म्यान्चेस्टर सिटी स्तब्ध।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
5: एकदम ठिक छ, कुरा मिला।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
6: साथ जीवन।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। बूढी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 1,000 भन्दा बढ़ी नागरिकको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। आइतबारदेखि हिजोसम्म 1,044 जनाको उद्धार गरिएको गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो। त्यसमध्ये 70 जना विदेशी नागरिक रहेका छन्। बाढ़ीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। उहाँका अनुसार बाढ़ी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको गरिएको थियो। सोमबार 321 र मंगलबार 186 जनाको उद्धार गरिएको छ। बुधबार भने 441 जनाको उद्धार गरिएको शर्माको भनाई छ। उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको छ। सरकार र विभिन्न संघ संस्थाको सहयोगमा खाद्यान्न टेन्ट म्याट सिरानी सिरक त्रिपाल सोलार जेनेरेटर लगायतका राहत सामग्री वितरण भइरहेको सहायक प्रमुख जिल्लाधिकारी शर्माले बताउनु भएको छ। बाढ़ीले सड़क सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार राहतमा हेलिकप्टर प्रयोग गर्नु परेको उहाँले बताउनुभयो।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनको लागि भएको मतदानको मतगणना आज रातिसम्म सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। कांग्रेसको नयाँ नेतृत्व चयनको लागि सभापति उपसभापति महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार सहमहामन्त्री मुस्लिमतर्फ फिरदोस आलम निर्वाचित हुनुभएको छ। अब्दुल सत्तारलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो। यसअघि दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाईले स्नेही निर्वाचित हुनुभएको छ। निर्वाचन समितिका अनुसार स्नेही 4,821 मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। उहाँको प्रतिस्पर्धीहरू मानबहादुर नेपालीले 1,121 मत र नरेन्द्र पासवानले 796 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। खुल्ला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राख्नु भएको छ। 5,400 मतगणना हुँदा महर्जनले 4,149 मत प्राप्त गर्नुभएको छ। निष्कल राईले 3,840 मतसहित दोस्रो र इन्द्रबहादुर बानिया 3,641 मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले 3,478, जित नारायण श्रेष्ठले 3,371 र मोहन आचार्यले 3,290 मत प्राप्त गर्नुभएको छ। यस्तै प्रबल थापाले 3,226, गणेश लामाले 3,034 र राजीव कोइरालाले 3,022 मत पाउनु भएको छ। खुल्ला केन्द्रीय सदस्यतर्फ 45 जना निर्वाचित हुनेछन्।
3: जेन्जी आन्दोलनको बेला कारागारबाट भागेका एकजनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका सर्लाहीका बाबु थापा पक्राउ परेका हुन्। उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ। गैराती पक्राउ परेका थापा जेन्जी आन्दोलन हुँदा 2082 भदौ 24 केन्द्रीय कारागार सुन्दाराबाट भागेका थिए। सर्लाहीको बागमती नगरपालिका एक घर भएका 48 वर्षीय थापाको साथबाट प्रहरीले दुई थान पिस्तोल पनि बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको। उनको साथबाट मेड इन यूएसए लेखिएको पिस्तोल एक थान, नाम नखुलेको अर्को पिस्तोल एक थान, म्यागजिन थान 3 र गोली 15 राउण्ड बरामद गरिएको छ। पक्राउ परेका थापा र बरामद हतियार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान भइरहेको छ।
2: बडा दशैं अन्तर्गत नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौं स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौं दिन स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजय दशमीको दिन कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
3: दशैं मनाउन काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ़दै गएको छ। उपत्यकाबाट बाहिरिने मुख्य सहितका नाकाहरूमा सवारी साधनको चाप अत्यधिक छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनादेखि हिजोसम्म 268,274 जना उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरीले घटस्थापनाको दिन यही असोज 25 उपत्यका छाड्नेहरूको रेकर्ड राख्न थालेको छ। तथ्याङ्क अनुसार असोज 25 52,827, 26 गते 56,809, 27 गते 78,138 र हिजो 80,500 जनाले उपत्यका छाडेका छन्। निजी सार्वजनिक तथा मालबाग गरी 25 असोजदेखि हिजोसम्म 32,529 सवारी साधन बाहिरिएका छन्। ट्राफिक प्रहरीले यसपालि दशैंमा 10 लाख मानिसले उपत्यका छाड्ने अनुमान गरेको छ।
2: यसैबीच कञ्चनपुरको गड्डा चौकी नाकामा दशैं तिहार मनाउन भारतबाट घर फर्कने यात्रुको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। चाडपर्वको बेलामा सीमा नाकामा यात्रुको चाप हुने भएकोले विभिन्न संक्रमक रोग भित्र नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्कने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। संक्रमण देखिए अस्पतालमा ल्याएर निशुल्क उपचार गर्ने गरिएको उहाँले बताउनु भएको छ। टाढाको मानिसको लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाउने गरिएको छ। नाकामा आउने यात्रुमध्ये भारतमा मलेरिया, डेंगी लगायतका संक्रमक रोग बढ़ी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्वरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। असोजमा मात्रै गड्डाचौकी नाकामा 4,700 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टीबी पोजिटिभ बाहेक अन्य संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किरहेका छन्।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। जाजरकोटको जुनीचाँदी गाउँपालिका 2 गैरीगुवामा गैराती जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। दुर्घटनामा चालक जुनीचाँदी गाउँपालिका 9 किल्ली स्याला बस्ने 20 वर्षीय सन्त बहादुर बस्ने र जुनीचाँदी गाउँपालिका 3 स्यालाकी 30 वर्षीय विपना भण्डारीको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा जुनीचाँदी गाउँपालिका 3 स्याला बस्ने 30 वर्षीय दिलबहादुर भण्डारी, उनका 4 वर्षीय छोरा सुशील र 50 वर्षीय शीतला तमटा रहेका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। राति 2 बजे सुर्खेतबाट जुने चाँदीतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001 छ। 1243 नम्बरको जीप अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच आज बिहान चितवनको भरतपुर महानगरपालिका 29 खहरे स्थित मुगलिन नारायणगढ़ सड़क खण्डमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा 8 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान करिब 4 बजे काठमाण्डुबाट नेपालगंजतर्फ जाँदै गरेको ना 6 ख 1890 नम्बरको बसले सड़क छेउमा रोकिराखेको लु 2 ख 5276 नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा ट्रक चालक र बसमा सवार गरी 8 जना घाइते भएका हुन्। घाइतेहरूको भरतपुर स्थित नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग हर्मुजमा इरान र अमेरिका बीच नियन्त्रणको संघर्ष चर्किएको छ। इरानले जलमार्गमा निगरानी बढ़ाउन नयाँ सैन्य इकाई परिचालन गरेको जनाएको छ। पछिल्लो समय जहाजमाथि आक्रमण बढ़ेपछि विश्व बजारमा तेल आपूर्ति समेत प्रभावित बनेको छ। इरानी नौसेनाका अनुसार हर्मुज जलमार्गबाट पूर्वतर्फ ओमानको खाड़ी र अरब सागरसम्म सैन्य निगरानी विस्तार गरिएको छ। जहाजहरूलाई आफ्नो ट्रान्सपोन्डर बन्द नगर्न र सुरक्षित आवागमनका लागि इरानी सेनासँग समन्वय गर्न पनि उसले आग्रह गरेको छ। समुद्री सुरक्षा निकायका अनुसार अक्टोबर 6-14 उक्त क्षेत्रमा 15 आक्रमणका घटना अभिलेख गरिएका छन्। पछिल्लो 4 दिनमा मात्र 11 घटना भएका छन्। यसअघि सेप्टेम्बरको अन्तिम साता र अक्टोबरको पहिलो साता पनि तेल ट्याङ्करहरू निशानामा परेका थिए। आक्रमण बढ़ेसँगै अक्टोबर 11 हर्मुज हुँदै ढुवानी भएको तेल घटेर 29 लाख ब्यारलमा सीमित भएको छ। अक्टोबर 8 भने 2.8 करोड़ ब्यारल तेल पार भएको थियो। यसैबीच अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $106 भन्दा माथि पुगेको छ। अमेरिकाले जलमार्गमा आफ्नो र क्षेत्रीय साझेदारको नियन्त्रणमा रहेको दावी गरेको छ। तर इरानले अमेरिकी सहयोगमा सञ्चालन भइरहेको तेल ढुवानी प्रणालीलाई निशाना बनाउने चेतावनी दिएको छ। तनावलम्बी विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्न सक्ने आकलन गरिएको अल जजिराले जनाएको छ।
2: र अब खेल समाचार। युरोपियली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिडले एएस रोमालाई 4-3 पराजित गरेको छ। गैराती रोमाको घरेलु मैदानमा भएको खेलमा मार्टिन डेरूनले 20 मिनटमा गोल गर्दै रोमालाई अग्रता दिलाए। रियलका केलियन एम्बापेले 25 मिनटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा डोनियल मालेनले 51 र 57 मिनटमा गोल गर्दै रोमालाई 3-1 अग्रता दिलाए। तर रियलले उत्कृष्ट पुनरागमन गर्यो। कार्लोस एस्पीले 83, एन्ड्रिकले 85 र एन्टोनियो रूडीगढ़ले 90 मिनटमा गोल गरेपछि रियलले 4-3 रोमाञ्चक जित दर्ता गर्यो। अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएससीले म्यान्चेस्टर सिटीलाई 4-2 पराजित गरेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा पीएससीका डिजिरे डुएले 13 मिनटमा गोल गर्दै खाता खोले। उस्मान डेम्बेले 15 र भेटियानले 32 मिनटमा गोल गरेपछि पीएसजी पहिलो हाफमै 3-0 अघि रह्यो। दोस्रो हाफमा सिटीका आर्लिङ हलान्डले 53 मिनटमा गोल गरे। पीएससीका म्याग्नेस अक्ली उसले 62 मिनटमा अर्को गोल थपे। हलान्डले 75 मिनटमा व्यक्तिगत दोस्रो गोल गरे पनि सिटी हारबाट जोगिन सकेन। पीएससीले 4-2 जीत निकाल्यो।
3: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: बुढीगण्डकी बाढ़ीबाट प्रभावित 1000 भन्दा बढ़ी व्यक्तिको हवाई उद्धार। प्रभावित क्षेत्रमा खाद्यान्न टेन्ट लगायतका राहत सामग्री वितरण गरिँदै।
3: कंग्रेस महाधिवेशन अन्तर्गत सबै पदको मतगणना आज सकिने। सहमहामन्त्रीमा दलिततर्फ प्रकाश रसाइली र मुस्लिमतर्फ फिरोदोस आलम निर्वाचित।
2: जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका एक हत्या आरोपी पक्राउ। 2 थान पिस्तोल समेत बराबर।
3: इरानले निगरानी बढ़ाएपछि हर्मुज जलमार्गमा तनाव चर्कियो। विश्व ऊर्जा आपूर्ति र तेलको मूल्यमा थप दबाव पर्ने अनुमान।
2: र युरोपियली च्याम्पियन्स लीग फुटबलमा रियल मड्रिड र पीएससी विजय। म्यान्चेस्टर सिटी स्तब्ध।
3: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO.
9: AIO?
8: Yes, AIO. All in one mart. The best place for shopping.
9: Kya chha ra ho khas tyaha?
8: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
9: Wow, kaha chha ra yo?
8: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai yatayat byabastha karyalay ko chheuai ma.
7: All in one mart, helping make your life easier.
2: किन आँखा मिचेको मिचेको गरेको
10: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसी क्या
10: हो ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
10: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
11: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं।
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी, रक्तदान गरौं, जीवन बचाऊ। तपाईँको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
0: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
1: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
0: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
1: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
0: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौं।
1: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
0: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: रेबिका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुगमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ।
3: प्रोपाइटर दामोदर रिजाल।
2: सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464555। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फ्रानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाईको पनि व्यवस्था रहेको छ।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: समर सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ। प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707606।
4: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरपोड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास, कभर, इयरपोड्स लगायतको सामानमा 50% डिस्काउन्ट।
4: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 जितौ।
5: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुसर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849524111 9849524111।
4: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल जारे बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोपाइटर केशवराज शर्मा। सम्पर्क नम्बर 0105204048 9510667625।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाड़मा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं।
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेड क्रस सोसाइटी।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 01052267 01052267।
6: बाबा बाबा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो, बलियो, भरपद्रो, टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
11: 98 61 97 65 47।
12: अब नेक्स्ट फ्राइडे पक्का हो?
13: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
2: सम्पर्क नम्बर 9860628106 9082479417।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो फुल
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा मलाई सुरु गर्दा

0: एकदम राम्रो एकदम राम्रो।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यहीँ भनेदेखि जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
0: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस्
11: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628100 9082479417
12: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
13: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौ, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर आएको
5: थिएँ। त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: कहाँ हुनु नि, पासपोर्ट बनाउन जान लाए?
7: ल, त पनि विदेश जान लाइस् कि के हो?
5: यहीँ बन्द किन चाहेर हो पासपोर्ट?
7: बटारिया कुरो नगर्नु पर्छ।
5: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
5: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: Morning Star। सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का हो सर सधैँ
11: यस्तै भनेर चाहनु होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिन्दिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
12: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
12: सम्पर्क नम्बर 9860628100 9082479417
13: रेडियो बिहानी 97.6 MHz
14: प्यारी सुन त मैले अलिकति पैसा पठाइदिएको छु निकालेर दसैँ मनाउनु है
15: यसपालि पनि घर आउने होइन र हजुर
14: हेर न यसपालि पनि दिँदै मिलेन अर्को दसैँमा आउँछु नि

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गल्छी बजारको लागि 0104131 16 र 920 बजारको लागि 9851249090। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई।
5: ल तपाईँ विदेश जानलाई कि के हो
6: यहाँ भन्दा किन चाहेर है पासपोर्ट?
5: बटारिया कुरो नगर्नु होस्
6: होइन, तलाई थाहा छैन क्या हो? धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
12: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: शुद्धिकरण गर्न सकिन्छ।
1: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
0: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
1: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धारिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एसआर सिट सीआर सिट आदि पाइन्छ।

0: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
1: पुरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेंगी रोग बारे सचेत बनाऊ।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335390। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोप्राइटर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991 हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्टल स्टेज कम्पाउण्डको काम पनि गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861570040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी वस्तु टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिङ एन्ड कटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर राहुल परियार, सम्पर्क नम्बर 9845334555 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर गोकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिङ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्यज्यूहरू, व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू, शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगोटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घराइसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851249090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई
5: ल, तपाईँ विदेश जानलाई कि के हो
6: यही भन्दा किन चाहेर हो पासपोर्ट?
5: बटारिया कुरो नगर्नु होस्
6: होइन, तलाई थाहा छैन क्या हो धादिङ बेसी मिनाटोलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
10: हैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887878।
12: महाचार महापहार,
13: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्काए
1: फुल मुस्काए
0: पलायो फुल
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ सुरु गरौँला।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखाभित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आऊ जस्ता सोवा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: रिजल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ,
4: प्रोपाइटर दामोदर रिजल।
3: सम्पर्क फोन नम्बर 0-10-5-2461, मोबाइल नम्बर 98-41-64-54-55। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी थानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: समर सुनजादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ, प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 98-60-707-606।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य जीवहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेश में रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: संचालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको संपूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत संपूर्ण ग्राहक मानवभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर्स नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शुभकामना स्टोर नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 98 63 69 13 50।

0: रेडियो बिहानी 97.6 MHz
1: प्यारी सुन त, मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
2: यसपालि पनि घर आउने होइन र हजुर?
1: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछ नि।

0: रक्तदान गरौ जीवन बचाऊ। तपाईको केही थोका रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाई स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेडक्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी सन्देश।

0: रक्तदान गरौं, जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौं, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं, नियमित रक्तदाता बनौं।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस डीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौं, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल

0: विजय दशमी शुभ दीपावली नेपाल सम्वत 1147 तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मिलन श्रेष्ठ स्मृति समाजद्वारा सञ्चालित 24 घण्टा आकस्मिक सेवा सहितको एम्बुलेन्स सेवा, चालक अमृत कुमार श्रेष्ठ, मोबाइल नम्बर 98607742, 98184140153।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनुग्रह सुनचारी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोपाइटर सुरेश सुनार सम्पर्क नम्बर 97 45 33 58 68 98 19 81 88 16

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: वज्र माउन्टेन बाइक नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ सम्पर्क नम्बर 98 43 25 36 38। यहाँ नयाँ साइकल सुपथ मूल्यमा बिक्री गरिनुका साथै पुरानो साइकल पनि

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ।

0: नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर विष्णु प्रसाद राजवंशी हामी कहाँ हाई क्वालिटी मार्बल ग्रेनाइट्स टाइल सबै प्रकारका सेनेटरीज उपलब्ध छन् साथै एसियन पेन्ट्सको जिल्लाकै उत्कृष्ट डिलर हाम्रो पसल धादिङ बेसी र गजुरीमा पनि उपलब्ध छ विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन्भएको संपूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहनी लगायत संपूर्ण ग्राहक महानुभावहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: डायमंड भेटनरी सेंटर नीलकंठ नगरपालिका 3 शीतल बजार धादिन हामी कहाँ विभिन्न किसिम का स्वदेशी तथा विदेशी औषधीहरू भ्याक्सिन तथा उन्नत जात का बीउहरू लगायत विषादीहरू पनि पाइन्छ यहाँ निशुल्क गोबर परिचय तथा कुखुरा को पोस्टमार्टम पनि गरिन्छ सम्पर्क नम्बर 9841689566 9551460463 विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन् भएको संपूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहनी लगायत संपूर्ण ग्राहक महानुभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
0: दाजुभाई सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90 9860-2581-27 हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन्भएको संपूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहनी लगायत संपूर्ण ग्राहक महानुभावहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
1: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ सम्पर्क फोन नम्बर 0105211122 मोबाइल नम्बर 9851089671 विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
0: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ मोबाइल नम्बर 9812205553 हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: इन्द्र मोबाइल सेन्टर धादिङ बेसी पुछा बजार हामी कहाँ मोबाइल तथा मोबाइल सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849424111 9849424111
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कोइराला भूसेवा केन्द्र थादिनेसी धादिन जग्गा राजीनामा पास अंश बन्ड चाडफेर किन्देश नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 98-5-11-44-350 खगेन्द्र कोइराला 98-4-15-00-372 राजन कोइराला 98-5-10-00-872
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: द म्याजिक फूड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलनटोल जारे बाटो हामी कहाँ नेपाली चाइनीज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा सम्पर्क नम्बर 0105204048 98-5-10-67-725
2: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
3: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
2: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने 3-3 महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
3: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
2: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
3: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौ।
2: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ डीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
3: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
2: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी छ।

0: अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल लगाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
11: सर सर, कम्प्युटर ल्याब जाने आज।
12: अब नेक्स्ट फ्राइडे पक्का होस्।
1: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ्गसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल, एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
14: सम्पर्क नम्बर 9860628100 9082479417।
15: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे Thailand Holiday।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रेविका सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 सुगमटोल धादिङ। हामी कहाँ तपाईले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुका साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। सम्पर्क नम्बर 9869211377 9818320632।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: रिजाल आयुष कपडा पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलन टोल धादिङ प्रोपाइटर दामोदर रिजाल। सम्पर्क फोन नम्बर 0105204161 मोबाइल नम्बर 9841464455। हामी कहाँ आधुनिक तथा लेटेस्ट मोडलका स्वदेशी विदेशी फानको कपडाहरू पाइनुको साथै खुद्रा एवं होलसेल मूल्यमा बिक्री वितरण पनि गरिन्छ र स्कूल कलेजका ड्रेस तथा सटिङ सुटिङका साथै आवश्यकता अनुसार सिलाइको पनि व्यवस्था रहेको छ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: समर सुनसादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ प्रोपाइटर रामकृष्ण अमात्य। सम्पर्क नम्बर 9860707666।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरू व्यवस्थापन समिति तथा कर्मचारी साथीहरू शुभेच्छुक महानुभावहरू लगायत देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु आर्थिक उन्नयनका साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सञ्चालक समिति अध्यक्ष पवन थपलिया एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 7 धुसा धादिङ।
2: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्रीकृष्ण प्लास्टिक एन्ड पोल्ट्री सप्लायर नीलकण्ठ नगरपालिका 8 साँगुटार धादिङ प्रोप्राइटर श्रीकृष्ण रिजाल सम्पर्क नम्बर 9841067345। हामी कहाँ घरैसी तथा होटलमा प्रयोग हुने सम्पूर्ण प्लास्टिकका भाँडा बर्तनहरू कुखुरा पालनका लागि प्रयोगमा आउने प्लास्टिकका भाँडाहरू र दाना पाइनुका साथै प्रत्येक बिहिबार सबै जातको चल्ला बिक्री गरिन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शुभकामना स्टोर नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9863 69 13 50।

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री,
0: पाँचवटा बोतलमा गेम खेली हजार सम्म जितौ, हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
1: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
2: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
1: सम्पर्क नम्बर 9849424111, 9849424111।
0: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: फरेसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: ए पोक्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248443, 9860248443।
8: र कता हो साइला यस्तो हतार हतारमा
9: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
8: ल तपाईँ विदेश जानलाइस कि के हो
9: यही भन्द किन जाएर है पासपोर्ट
8: बटारिया कुरो नगर्नु म
9: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
8: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
10: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
11: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
12: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98147913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
13: सर सर कम्प्युटर ल्याब जाने आज
14: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
15: सधैँ यस्तै भनेर चाहनु होइन के भयो के पो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
14: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
15: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 98607628100 98082479417
16: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ
17: यस्तो कठिन समयमा महिला किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो
16: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्
17: कसैले जागिर विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्
16: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्
17: सावधान रहनुहोस् नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्
16: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्
17: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा दुर्व्यवहार बेचबिखन वा शोषणको जोखिम हुन सक्छ
16: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौ
17: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं
16: सुरक्षित रहौं
17: एक अर्काको सुरक्षा गरौं
16: महिला किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं
17: नेपाल रेड क्रस सोसाइटी
18: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले

0: प्रतिक्रिया दिने बाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुनसक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस् अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, किटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुनर्निर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिलेकाहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरङ्ग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ, किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन्, अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ, तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, TWR नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR 360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना GWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासवर्ड बनाउनु जानला
3: ल, त पनि विदेशलाई के हो
4: यही भनेदेखि जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु मस
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभी जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
1: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर जानुहुन्छ
8: होइन, के भयो के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए, हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
4: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव संगाल्दै तपाईहरुकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ।
5: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
4: सम्पर्क नम्बर 9860628100 छ, 9802479417।
9: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra har ek din 8 jana lai Redmi Watch 6 play, har ek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
10: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
11: रेडियो बिहानी 97.6 MHz।
12: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई, प्रभु येशू ख्रीष्टको अमूल्य नाममा तपाईहरू सबैलाई हार्दिक स्वागत हामी भन्दछौ र हामी फेरि पनि पुनः उपस्थित हजुरको माझमा भइसकेका छौ र आज फेरि पनि एकपटक परमेश्वरको पवित्र वचन अध्ययन गर्न एकसाथ भेला भइसकेका छौ। हामी आशा गर्दछौ कि तपाईहरू सबै परमेश्वरको कृपामा सकुशल हुनुहुन्छ र आज पनि उहाँको वचनबाट नयाँ शिक्षा र आशिष प्राप्त गर्न आफ्नो रेडियोको सामुने उपस्थित भइसक्नु भएको छ। त्यसैले आउनुहोस्, अब हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई अगाडि बढाऊ।
13: भाइ, अघिल्लो पटक हामीले एउटा महत्वपूर्ण कुरा हेरेका थियौं। जीवनमा धेरै आवाजहरू सुनिन्छ, तर हामीले कुन आवाज सुन्ने भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ।
12: साँच्चै हो नि भाइ, मैले त्यो कुरामा धेरै सोचिरहेको थिएँ। विशेष गरी गलत संगत र गलत बाटोको विषयले मलाई छोएको थियो, तर एउटा प्रश्न अझै मनमा रहेको छ भाइ।
13: भन्नुहोस् न भाइ, कस्तो प्रश्न हो?
12: सही बाटो थाहा भए पनि त्यसमा हिँड्न चाहिँ कसरी सकिन्छ? कहिलेकाहीँ हामीलाई के सही हो भन्ने थाहा हुन्छ, तर परिस्थिति आउँदा फेरि त्यही गलत निर्णय गर्न चाहिँ हामी धेरैचोटि पुगिरहेका हुन्छौँ।
13: भाइ, तपाईँले एकदमै गहिरो कुरा गर्नुभयो। सही कुरा जान्नु एउटा कुरा हो, तर त्यसलाई आफ्नो हृदयमा राखेर जीवनमा उतार्नु अर्को कुरा हो। मानौ कसैले तपाईँलाई एउटा बहुमूल्य धन दिएको छ, तपाईँले त्यसलाई हातमा लिएर केही समय हेर्नुभयो र फेरि जहाँ पायो त्यही छोडिदिनु भयो भने त्यसको अर्थ चाहिँ के भयो?
12: त्यसलाई त सुरक्षित राख्नुपर्छ नि दाइ।
13: हो, ठिक त्यस्तै नै परमेश्वरको वचन पनि केवल सुनेर छोड्ने कुरा होइन। परमेश्वरका वचनहरू हाम्रो हृदयमा राख्नुपर्छ, किनकि जब कठिन परिस्थिति आउँछ, निर्णय गर्नुपर्ने हुन्छ, प्रलोभन आउँछ वा कसैले गलत बाटोमा लैजान खोज्छ, त्यति बेला हाम्रो हृदयमा रहेको परमेश्वरको वचनले हामीलाई सम्झाउँछ, रोक्छ र सही बाटो देखाउँछ। अघिल्लो अध्ययनमा हामीले गलत संगत र गलत बाटोबाट बच्ने कुरा सुनेका थियौं। आज हामी त्यसको अर्को पक्षलाई हेर्नेछौ। हामीलाई गलत बाटोबाट जोगाउने बुद्धि कहाँबाट आउँछ, त्यसलाई कसरी खोज्ने र हाम्रो हृदयमा कसरी राख्ने भन्ने कुरालाई आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
14: आउनुहोस्, हामी छोटो प्रार्थना गरेर आजको बाइबल अध्ययनलाई आरम्भ गरौं। हे जीवित बुबा, तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौ, तपाईँको स्तुति प्रशंसा गर्दछौं, किनकि तपाईँले हामीलाई सुरक्षा दिनुभयो, रातमा मिठो निन्द्रा दिनुभयो र यो बिहानीको सुन्दरता देख्न हाम्रो जीवनमा एक दिन जोड दिनुभयो। धन्यवाद छ तपाईँको तमाम उपकारको लागि। यो वचन अध्ययनको निम्ति पनि धन्यवाद छ, जुन तपाईँले आफ्नो अनुग्रहको परिणाम स्वरूप हामीलाई प्रदान गर्नुभएको छ, ताकि हामी यस वचन अध्ययनद्वारा दिन प्रतिदिन आत्मिक रूपमा बढ्दैछौ र तपाईँको निकटतामा आउन सकौ। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश 2 अध्यायबाट देख्न गइरहेका छौ। यो कुरा फेरि म तपाईँलाई याद दिलाउन चाहन्छु कि यो पुस्तक अनियमित विशृंखल पुस्तक होइन, यसले कथाको बताउँछ। यो जवान मानिसलाई दिइएको चुनौती हो ताकि उनी बुद्धिमान जवान मानिस बन्न सकुन्। उसलाई ध्यानसँग सुन्नलाई र शिक्षा लिने कुरालाई बढाउन उपदेश दिएको छ। उसले घरमा आफ्ना बाबुआमासँगबाट शिक्षा सिक्न शुरू गर्नुपर्दछ। उसले स्कूलमा प्रवेश हुनभन्दा पहिले घरमै आधारभूत पाठ शिक्षा पाउँदछ र पाउनुपर्दछ। अरू त के, उसले पीएचडी को शिक्षाको डिग्री पाइसकेपछि पनि त्यो घरमा सिकेको आधारभूत शिक्षा अझै असल हुनेछ। त्यो यो हो, परम प्रभुको भय नै ज्ञानको शुरू हो। परम प्रभुको बारेमा पाउने पत्ता लगाउने बाटो चाहिँ उहाँको वचनद्वारा हो। त्यहाँ कोही कोही मानिसहरू छन् जसले भन्छन् कि परमेश्वरको वचन बुझ्नको लागि कुनै मानिस अति नै प्रतिभाशाली र धेरै दिमागी भएको मानिस हुनै पर्छ, कुनै सत्यबाट अधिक दूर छैन। परमेश्वरले भन्दैन कि त्यो अति आवश्यक हो, तर यो दुई अध्यायमा जहाँ जवान मानिस बाहिर निस्कन शुरू गर्दछन् यो स्पष्ट गरिएको हुनेछ कि यदि उसले परमेश्वरको वचन र इच्छाको जान्ने हो भने उसले परमेश्वरको वचनको अध्ययन गर्नुपर्छ। उसको आफ्नो जीवनको यात्राको राजमार्गमा त्यो कुरा यताउता छरिएको छरपट्ट छरिएको हुँदैन ताकि उसले आवश्यक परेको बेलामा जहिले पनि टिप्न सक्छ ल लागू गर्न सक्छ। उसले आफ्नो हृदयलाई बुद्धिमा र समशक्तिमा लगाउनु पर्दछ। त्यसकारण उसले परमेश्वरको वचनको अध्ययन गर्न पर्छ, त्यो अर्को विकल्प छैन। त यस सबभन्दा पहिले हामी देख्नेछौ सत्य बुद्धिको स्रोत। हितोपदेश 2:1 भनिएको छ, हे मेरो छोरो, यदि तैले मेरो वचन हृदयमा लिइस् र मेरो आज्ञा तेरो मनमा राखिस् भने, हे मेरो छोरा, अनि यसै नै यो सल्लाह सुझाव उपदेश जवान मानिसलाई दिइएको हो। उसले सानो बच्चाको रूपमा घरमा आरम्भ गर्दथे। अहिले ऊ जीवनलाई सामना गर्न सक्ने उमेर पुगेको अवस्थामा बढेको छ र उसलाई कुनै बुद्धिमान मानिसद्वारा सल्लाह परामर्श उपदेश अर्थी दिएका छन्। सम्भवत यो स्कूलमा पाठशालामा उसको पहिलो पाठ हो, तर अभाग्यवश आजकलका हाम्रा आधुनिक स्कूलहरूमा उसले यो सिक्दैन। यस एक पदमा दोस्रो कुरा भनिएको छ, मेरो वचन हृदयमा लिइस् भने। मित्र, परमेश्वरको वचन यानी भनाइहरूलाई हृदयमा लिनुपर्छ अनि उहाँका आज्ञाहरू मनमा राख्नुपर्छ, छेपाउनु पर्दछ, लुकाउनु पर्दछ, आफ्नो बहुमूल्य चिजहरूसँग राख्नुपर्छ, जम्मा गर्नुपर्छ। म एकजना स्त्रीलाई जान्दछु जससँग थुप्रै आभूषणहरू छन्, सुन, चाँदी, हिरा, मोतीका, जुन आफ्नो सुरक्षित बाकसमा राख्छिन्। तिनी प्राय गरेर त्यस गहनाहरूलाई बाहिर निकालेर हेरेर प्रशंसा गर्न अति नै मन पराउँछिन्। त्यस आभूषण गहनाहरूमा हेर्नमा तिनलाई अति नै आनन्द लाग्छ, मजा लाग्छ र त्यसको आनन्द उठाउँछिन्। तिनले ती आभूषण गहनाहरूलाई बाकसमा सुरक्षित रूपमा राख्छिन्। त्यही नै तरिकामा परमेश्वरको वचन हाम्रा हृदयमा राख्नुपर्छ। पद एकको अन्तिम खण्डमा भनिएको छ, मेरो आज्ञा मनमा राख। 2 र 3 पदमा भनिएको छ, बुद्धिमा तेरो ध्यान र तेरो मन समशक्तिमा लगाइस् भने, तैले समझ माग्छस् भने समशक्तिलाई पुकार। मित्र, प्रेरित पत्रुसले यस तरिकामा यसको भने, पहिलो पत्रुस 2:2 नयाँ जन्मिएका बालकहरू चाहिँ वचनको विशुद्ध दूतको तीर्षना गर र यसद्वारा तिमीहरू बढ्दै जाऊ। के तपाईँले कहिले सानो बालक बच्चालाई हेर्नु भएको छ? जब उसको आमाले दूध दानी उसको मुखमा लगाइरहेको हुन्छ। उसले आफूसँग भएको हरेक कुरालाई हात खुट्टालाई फटकाए लगाएको उसले आफ्ना हातहरू आफ्ना खुट्टाहरू आफ्ना मुख प्रत्याशामा आशामा फटकाएर लगाउँछ। तपाईँलाई थाहा छ यो किन उसले गर्दछ भन्दा बोतलमा भएको दुध दानीमा भएको दुधको उसले अति नै धेरै इच्छा गर्दछ, त्यसको चाहन्छ, त्यसको लालसा गर्दछ। परमेश्वरको सन्तान परमेश्वरको वचनको दूतको बारेमा त्यस तरिकामा त्यसरी नै लालसा गर्नु पर्दछ। यो नै एक कुरा हो मैले हाम्रा दिनमा आत्मिक आन्दोलनको बारेमा ध्यान दिएको छु। यो वर्तमान समयमा मानिसहरू परमेश्वरको वचनमा नयाँ रुचिको देख्नुहुन्छ। धेरै जवान मानिसहरू आज नोटबुक र बाइबलहरू बोकेर चर्चमा बाइबल अध्ययन सभामा गएको देख्छु र तिनीहरूले त्यहाँ सुनेका सम्पूर्ण कुराका नोट गर्छन्। मित्र, परमेश्वरको आत्माले यो समयमा महान काम गरिरहनु भएको छ। परमेश्वरको आत्माले काम गरिरहेको छ। भनिएको छ तैँले समशक्ति माग्छस् भने समशक्तिलाई पुकार। अनि यो कुराको याद गरौं कि परमप्रभुको भय ज्ञानको शुरूआत हो। चार पदमा भनिएको छ यदि तैले त्यसलाई चाँदी झै खोजिस र गाढ धन झै त्यो खनिस भने। अमित्र, मैले एउटा पत्रिकामा पढिरहेको थिएँ कि अमेरिकाको क्यालिफोर्नियाको एउटा मरूभूमिमा केही चाँदीका खानहरू छन् अनि प्राचीन दिनहरूका बारेमा कथाहरू भनिन्दछन्। जब मानिसहरू त्यो मुलुकका विभिन्न स्थानहरूबाट चाँदीको निम्ति त्यहाँ आउँदथे, चाँदी चाहिँ मृत्यु उपत्यकामा डेथ भ्यालीको क्षेत्रमा पाइन्दथ्यो र धेरै मानिसहरू त्यो चाँदीलाई निकाल्न पाउन कोसिस गर्दा मरे। त्यही नै कारण त्यस स्थानलाई मृत्युको उपत्यका यानि डेथ भ्याली भनिएको छ। अरू त के मानिसले चाँदी पाएपछि पनि तिनीहरूले त्यसलाई बजारमा बेच्न सम्पूर्ण प्रकारका बलिदानहरू बनाउन परेको थियो। त्यही नै तरिकामा हामी परमेश्वरको वचनको ज्ञानको पछि जानुपर्छ। यदि तैँले त्यसलाई चाँदी झै खोजिस र गाढ धन झै त्यो खनिस भने। पाँच पदमा भनिएको छ तैँले परमप्रभुको भय बुझ्नेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। यसपछि अर्को पदको ध्यान दिनुहोस्, छ पदमा भनिएको छ किनभने बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ र ज्ञान र समशक्ति उहाँबाट नै आउँछ। यदि तपाईँलाई बुद्धिको आवश्यक छ भने उसको लागि परमेश्वरलाई माग्नुहोस्, त्यसको लागि परमेश्वरसँग विन्ती गर्नुहोस्। पहिलो कुरन्ती 2:9-10 पदमा भनिएको छ आँखाले नदेखेका कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। तर परमेश्वरले हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ किनकि आत्माले सबै कुराहरू खोज्नुहुँदछ। परमेश्वरका गहिरा गहिरा कुराहरू तिनीहरू हामी कहाँ परमेश्वरका आत्माद्वारा प्रकट गरिएका छन्। उहाँ आज यहाँ हाम्रो शिक्षक हुनलाई हुनुहुन्छ। जब म नयाँ नयाँ विश्वासी थिएँ त्यस बेला मैले सिकेका सबभन्दा अद्भुत कुरा यो सत्य थियो कि परमेश्वरको आत्माले परमेश्वरका कुराहरू मलाई प्रकट गरिदिनुभयो। यो नै एक कारण हो कुनै कुनै मानिससँग पीएचडी टीएचडी डिग्री छैन तापनि तिनीहरूसँग परमेश्वरको वचनको ज्ञान छ जुन अरूसँग छैन। म एकजना वृद्ध आमालाई चिन्दछु जससँग कति पनि शिक्षा छैन, अनपढ, मुस्किल गरेर बाइबल पढ्न सक्छिन् र सधैँ तिनको साथमा बाइबल हुन्छ तर परमेश्वरको वचनको ज्ञानको सम्बन्धमा तिनको सामने बाइबल कलेज पढ्नेहरू पनि सामना गर्न साह्रो पर्दछ। चिनी जान्दछन् यानि उसलाई थाहा छ कि कसरी बाइबलको बारेमा बहस गर्नु। परमेश्वरले तिनलाई बुद्धि दिनुभयो तिनको बाइबल पढ्दा पढ्दा बाइबल थोत्रो भइसकेको थियो। अनि तिनले बाइबलको यस कारण बुझ्दे, किनभने तिनले परमेश्वरको आत्मालाई आफ्नो शिक्षक बन्न इच्छुक थिए, यानी शिक्षक बन्न दिनलाई इच्छुक थिए। परमप्रभुले बुद्धि दिनुहुन्छ, किनभने बुद्धि दिने परमप्रभु नै हुनुहुन्छ र ज्ञान र समशक्ति उहाँबाट नै आउँछ। 7-8 पदमा भनिएको छ, आफ्नो भण्डारबाट उहाँले सोझालाई योग्यता प्रदान गर्नुहुन्छ, निर्दोष जीवन व्यतीत गर्नेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ र आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ। आज धेरै ख्रिस्टियनहरू अन्यलतामा परेका छन्। तिनीहरूलाई थाहा छैन कि कहाँ फर्कन, कहाँ जानु। यो स्पष्ट छ कि तिनीहरूको समस्या के हो भन्दा तिनीहरू परमेश्वरको वचनबाट अति नै टाढा भोतारी गएका छन्। मित्र, परमेश्वरको वचनले हामीलाई सही लक्ष्य र सही दिशामा डोर्याउँछ। यसले आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ, त्यो नै उहाँले गर्नुहुनेछ र उहाँले यो अनियमित रूपमा गर्नुहुने छैन। तपाईँ परमेश्वरको वचनमा आउनै पर्छ। 9 पदमा भनिएको छ, तब जे ठिक र न्यायसङ्गत छ सो तैले बुझ्नेछस् र असल मानिसको बाटोमा मात्र त हिँड्नेछस्। मित्र, यो परमेश्वरको वचनको हरेक मानिसमाथि प्रभाव हो। जब परमेश्वरको वचन मानिसले सुन्दछ, त्यसले अद्भुत प्रभाव मानिसको जीवनमा छोड्दछ। त्यसको जीवन बेग्लै किसिमको जीवन हुन्छ, बदलिएको जीवन, भिन्नै जीवन हुन्छ। यहाँ भनिएको छ, तब जे ठिक र न्यायसङ्गत छ सो तैले बुझ्नेछस् र असल मानिसको बाटोमा मात्र त हिँड्नेछस्। अहिले भर्खरै हामीले देख्यौं बुद्धिको स्रोत, त्यसपछि हामी आगे देख्नेछौ जवान मानिसको शत्रुहरू। 10-12 पदमा भनिएको छ, किनभने बुद्धि तेरो मनभित्र गाडिनेछ त ज्ञान तेरो हृदयको आनन्द हुनेछ, विवेकले तमाथि हेरचाह गर्नेछ, समशक्तिले तेरो रक्षा गर्नेछ, त्यसले तलाई खराब चालबाट, छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। भनिएको छ, किनभने बुद्धि तेरो मनभित्र गाडिनेछ र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। मतलब तपाईँलाई त्यति सजिलै विश्वासघात गरिन सकिने छैन, तपाईँलाई कहिले पनि धोका सजिलै दिन सकिने छैन यदि तपाईँ परमेश्वरको वचनको निकटतामा सधैँ रहनुहुन्छ भने। अनि 13-15 पदमा भनिएको छ, अन्धकारको बाटोमा हिँड्न जसले इमानदारी चाललाई त्याग्दछ, जो खराब काम गर्नमा प्रसन्न हुन्छन् र दुष्ट र छली कामहरूमा हर्षित हुन्छन्, जसका आफ्नै चालहरू टेढा र जसका मार्गहरू अनिश्चित छन्। मेरो सेविकाईको आरम्भदेखि नै मेरो प्रार्थना यो छ, मलाई दुष्ट खराब मानिसद्वारा धोकेबाजहरूबाट धोका नदिएका हुँ, विश्वासघात नगरिएको हुँ। मित्र, तिनीहरू आज हाम्रो वरिपरि छन्। यहाँ हामी हितोपदेशको पुस्तकमा सिक्न गइरहेका छौं कि परमेश्वरका सन्तानसँग दुई शत्रुहरू छन्, दुष्ट खराब गर्ने मानिस र व्यभिचारिणी स्त्री। जब जवान मानिस आफ्नो जीवनको शुरूआत गर्दछ, उसलाई दुष्ट मानिसको बारेमा चेतावनी दिइएको छ। त्यस्ता मानिससँग सामेल हुने काम, मिल्ने काम सधैँ जवान मानिसको लागि खतरा हुन्छ। जब म किशोर अवस्थामा थिएँ, म पनि त्यस्ता खराब साथीहरूको संगतिमा फसे र हरेक खराब काम गर्ने गर्दथे। नखानु पर्ने, नपिउनु पर्ने कुरा सेवन गर्थे र यसरी संसारिक कुराहरूमा ती साथीहरूको कारण म नराम्रो गरी फसेको थिएँ। केही साल पछि मेरो हृदयमा गहिरो कायलता र दोष सिद्धि आयो कि जुन काम गरिरहेको छु त्यो बिल्कुल गलत हो, बेठिक हो। जीवनको आशा रहित, असहाय, विश्रामहीन र अशान्तिको त्यो घड़ीमा परमेश्वरको अनुग्रहद्वारा मैले एकजना प्रचारकलाई भेटे र उसले मलाई भन्नुभयो कि कसरी म परमेश्वरसँग मिलाप गर्न सक्छु र विश्वासद्वारा धर्मी ठरिन सक्छु। अर्को शब्दमा सारा मेरा पापहरूका क्षमा पाएर उद्धार पाउन सक्छु, अनन्त जीवन पाउन सक्छु। अनि मैले प्रभुलाई आफ्नो जीवनमा अपनाए, ग्रहण गरे उद्धारकर्ताको रूपमा, र मेरो जीवन, मेरो हृदय, हरेक कुरा त्यस दिनदेखि नै बदल्यो। म नयाँ मानिस बने, तर म कहिले पनि दुष्ट मानिसलाई भुल्ने छैन, खराब मानिसलाई भुल्ने छैन। जवान मानिस त्यस्ताहरूसँग सावधान हुन आवश्यक छ। संगत गुनाको फल, खराब संगतले हामीलाई बिगार्दछ। त्यसपछि त्यहाँ अर्को जना छ जसको बारेमा जवान मानिसलाई चेतावनी दिएको छ, त्यो हो व्यभिचारी स्त्री। पद 16-देखि 22 भनिएको छ, त्यसले तलाई व्यभिचारी स्त्रीबाट लोभ्याउने कुराहरू भएकी दुष्टबाट जोगाउनेछ। त्यसले आफ्नो बाल्यावस्थाको शिक्षालाई त्यागेकी छ र आफ्नो परमेश्वरको करारलाई भुलेकी छ। त्यसको मार्ग मृत्युतिर ओह्रालो लागेको हुन्छ र त्यसको बाटोले मृत्युको त्यसतिर टाकेको हुन्छ। त्यस स्त्रीतिर जानेहरू कोही पनि फर्केर आउन सक्दैनन् अथवा जीवनको माग त्यसले फेरि पहिल्याउन सक्दैन। यसै कारण तैले भला मानिसहरूको अनुसरण गर र धर्मी मानिसको चालमा लागिबस्, किनभने सोझाहरू पृथ्वीमा बास गर्नेछन् र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्, तर दुष्टहरू त्यहाँबाट जरै समेत उखेलिनेछन् र विश्वासघातीहरू झार चाहिँ फ्याँकिनेछन्। अमित्र, व्यभिचारिणी स्त्री को हो? इसरायलमा परमेश्वरले त्यस्तो व्यवस्था बनाउनु भयो कि कुनै इसरायली स्त्रीहरूले वेश्यावृत्ति गर्नु हुँदैन थियो। मलाई यो कुरामा निश्चय छ कि यदि कुनै स्त्री वेश्यावृत्तिको काम गर्छिन् भने तिनलाई आपसी आप इसरायलको समाजबाट बाहिर बहिष्कृत गरिन्दथ्यो र तिनलाई पापीसँग वर्गीकरण गरिन्थे। यहाँ उल्लेखित व्यभिचारिणी स्त्री वा कुनै कुनै अनुवादमा पराई स्त्रीको रूपमा अनुवाद गरिएको छ। मलाई लाग्छ त्यो अन्य जाति स्त्री थिइन् जो त्यहाँ आएकी थिइन्। तिनले थाहा पाएकी थिइन् कि त्यहाँ तिनको निम्ति वेश्यावृत्तिको काम गर्ने राम्रो स्थान छ। त्यसकारण यहाँ उल्लेखित व्यभिचारिणी स्त्री पराई विदेशी स्त्री थिइन् जो इसरायलमा वेश्यावृत्तिको काम गर्न आएकी थिइन्। जवान मानिसलाई तिनको बारेमा चेतावनी दिइएको छ। त्यहाँ उसलाई के घट्नेछ, के हुनेछ, त्यसको तमाम परिणामको बारेमा भनिएको छ। 19 पदमा भनिएको छ, त्यस स्त्रीतिर जानेहरू कोही पनि फर्केर आउन सक्दैन अथवा जीवनको माग त्यसले फेरि फैल्याउन सक्दैन। तिनीहरूले आफ्नो स्वास्थ्यको गुमाउनेछन्, आफ्नो जीवनको गुमाउनेछन्। एकजना वृद्ध मानिसलाई मैले भेटेको थिएँ जसको जीवन लगभग झण्डै झण्डै खत्तम हुँदै बचेको थियो। उसले भन्यो, एक रात म आफ्ना गलत साथीहरूसँग वेश्याखानामा गए र त्यस रातमा मैले यौन संक्रामकको रोग पक्रे। अनि त्यो जमानामा त्यस्ता रोगबाट निको हुन सालौं लाग्दथ्यो। यसले लगभग मेरो शरीरको खत्तम गरेको थियो। मित्र, परमेश्वरले त्यसको विरूद्धमा चेतावनी दिनुहुन्छ। हाम्रो दिनमा विवाह बाहिर यौन क्रिया सेक्स चाहिँ स्वीकार गरिएको कुरा हो त यही कारण चारैतिर यौन संक्रामिक रोगहरू फैलिरहेका छन्। विभिन्न यौन संक्रामिक रोगहरू वनमा डढेरो लागे चाहिँ तेजले बढ़िरहेको छ। त्यो मध्ये आज हजारौं निको नहुने एड्सको शिकार भइरहेका छन्। यसको एक कारण हो स्वतन्त्र यौन क्रिया सेक्स। यहाँ हितोपदेशको लेखकले धेरै वर्ष पहिले नै दुष्ट मानिसहरू र व्यभिचारिणी स्त्रीको बारेमा चेतावनी दिएका छन्।
12: आजको दिनले मेरो एउटा ठूलो प्रश्नको उत्तर चाहिँ दिएको छ। म जीवनमा सही बाटो खोजिरहेको थिएँ र आज बुझे सही बाटो जान परमेश्वरको बुद्धि खोज्नुपर्छ।
13: हो भाइ, अनि बुद्धि खोज्नु भनेको केवल कुनै कठिन परिस्थितिमा मात्र परमेश्वरलाई सम्झिनु होइन, उहाँका वचनहरूलाई हाम्रो हृदयमा सुरक्षित साथ राख्नु।
12: मलाई अर्को एउटा कुरा विशेष गरिकन मन पर्यो, यदि हामीले बुद्धिलाई चाँदी जस्तै खोज्यौं, गार्धन जस्तै खन्यौं भने परमेश्वरको भय बुझ्नेछौं र परमेश्वरको ज्ञान प्राप्त गर्नेछौं।
13: बिल्कुल भाइ, हामी प्राय धन, सफलता, राम्रो भविष्य र धेरै कुराहरू खोज्ने धेरै मेहनत गर्छौं। तर आजको वचनले हामीलाई एउटा प्रश्न सोध्छ, के हामी परमेश्वरको बुद्धिलाई पनि त्यति नै गम्भीरताका साथ खोजिरहेका छौं? आज तपाईँको हृदयमा एउटा प्रश्न राखेर हामी छुट्टिन चाहन्छौ। परमेश्वरको वचन तपाईँको हातमा मात्र छ कि तपाईँको हृदयमा पनि छ? किनकि हातमा रहेको वचनले हामीलाई केही समय मात्र साथ दिन सक्छ, तर हृदयमा बसेको वचनले जीवनको बाटो नै परिवर्तन गर्छ। परमेश्वरले हामी सबैलाई यी कुराहरू हाम्रो हृदयमा राख्न सक्ने बुद्धि र अनुग्रह प्रदान गर्नुभएको छ। हामी फेरि पनि अर्को अध्यायमा भेट्नेछौ, तबसम्म परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरह।
12: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले आजको अध्ययनबाट पाउनुभएको आशिषहरू हामी समक्ष बाँड्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखाभित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आऊ जस्ता केवा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने। पानी बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: कोइराला भूसेवा केन्द्र थाबिनेसी थाबिन जग्गा राजीनामा 5 अंशवर्ण चाटफेर किनबेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 98-5-11-44-350, खगेन्द्र कोइराला 98-4-15-00-372, राजन कोइराला 98-5-10-00-872।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बिग बजार मिलन टोल जारे बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048, 98510-67725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहन् भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813039। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ, सम्पर्क नम्बर 9861570040। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू डिजाइनर टेलरिंग एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर राहुल परियार, सम्पर्क नम्बर 9845334655 9841065490।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोपाइटर गकुल नेउपाने, सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: शाखा प्रबन्धक रविना लामिछाने, नेशनल लाइफ इन्सुरेन्स धादिङ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थप्पा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त संचार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौं। नियमित रक्तदाता बनौं।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएस बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
1: मोबाइल किन्दा एयरफोर्स फ्री।
2: रेडियो बिहानी 97.6 MHz।
0: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

अन्तर्राष्ट्रिय धादिङ समाजको अधिवेशन असोज 31 गते 330 भन्दा बढी प्रतिनिधि सहभागी हुने। सिधले गाउँपालिका 4 बुन्जुङ स्थित आइम इङ्लिस स्कूलमा विजय दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न। कांग्रेसको 5 महाधिवेशनको मत परिणाम आज राति बढ्न

0: अन्तर्राष्ट्रिय धादी समाजको चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी असोज 31 गते धादी देशी सिजे क्रिक रिसोर्टमा हुने अधिवेशनको विश्वका विभिन्न देशबाट भौतिक तथा अनलाइन माध्यम मार्फत 330 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएका छन्। समाजका अध्यक्ष राजन खकुरारका अनुसार अधिवेशन बिहान 10 बजेदेखि शुरू हुनेछ। अधिवेशनमा नयाँ नेतृत्व चयन गरूनका साथै विश्वभर छरिएर रहेका धादिङवासीहरूलाई एकताबद्ध गर्ने विषयमा छलफल हुनेछ। अधिवेशन नजिकैसँगै अध्यक्ष पदका लागि अस्ट्रेलियामा रहेका विनोद उप्रेती, अमेरिका रहेका बद्री खतिवड़ा र जापानमा रहेका राजेन्द्र श्रेष्ठले दावी गर्नुभएका छन्। तीनैजना समाजका वर्तमान उपाध्यक्ष हुन्। हालसम्म 21 होटेलका शाखा विस्तार गरिसकेको अन्तर्राष्ट्रिय धादी समाजको स्थापना 2074 सालमा भएको हो। समाजको दोस्रो अधिवेशनबाट राजन खकुरार अध्यक्षतामा चयन हुनुभएको थियो भने तेस्रो अधिवेशनमा पनि उहाँ नै अध्यक्षमा दोहोरिनु भएको थियो। चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै विश्वभर रहेका धादिङवासी बीचको सम्बन्ध, सहकार्य तथा जिल्लाको सामाजिक र आर्थिक विकासमा समाजको भूमिकालाई थप प्रभावित बनाउने अपेक्षा गरिएको छ। सितले गाउँपालिका 4 भुङचुङ स्थित आइएम इंग्लिस स्कूलमा विजय दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। बिहिबार विद्यालयमा विद्यार्थी तथा शिक्षक शिक्षिकालाई विजय दशमीको टीका र जमरा लगाई दक्षिणा दिएर चाडपर्वको शुभकामना आदान प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई नेपालीहरूको महान चाड पर्व दशैं तिहारको महत्व र आफ्नो संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालय संचालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूलाई दशैंको मान्यजनबाट टीका जमरा र आशीर्वाद ग्रहण गर्नुको महत्व लगायतको बारे जानकारी गराएको विद्यालयकी प्रिन्सिपल ममता अर्यालले जानकारी दिनुभयो। यस्तै कार्यक्रमले विद्यार्थी शिक्षक तथा विद्यालय परिवार बीच आपसी सद्भाव, एकता र आत्मीयता बढ़ाउन सहयोग पुग्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले आफूमाथि उठेका विषय बारे पार्टीको अनुशासन र सहयोगलाई लिखित जवाब दिनुभएको छ। एक महिनासँगको फोन सम्वादका क्रममा बोलेका भनिएका विषयबारे सुनाले लिखित जवाब पेश गरेको आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिनुभएको हो। यस विषयमा छानबिन गर्ने आयोगले भट्टराईकै नेतृत्व 6 सदस्यीय समिति गठन गरिएको छ। समितिले सुनारसँग सम्बन्धित भनिएका अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको जनाएको छ। समितिले अडियो सार्वजनिक गर्ने संचार माध्यमहरूलाई सम्पादन गर्नुअघि अडियो सहित अनुसन्धानसँग सम्बन्धित सामग्री उपलब्ध गराउने पत्रचार गर्ने निर्णय गरेको छ। प्राविधिक विषयका आवश्यकता अनुसार विशेषज्ञहरूले राय समेत लिने उपप्रमुख भट्टराईले बताउनु भएको छ। आयोगका अनुसार अनुसन्धानको प्रतिक्रिया लिनु अनुसन्धानको पहिलो चरण हो। प्राप्त जवाफबाट आयोगको सन्तुष्ट हुन नसकेको थप प्रमाणका आधारमा अनुसन्धान अघि बढ़ाइनेछ। सुनारमाथि उठेका विषय छिटो यथार्थपरक र विश्वसनीय छानबिन गर्ने समितिले जनाएको छ। यद्यपि छानबिन प्रतिवेदन दशैं अघि नै सार्वजनिक गर्ने हो भने कठिन रहेको समितिले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयन भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बिहिबार रातिसम्म सार्वजनिक गर्ने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज रातिसम्म सबै पदको पद परिणाम सार्वजनिक भइसकिने जानकारी दिएको हो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अहिले केन्द्रीय सदस्यका विभिन्न समूहले मतगणना जारी रहनेछ। सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। उहाँले 6584 मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डीरा संग्रोडा निर्वाचित हुनुभएको छ। केन्द्रीय सदस्यतर्फ खुल्ला महिला प्रदेशगत र समावेशी समूहको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ। खुला केन्द्रीय सदस्यका 45 पदका लागि प्रतिस्पर्धी भइरहेको छ। बाँकी मतगणना सम्पन्न गरी सम्पूर्ण परिणाम सार्वजनिक भएपछि कांग्रेसको 15 महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको पुनः संरचना टुङ्गो लाग्नेछ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा नेपालमा 4.36 अर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउन र भदौमा गरी 4.36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको हो। भदौ महिनामा मात्रै 2.21 अर्ब रूपियाँमा रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स अप्रवाह 23.9% बढ़ेको छ। यस्तै चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। यस अवधिमा पुनः श्रम स्वीकृति लिनको संख्या 52,163 रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा 90,198 जनाले अन्तिम श्रम स्वीकृति र 45,884 जनाले पुनः श्रम स्वीकृति लिएका थिए। दशैं नजिकैसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्किने सर्वसाधारणको चहल पहल बढ़ेको छ। दशैं मनाउन उपत्यकाबाट आफ्नो गन्तव्यतर्फ जाने यात्रुको बुधबार काठमाडौँ स्थित नयाँ बस पार्कमा उल्लेख भीड़ लागेको थियो। दशैं मनाउन परिवार तथा आफन्तसँग भेटघाट गर्ने घर फर्कने यात्रुको संख्या बढ़ेसँगै बस पार्क क्षेत्रमा चहल पहल बढ़ेको हो। दशैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप आगामी दिनमा अझ बढ़ने अपेक्षा गरिएको छ।
1: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: 5 बोतलमा गेम खेली 1,000 सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424111, 9849424111।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
5: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
6: रेडियो बिहानी 97.6 MHz।
0: चारैतिर दशैंको रौनक छाइरहेको बेला भक्तपुरका किसानलाई भने पाकेको धान भित्र्याउने चटारो परेको छ। दशैं मनाउन नयाँ लुगा किन्ने, घर सजाउने र मिठा मिठा परिकार बनाउने तयारीमा अधिकांश मानिस व्यस्त भइरहेको बेला भक्तपुरका किसान भने खेतमा पाकेको पहेँलो धान काट्न र भित्र्याउन व्यस्त देखिएका छन्। यस वर्ष दशैं र धान पाक्ने समय एकै पटक परेकाले किसानलाई चाडपर्वसँगै खेतीपातीको काम पनि गरिसक्नुपर्ने अवस्था आएको हो। किसानहरू धान काट्ने, थ्रेसरबाट दाना छुट्याउने र बोरामा भरेर घरमा भण्डारण गर्ने काममा जुटेका छन्। कतिपय किसानले छिमेकीसँग गरेर काम धान भित्राइरहेका छन्। परिवारका सदस्य र छिमेकी मिलेर काम गर्दा धान काट्न सहज भएको छ। मनसुन बाहिरिएपछि मौसममा परिवर्तन भइवर्षा हुन सक्ने सम्भावनाका कारण किसानले पाकेको धान छिटो भित्राउन थालेका हुन्। वर्षा भए धान भिज्ने, बाला झर्ने र उत्पादनको गुणस्तरमा असर पर्ने जोखिम रहेकाले किसानलाई बाली सुरक्षित गर्ने हतारो परेको छ। वर्षभरको खाद्यान्न चुहो गर्ने महत्वपूर्ण मानिने धान भित्याउने काम सकेपछि मातृ दशैंको रमझममा सहभागी हुने योजनामा कतिपय किसान रहेका छन्। बजारमा दशैंको किनमेल बढ़िरहेका बेला भक्तपुरको खेतमा भने धान काट्ने र भण्डारण गर्ने चटारोले चाडपर्व सँगै नेपाली कृषि जीवनको मौलिकता र किसानको मेहनतलाई झल्काएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले कब्जा गरिएको प्लेस्टिलाइन क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी रहेका गहिरो चिन्ता व्यक्त गर्दै नागरिक र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालय ओसिआसले अनुसार मंगलबार र बुधबार गाजाका सबै प्रान्तमा हवाई आक्रमण, गोलाबारी, विस्फोट तथा गोलाबारीका घटना बढ़ाएको छ। विशेष गरी इजरायली सेनाले नियन्त्रण क्षेत्र छुट्याउन निर्धारण गरिएको सीमा रेखाको पश्चिमतर्फ यस्ता घटना भएको कार्यालयले जनाएको छ। चिसो मौसम र वर्षा नजिकै गर्दा संयुक्त राष्ट्र संघ र साझेदार संस्थाहरूले गाजामा इन्धन, त्रिपाल, जाडोका कपड़ा, औषधि तथा स्वास्थ्य सामग्री पुर्याएका छन्। तर सीमित आपूर्ति, आर्थिक स्रोतको अभाव र इजरायल प्रतिबन्धका कारण प्रभावित नागरिकले आवश्यक राहत उपलब्ध गराएको कठिन भइरहेको ओसिआसले जनाएको छ। यसैगरी कब्जा गरिएको वेस्ट ब्याङ्कको रमहारामा इजरायली सेनाले प्यालेस्टिनलाई नागरिक समाज स्वास्थ्यका कार्यालय तथा चिकित्सा परिसरमा छापा मारेर कागजात उपकरण जफत गर्ने साथै केही व्यक्तिलाई हिरासतमा लिएको संयुक्त राष्ट्र संघीय मानव अधिकार कार्यालयले जनाएको छ। कार्यालयको प्यालेस्टिनलाई नागरिक क्षेत्रमाथिको दमन तत्काल रोक्न इजरायली अधिकारीहरूलाई आग्रह गरेको छ। यस्ता छापा र मानव अधिकार रक्षकहरूको गिरफ्तारीले कब्जा गरिएको प्यालेस्टिनलाई क्षेत्रमा मानव अधिकार सम्बन्धी काममा नकारात्मक प्रभाव पारिरहेको कार्यालयको भनाइ छ। अब खेल खबर।

0: धादिङको निर्गमन नगरपालिका 14 धुवाकोट स्थित कुपामा आयोजित हुने छैटौं कुपा कप फुटबल प्रतियोगिता तथा मिनी म्याराथनको तयारी पूरा भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ कुपा युवा समाजको आयोजनामा प्रतियोगिता उद्घाटन भोलि असोज 30 गति हुने भएको हो। कार्तिक 8 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा 32 टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा हालसम्मको बाढ़ी पहिरोमा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै लामा गुरूहरूबाट विशेष पूजा पाठ गरिने कार्यक्रम रहेको छ। फुटबल प्रतियोगिताको विजेता टोलीले 1,03,333 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले 55,555 रूपियाँ पुरस्कार पाउनेछ। सेमी फाइनलमा पुग्ने टोलीलाई 15,000 रूपियाँ प्राप्त गरिने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिताको फाइनल हुने दिन मिनी म्याराथनको आयोजना गरिनेछ। म्याराथनमा प्रथम हुने धावकले 24,000 र तृतीय हुने धावकले 12,500 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। खेलकुद मार्फत युवाको प्रतिभा प्रस्फुटन, आपसी सद्भाव र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताबाट संकलित रकम मात्रै केही हिस्सा बाढ़ी पहिरो प्रभावितलाई सहयोग गरिने आयोजकले जनाएको छ। ताजा 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनःपटक। अन्तर्राष्ट्रिय धादिङ समाजको अधिवेशन असोज 31 गते 330 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने। सिद्धलेख गाउँपालिका 4 बोङजुङ स्थित आइन इंग्लिस स्कूलमा विजय दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न। कांग्रेसको 15 महाधिवेशनको मत परिणाम आज रातिसम्म सार्वजनिक हुने। धादिङको कुपामा छैटौं कुपा कप तथा मिनी म्याराथनको तयारी पूरा, 32 टोली सहभागी हुने। साँझ 6:35 बजेको समाचार हिलाई सकियो। प्राविधिक मित्र ईश्वरी प्रसाद आचार्यलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
1: के तपाईं यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ?
2: मोबाइल किन्दा एयरफोर्स फ्री,
1: 5 बोतलमा गेम खेली 1,000 सम्बन्धित हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% सम्म डिस्काउन्ट पाउनुहोस्।
2: चार्जर, स्टिकर, ग्लास, कभर, एयरफोर्स लगायतको सामानमा 50% सम्म डिस्काउन्ट।
3: इन्द्र मोबाइल सेन्टर, धादिङ बेसी पुछर बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि।
2: सम्पर्क नम्बर 9849424311, 9849424311।
1: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
4: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
4: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोजेको छ।
7: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
6: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
7: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
6: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
7: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
6: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
7: अस्थायी शिविर तथा भीड़भाड़मा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
6: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
7: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
6: सुरक्षित रहौं,
7: एक अर्काको सुरक्षा गरौं।
6: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
7: नेपाल रेड क्रस सोसाइटी।
8: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
7: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
6: पूरा बाहुला भएका लुगा लगाउने,
7: झुलभित्र मात्र सुत्ने,
6: घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
7: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
6: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
7: खाल्डाखुल्डी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
6: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
7: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
6: साँझ र बिहान करेसा बारी, चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
7: डेंगी रोगबारे सचेत बनाऊ।
6: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
9: सर सर, कम्प्युटर ल्याब जाने आज,
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: सर
12: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिली सिपुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
10: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
10: सम्पर्क नम्बर 98 60 628 100 छ, 98 0 82 79 417।
7: के तपाईँसँग नेपाल रेड क्रस सोसाइटी सम्बन्धी प्रश्न, जिज्ञासा, सुझाव अथवा गुनासाहरू छन्
6: भने तपाईँको नजिकै रहेको नेपाल रेड क्रस सोसाइटीका कार्यालयमा सम्पर्क गर्न वा रेड क्रसका स्वयंसेवक वा कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
7: साथै रेड क्रस र यसका गतिविधिका बारेमा जानकारी लिनका लागि 1130 फोन गर्न पनि सकिन्छ।
6: 1130 नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन सेवा हो। यसमा नेपाल टेलिकम र एनसेलबाट फोन गर्दा शुल्क लाग्दैन र तपाईँले गरेका कुराकानीलाई गोप्य राखिनेछ।
7: त्यसैले रेड क्रस र यसका मानवीय सेवाका बारेमा बुझ्न र सुझाव दिनका लागि शनिबार बाहेक हरेक दिन बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म आवश्यक परेको बेला नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 फोन गर्न सक्नुहुनेछ।
6: हामी तपाईँका विचारको सम्मानको साथै सुनवाई पनि गर्दछौ।
7: नेपाल रेड क्रस सोसाइटी।
13: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

गरिएको कार्यक्रम घटना र विचार त्यसपछि 7:45 प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बोटेकोशी बाढ़ीले सड़क र पैदल मार्ग अवरूद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषणा प्रवाहमा 23.9% वृद्धि र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीबाट सड़क र पैदल मार्ग अवरूद्ध भएपछि संकटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका 4 पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न संकट हुन नदिन पालिका र सरोकारवाला निकायको सक्रियतामा राहत पुर्याइएको हो। बाढ़ीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याप्रू बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सड़क र पुल समेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो। गोसाईकुण्ड गाउँपालिका 4 वडा अध्यक्ष जिनढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम WFP को हेलिकप्टर मार्फत हालसम्म 10 टन खाद्यान्न लाङटाङ पुर्याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार वितरण गरिसकिएको छ। औषधि व्यवस्था विभागले इम्युनो सप्रेसेन्ट शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वा दबाउने औषधि वर्गका औषधिको बजारमा बिक्री वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले बिरामीलाई चिकित्सकको परामर्श अनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्री वितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र जोखिम मूल्याङ्कन सम्बन्धी कागजात पेश नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका 47 किसिमका ब्राण्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप 4 स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुरकोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको संख्या 9 पुगेको छ। भूमि बैंक मार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ। दशैं नजिकैसँगै दशैं तिहार मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगंजको जमुना नाकाबाट मात्रै दैनिक 5,000 संख्यामा नेपालीहरू दशैं मनाउन स्वदेश भित्रिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
4: ओ, चाड़ पर्वहरू घर आँगनमै भित्रिएपछि भारतका विभिन्न शहरहरूमा रोजगारीका लागि पुगेका नेपालीहरूको घर फर्किने क्रम बढ़ेको छ। परिवारसँग टाढा रहेकाहरू खुशी साटासाट गर्न हरेक वर्ष दशैंका बेला यसरी नै घर फर्किने गर्दछन्। स्वदेशमै रोजगारको पर्याप्त अवसर नहुँदा घर खर्च धान्न पश्चिम नेपालका पहाड़ी जिल्लाबाट पुस्तौंदेखि भारत जाने बाध्यता छ। स्वदेशमै रोजगारी पाइए आफूहरूलाई परिवारसँग टाढिएर भारत जानुपर्ने बाध्यताको अन्त्य हुने उनीहरू बताउँछन्।
5: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दशैं मान्न अब फेरि 8 महिना
6: पछि रोजगार पाए त भए त हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन।
7: सरकारसँग के भन्न चाहन्छ भने हामीलाई जति पनि आफ्नै गाउँ ठाउँमा नेपालमा कुनै केही व्यापार बिजनेस हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
4: प्रदेशमा वर्षभरि पसिना बगाएर पनि चाडपर्वले नेपालीलाई आफ्नो माटो र परिवारसँग फर्काउँछ। दशैं तिहारको उनीहरूको गन्तव्य बन्छ आफ्नै देश आफ्नै परिवेश। घटस्थापना यता दैनिक करिब 5,000 नेपाली जमुना नाका भएर नेपाल फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाको तथ्याङ्क छ। नेपाल प्रहरीले भारतबाट फर्किने नेपालीको सहजताका लागि जमुना नाका, नेपालगंज बस पार्क र कोहलपुर बस पार्कमा हेल्प डेस्क समेत स्थापना गरेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
0: दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको कञ्चनपुरको गड्डा चौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगू र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाएको हो। भारतबाट फर्किने नागरिकमा हुन सक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो। असोजमा मात्रै गड्डा चौकी नाकामा 4,700 को स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा अहिलेसम्म 2 जनामा टीबी पोजिटिभ बाहेक अन्यमा संक्रमण देखिएको छैन। प्रहरीको तथ्याङ्क अनुसार अहिले गड्डा चौकी नाका भएर दैनिक 2,000 मानिस नेपाल फर्किएका छन्। बूढ़ी गण्डकी बाढ़ी प्रभावित क्षेत्रबाट 1,000 बढ़ी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। आइतबारदेखि हालसम्म 1,044 जनाको उद्धार भएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो। यसमध्ये 70 जना विदेशी नागरिक रहेका उहाँले बताउनु भएको छ। बाढ़ीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको शर्माले बताउनुभयो। उहाँका अनुसार बाढ़ी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको उद्धार भएको थियो। सोमबार 321 र मंगलबार 186 जनाको उद्धार भएको हो भने बुधबार 441 जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ। राहत वितरणको काम पनि तीव्र पारिएको उहाँले बताउनुभयो। तीव्र रूपमा बढ़दै गएको जनसंख्याको चापलाई सड़क यातायातले मात्र धान्न नसक्ने अहिलेको अवस्थामा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित रत्नपात भक्तपुर मेट्रो रेल परियोजना अगाडि बढ़ाइएको छ। सरकारले यस परियोजनालाई अगाडि बढ़ाउन काठमाडौँ उपत्यका शहरी यातायात प्रणाली गुरूयोजना 2050 तयार गरी सार्वजनिक समेत गरिसकेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा 3 वर्ष लगाएर सो गुरूयोजना तयार गरिएको हो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशील बाबु ढकालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीको सुधार गर्न जाइकाको सहयोगमा गुरूयोजना तयार पारिएको र सोही गुरूयोजना अन्तर्गत रत्न पार्क भक्तपुर मेट्रो रेल परियोजनालाई अगाडि बढ़ाइएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 वटा मापदण्ड निर्धारण गरेको छ। निर्देशिका अनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यसैले त्यसले प्रसवका बेला आमाको मनोबल बढ़ाउने र बच्चाको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने जस्ता व्यवस्थालाई प्राथमिकता दिइएको छ। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा आज भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अन्य 14 जना घाइते भएका छन्। काठमाण्डुबाट धरान जाँदै गरेको बस मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका सुर्खे खण्डमा आज दिउँसो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सरकार विपदपछिको पुनर्निर्माण र पुनर्स्थापनामा केन्द्रित भएको बताउनु भएको छ। मनसूनजन्य विपदबाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्नी पुग्नुभएका मन्त्री पुनले स्थलगत निरीक्षण प्रभावितको अपेक्षा र सरकारवालाहरूको सुझावका आधारमा पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्ययोजना बनाएर अघि बढ़ने बताउनुभयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा 5 जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका 1 का कैलाश खड्का, भक्तपुरको चाङ्गो नारायण नगरपालिका 9 का रविन्द्र केसी, गोर्खा नगरपालिका 3 का प्रवीण तिवारी र सर्लाहीको मलंगुवा नगरपालिका 4 का राम पुकार तिवारीलाई पक्राउ गरिएको हो। रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रालीको नाममा उनीहरूले मेडिकल स्क्रीनिङमा नियमित नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेको पाइएको छ। मोबाइल ब्यांकिङको प्रयोग बढ़ेसँगै अनलाइन ठगीका घटना पनि दिन प्रतिदिन बढ़न थालेका छन्। अपरिचित व्यक्तिबाट आउने फोन म्यासेज तथा लिंकका कारण सर्वसाधारणले बैंक खातामा रहेको लाखौं रूपियाँ गुमाउने गरेको प्रहरीको तथ्याङ्क छ। बैतडीमा चालू आर्थिक वर्षको 2 महिनामै मोबाइल ब्यांकिङ मार्फत रकम चोरी भएको भन्दै 23 वटा निवेदन परेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
8: म्यासेन्जरमा आएको अपरिचित लिंकमा क्लिक गर्दा बैतडीको सुर्नयाँ गाउँपालिका 5 का कर्ण बहादुर मणैले 2,09,000 रूपियाँ गुमाउनु पर्यो। गाउँमै सानो किराना पसल सञ्चालन गर्दै आउनुभएका मडेलको मोबाइल ब्याङ्किङबाट रकम गायब भएपछि उहाँ अहिले न्यायको खोजीमा प्रहरीसम्म पुग्नु भएको छ।
9: त्यो एउटा लिंक आयो, त्यसलाई थिचेर मोबाइलै काम नगर्ने भयो। त्यति बेला बैंकको पासवर्ड गयो, त्यसलाई फेरि मोबाइलै हेक गर्थ्यो। पैसा पुरै आफ्नो खातामा आएर बिहानसम्म पनि खुलेन मोबाइल। अपडेट भएर क्या फेरि अपडेट सकेसम्म पुग्ने भयो, फेरि अपडेट हुने। बैङ्कमा गएर केस निकाल भन्दाखेरि केसै छैन, चेक लेखेर 2 लाखको लगाएको थिएँ, पैसै छैन खातामा। त
8: यस्तै बैतडीमा बसेर मजदूरी गर्दै आउनुभएका कैलालीका अर्जुन चौधरी पनि मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएपछि समस्यामा पर्नु भएको छ।
10: बारी पीड़ित के त आएको थियो गर्नु हाँस भनेर आएको थियो मेसेज, अनि मैले त्यसमा क्लिक गरेँ। एकछिनपछि फोन आयो मोबाइलमा, ले भने वाट्सएप चलाउँछ किन मैले चलाउँछु, एकदिनले वाट्सएपमा फोन गरेँ यो गर भनेर, मैले जस्तै तिनले त्यस्तै गरिदिए, अनि पछि क्युआर मायो मेरो क्युआर दिए, वाट्सएप दिँदाखेरि मेरो नम्बर गयो।
8: यी त मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीका प्रतिनिधि घटना मात्रै हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक वर्षमा मोबाइल ब्याङ्किङ मार्फत रकम चोरी भएको भन्दै 41 वटा निवेदन परेका थिए। चालु आर्थिक वर्षको 2 महिनामै थप 23 वटा निवेदन परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार राय,
11: अनलाइन स्क्याम या अनलाइन ठगी मोबाइल ब्याङ्किङ ह्याक भन्ने जुन छ नि, यो अहिले सबैतिर बढ्दो अवस्थामा छ। 82-83 जिल्लाभरिमा टोटल 41 वटा निवेदन परेको थियो यो अनलाइन ठगी गर्ला। 15,92,256 रुपियाँ बराबर ठगी भयो भन्ने कुरो त्यो सबै निवेदन टोटल गरेर त्यसरी भएको थियो। त्यो मध्येको 31 वटा निवेदन चाहिँ हामीले फर्चोड गरेर 3,02,619 बराबरको रकम हामीले फिर्ता गराइसकेका छौँ। त्यसै गरी अब यो आर्थिक वर्षमा 23 वटा निवेदन हामीमा परिसकेका छ, जसमध्ये 21,38,143 रुपियाँ बराबर चाहिँ ठगिएको भन्ने कुरो हामी कहाँ उजुरी परेका छ।
8: मोबाइल ब्याङ्किङ मार्फत हुने ठगीबाट जोगिन सर्वसाधारण आफै पनि सचेत हुन आवश्यक छ। अपरिचित व्यक्तिले पठाएको लिंकमा क्लिक नगर्ने, चिट्ठा परेको वा उपहार प्राप्त भएको भन्दै आउने फोन तथा म्यासेजमा विश्वास नगर्ने तथा बैंकको पासवर्ड ओटीपी तथा अन्य गोप्य विवरण कसैलाई पनि नदिने कुरामा ध्यान दिनुपर्ने प्रहरीले बताएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावरमा आज निजी विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढ़ी घाइते भएका छन्। धेरै घाइते तथा मृतक बाल बालिका 13 वर्ष भन्दा कम उमेरका रहेका छन्। घाइते शिक्षिका महविश जमानका अनुसार तीन तले विद्यालयमा नर्सरीदेखि 5 कक्षासम्म करिब 1200 विद्यार्थी अध्ययनरत थिए। भवन संरचनात्मक रूपमा कमजोर रहेकोले छत खसेको घटनाको थप अनुसन्धानका लागि प्रान्तीय सरकारले समिति गठन गरेको छ। राष्ट्रपति आसिफ अली जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन WHO-ले विश्वभर 81.85 करोड़ बाल बालिकाको रगतमा सीसाको मात्रा जोखिमपूर्ण स्तरमा रहेको जनाएको छ। सीसाको मात्रा धेरै हुँदा मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर तथा अपरिवर्तनीय क्षति पुग्न सक्ने जनाउँदै WHO-ले सीसाको विषाक्तता रोक्न प्रभावकारी कदम चाल्न देशहरूलाई आग्रह गरेको छ। रंग, सौन्दर्यका साधन, मसला, फोहोर सामग्रीको पुनः प्रशोधन र औद्योगिक प्रदूषणले सीसाको स्तर बढ़ाउने WHO-ले जनाएको छ। WHO-को वातावरण विभागका प्रमुख ब्रूस गोर्डनका अनुसार विश्वभरका 3 मध्ये 1 भन्दा बढ़ी बाल बालिकाको रगतमा सीसाको मात्रा संगठनले तोकेको कार्यस्तर भन्दा माथि छ।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री डाक्टर चोडिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपद पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग थाइल्याण्डको बैंककमा भएको भेटमा नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका लागि स्रोत परिचालन गर्न आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा अर्थमन्त्री डाक्टर वाग्लेले बाढ़ीपछिको उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति गरेको र ऐक्यबद्धता जाहेर गरेकोमा एसियाली विकास बैंक प्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो। त्यस अवसरमा एसियाली विकास बैंकका अध्यक्ष कान्दाले नेपालको विकासमा सहकार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वागले थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंकक जानुभएको छ। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा 4,36,36 करोड़ रूपियाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को 2 महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालू आर्थिक वर्षको 2 महिना साउन र भदौमा विप्रेषण आप्रवाह 23.9% वृद्धि भएको उल्लेख छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 13.5% वृद्धि भई 2,85 करोड़ पुगेको छ। यस्तै 2 महिनाको खुद द्वितीय आय 4,69,44 करोड़ रूपियाँ पुगेको छ। गएको साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। 2 महिनाको अवधिमा 78,320 जनाले नयाँ र 51,136 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा 90,198 जनाले नयाँ र 45,884 जनाले पुनः श्रम स्वीकृति लिएका थिए। उदयपुरबाट वार्षिक 3,000 मेट्रिक टन भन्दा बढ़ी मासु अन्य जिल्लामा निर्यात हुने गरेको छ। उदयपुरमा वार्षिक करिब 8,000 मेट्रिक टन मासु उत्पादन हुने र 3,120 मेट्रिक टन अन्य जिल्लामा निर्यात हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका कार्य प्रमुख शुक्रराज लिम्बुले बताउनुभयो। गएको आर्थिक वर्षमा सबैभन्दा धेरै 2,139 मेट्रिक टन बंगुरको मासु उत्पादन भएको छ। यसै गरी खसी बोकाको 1,944, कुखुराको 1,835 र राँगाको 1,758 मेट्रिक टन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
14: राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ। राखेप सदस्य सचिव स्तरीय निर्णय मार्फत गुञ्जनलाई फिर्ता बोलाइएको हो। एक असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनित गरेर पठाएको थियो। नेपाल क्रिकेट संघ क्यानको विधान 2055 को परिच्छेद 2 को दफा 3 उपदफा 4 मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार राखेपले गुञ्जनलाई सदस्य मनोनित गरेको थियो, तर एक महिना बित्न नपाउँदै फिर्ता बोलाइएको हो। राखेपले गुञ्जन सहित नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल सुटिङ संघका कृष्ण हरि सिजु, ब्याडमिन्टन संघका शम्भु कार्की र साइक्लिङ महासंघका गणेश प्रसाद मैनालीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको हो। नेपाल प्रिमियर लीग एनपीएल को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्ना समर्थकलाई स्कूटर उपहार दिने भएको छ। सुदूरपश्चिमले एथर नेपालसँगको सहकार्यमा एक भाग्यशाली समर्थकलाई स्कूटर उपहार दिन लागेको हो। एथर एनपीएल का लागि सुदूरपश्चिमसँग यात्रा साझेदारका रूपमा जोड़िएको छ। समर्थकलाई एक स्कूटर उपहार दिने गरी एथर र सुदूरपश्चिम बीच सहकार्य भएको हो। यो सहकार्य अनुसार सुदूरपश्चिमका समर्थक मध्ये एकजनाले एथरको स्कूटर पाउनेछन्। उपहार कार्यक्रममा कसरी सहभागी हुने भन्ने बारे सुदूरपश्चिमले केही दिनमा जानकारी दिने जनाएको छ। सुदूरपश्चिम एनपीएलको दुवै संस्करणको उपविजेता टोली हो। दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा 8 टोलीको सहभागिता हुने एनपीएल 3 कार्तिक 9 गतेबाट शुरू हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजयम। अब मौसम। आज राति देशको हिमाली भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस। दिपायलको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढ़ीले सड़क र पैदल मार्ग अवरूद्ध भएपछि रसुवाको लाङटाङ क्षेत्रका बासिन्दाका लागि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरी वितरण। रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्ने वर्गका औषधिको बिक्री वितरणमा कुनै रोक नलगाइएको औषधि व्यवस्था विभागद्वारा स्पष्ट। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषणा प्रवाहमा 23.9 प्रतिशतले वृद्धि र पाकिस्तानमा विद्यालयको छत खस्दा कम्तीमा 34 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: स्थानीय तहको आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नगरपालिका क्यान्डिडेट क्लब घोषणा, मोबाइल एप मार्फत आवेदन दिन आह्वान।
2: नेपालमा हरित यूरिया उद्योग स्थापनाका लागि औपचारिक पहल शुरू। रासायनिक मलको परनिर्भरता र वैदेशिक मुद्राको चाप घटाउने रणनीतिक प्रयास, तर लगानी र प्रविधि भने प्रमुख चुनौती।
1: देशभरका ठूला सामुदायिक विद्यालयमा 6 अर्ब 54 करोडको पूर्वाधार विकास कार्यक्रम शुरू। पहिलो चरणमा 5 अर्ब 34 करोड रकम निकासा।
2: नेपाली कंग्रेसको 15 महाधिवेशनमा विशेष महाधिवेशन पक्षधरको वर्चस्व। संशोधित विधानले थपेको नयाँ चुनौती र नेता व्यवस्थापनको सकस।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा भारतको राजनीतिमा उदाएकी वामपन्थी युवा अभियन्ता नेहा बोरा सड़क गिरफ्तारी र भाषणका भिडियो सामाजिक सञ्जालमा चर्चामा।
0: कार्यक्रम शुरू गरौं। स्थानीय तहको आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नगरपालिका क्यान्डिडेट क्लबको घोषणा सम्बन्धी प्रसंगबाट। स्थानीय तहको आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भावी नेतृत्व चयनका लागि नयाँ अभ्यासको थालनी गरेको छ। रासोपाले आजैबाट नगरपालिका क्याण्डिडेट क्लबका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरेको छ। पार्टीका अनुसार आगामी स्थानीय निर्वाचनमा आफ्नै नगरपालिका वा वडाको नेतृत्व सम्हाल्न चाहने इच्छुक व्यक्तिहरूका लागि यो अवसर सिर्जना गरिएको हो। नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेद्वारी दिन चाहने जो कोही नागरिकले यस क्लब मार्फत आफ्नो दावी पेश गर्न सक्नेछन्। राजनीतिक वृत्तमा नयाँ प्रयोगको रूपमा हेरिएको यस प्रक्रियाका लागि पार्टीले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। उम्मेद्वारी दिन इच्छुक व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आफ्नो आवेदन दर्ता गराउनु पर्नेछ। पुराना राजनीतिक दलहरूमा उम्मेद्वार चयन प्रक्रिया पारदर्शी नभएको र माथिल्लो तहका नेताहरूको तजबीजमा टिकट वितरण हुने गरेको आलोचना भइरहेका बेला रासोपाले आफ्ना समर्थक तथा सक्षम नेतृत्व लिन चाहने आम नागरिकलाई समयमै एप मार्फत आवेदन दिन समेत आग्रह गरेको छ। नेपालीहरूको महान पर्व बड़ा दशैं नजिकैसँगै यति बेला काठमाडौँ शहरका असन इन्द्रचोकदेखि स्थानीय बजारसम्म खाद्यान्न, लत्ता कपड़ा र घरायसे सामान किन्नेहरूको घुइँचो छ। तर यो बाह्य रौनकसँगै यसपालिको दशैंमा विपत्तिको चोट, आर्थिक मन्दी, महँगो यातायात भाडा र बदलिदो पारिवारिक जिम्मेवारीले नेपालीहरूको मनमा गम्भीर प्रश्न र चिन्ता पनि थपेको छ। बजारको चहल पहल र गाउँ फर्किने यात्रुका अनुभूतिमाथि तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
2: वर्ष दिनको पर्खाईपछि भित्रिएको दशैंले देशभरका बजार र बस पार्कहरूमा सन्नाटा पन्छाउँदै चहल पहल बढ़ाएको छ। काठमाडौँ उपत्यकाका असन, न्यू रोड, महाबौद्ध र पानेश्वरका गल्लीहरूमा व्यापारीहरू आकर्षक छूट र सेलको अफरसहित ग्राहक तान्न व्यस्त देखिन्छन् भने उपभोक्ताहरू आफ्नो बजेट मिलाएर सामान जुटाउन धपेडीमा छन्। तर बजारमा देखिने यो बाह्य चमक धमकको अर्को पाटो पनि छ। शहरका पसलमा छूटको ब्यानर झुण्डिए पनि उपभोक्तालाई भने महँगीले पिरलेको छ। छूटको नाममा म्याद गुज्रिएका वा गुणस्तरहीन सामान पर्न सक्ने जोखिम र कृत्रिम मूल्य वृद्धिको आशंका उत्तिकै छ। अर्कोतर्फ घर परिवार र बालबच्चाका लागि नयाँ कपड़ा र मिठो मसिनो जुटाउने प्रयासमा बजेट सन्तुलन मिलाउन सर्वसाधारणलाई हम्मे हम्मे परिरहेको छ। शहरमा किनमेलको चटारो चलिरहँदा बस पार्कहरूमा पनि अर्कै दृश्य छ। काठमाडौँ छाडेर आफ्नो गाउँ फर्किनेहरूको लाम लम्बिँदै गएको छ। तर यसपालिको यात्रामा विगतका वर्षहरूमा जस्तो खुशी र उमंग मात्र छैन। हालै देशका विभिन्न भाग, विशेष गरी नुवाकोट र रसुवा जिल्ला सहित देशभर बाढ़ी पहिरोले पुर्याएको क्षति र जनधनको हानिले धेरैको मन थिचेको छ। एक महिना अघि नै टिकट काटेर दोलखा फर्किन लागेकी स्मृति बुढाथोकी जस्ता धेरै यात्रुहरूका लागि गाउँको यात्रा उल्लास भन्दा पनि घरमा पर्खिरहेका वृद्ध आमा बुबा प्रतिको दायित्व पूरा गर्ने बाध्यता भनेको छ। त्यसमाथि यातायातमा तोकिएको भन्दा बढ़ी भाड़ा असुलिनु, टिकट पाउन मुस्किल हुनु र सड़कको दुर्दशाले यात्राको शास्ति थप बढ़ाएको छ। समयसँगै नेपाली समाजमा दशैंको अर्थ र अनुभूति पनि फेरिँदै गएको देखिन्छ। बालिकालमा पिङ खेल्ने, नयाँ लुगा फेर्ने र दिन गनेर चाड़ पर्खिनेहरू आज छोरा छोरी बुहारी र घरका मूल अभिभावक बनेका छन्। काठमाडौँमा स्कूल बसमा काम गर्ने भूपेश तामाङ वा सिन्धुपाल्चोकी सुनिता सापकोटा जस्ता युवाहरूको भोगाईले यही देखाउँछ कि पहिले बुबा आमाले सम्हाल्ने दशैंको जिम्मेवारी अहिले आफ्नै काँधमा आउँदा चाड़ पर्व रमाइलो भन्दा बढ़ी आर्थिक र पारिवारिक दायित्वमा परिणत भएको छ। आर्थिक मन्दीको असर एकातिर छ भने अर्कातिर बाध्यताले वैदेशिक रोजगारीमा गएका प्रियजनको अनुपस्थितिमा गाउँमा छरिएका परिवारहरू खुशी र आँसुको दोसाहमा छन्। चाड़ पर्वका बेला बजारमा अस्वाभाविक मूल्य वृद्धि, नाफाखोरी र ठगी रोक्न प्रभावकारी अनुगमनको खाँचो सर्वसाधारणले औल्याएका छन्। त्यसै गरी यात्रालाई सुरक्षित र सुलभ बनाउन सरकारी निकायको सक्रियता उत्तिकै आवश्यक देखिन्छ। दशैं चडक फडक, महँगो किनमेल वा अरूलाई देखाउने पर्व होइन, यसको वास्तविक मर्म त परिवारको समीप्यता, मान्यजनको आशीर्वाद र समाजमा आपद विपद परेकाहरूप्रति सहानुभूति साट्नमा निहित छ। बजारको चटारो र यात्राको शास्त्रीबीच आफ्नै क्षमता अनुसार सचेत भई चाड मनाउनु नै आजको आर्थिक र सामाजिक परिवेशमा बुद्धि माने हुने देखिन्छ।
0: नेपालमा हरेक वर्ष मुख्य बाली लगाउने सिजनमा दोहोरिने रासायनिक मलको अभाव हटाउन वैदेशिक व्यापार
2: फडक, महँगो किनमेल वा अरूलाई देखाउने पर्व होइन, यसको वास्तविक मर्म त परिवारको समीप्यता, मान्यजनको आशीर्वाद र समाजमा आपद विपद परेकाहरूप्रति सहानुभूति साट्नमा

0: उदाहरण र कार्यान्वयनको ढाँचा प्रस्तुत गर्न आह्वान गरेको छ। तर जलविद्युतको ठूलो खपत र उच्च प्राविधिक तथा आर्थिक लागत आवश्यक पर्ने यो महत्वाकांक्षी परियोजनाको कार्यान्वयन भने कतिको व्यावहारिक छ? थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुटेल।
1: नेपालमा कृषि क्षेत्रको सबैभन्दा ठूलो र दीर्घरोगी समस्या भनेकै समयमा रासायनिक मल नपाउनु हो। हरेक वर्ष नेपाललाई करिब 5-6 लाख मेट्रिक टन मल आवश्यक पर्छ, जसका लागि अरबौं रुपियाँ बाहिरिने गरेको छ। यही परनिर्भरता अन्त्य गर्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको अग्रसरतामा सरकारले हरित युरिया उद्योग स्थापनाका लागि व्यावसायिक प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले वार्षिक 5 लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्न इच्छुक स्वदेशी तथा विदेशी कम्पनी, संयुक्त लगानीकर्ता र कन्सोर्टियमबाट प्रस्ताव मागेको छ। मन्त्रालयका अनुसार यो हरित युरिया उत्पादनले नेपालको कुल युरिया मागलाई लगभग पूर्ति गर्नेछ भने भविष्यमा यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिने लक्ष्य राखिएको छ। इच्छुक लगानीकर्ताले आगामी मंगिर 13 गते भित्र अवधारणा पत्र बुझाउनु पर्नेछ। प्राप्त हुने प्रस्तावका आधारमा उपयुक्त प्रविधि, लगानीको मोडल, आर्थिक सम्भाव्यता र प्राविधिक चुनौती बारे अध्ययन गरिने मन्त्रालयको योजना छ। परम्परागत रूपमा युरिया उत्पादन गर्दा प्राकृतिक ग्यास वा कोइला प्रयोग गरिन्छ, जसले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्छ। तर हरित युरिया उत्पादनका लागि पानीको इलेक्ट्रोलाइसिस विधिबाट हाइड्रोजन र हावाबाट नाइट्रोजन निकालेर अमोनिया बनाइन्छ र त्यसैबाट युरिया तयार पारिन्छ। यो प्रविधिका दुई प्रमुख पाटाहरू छन्। पहिलो भनेको सकारात्मक पक्षतिर जाउँ। नेपालमा तीव्र रूपमा वृद्धि भइरहेको जलविद्युत उत्पादनलाई यो प्लान्टले खपतको गतिलो आधार दिन सक्छ। यदि स्वदेशी बिजुली प्रयोग गरेर मल उत्पादन गर्न सकियो भने वर्षेनी बाहिरिने अरबौं रूपियाँ जोगिनेछ र दीर्घकालीन रूपमा खाद्य सुरक्षा सुनिश्चित हुनेछ। यसको दोस्रो पक्ष भनेको चुनौती र व्यावहारिक प्रश्न छन्। ग्रीन युरिया उत्पादन प्रविधि निकै महँगो र अत्याधिक विद्युत खपत गर्ने प्रविधि हो। 5 लाख मेट्रिक टन हरित युरिया उत्पादन गर्न करिब 800-1000 मेगावाट सम्म निरन्तर विद्युत आवश्यक पर्छ। प्रारम्भिक पुँजीगत लगानी जुटाउनु र अन्तर्राष्ट्रिय बजारको तुलनामा प्रतिस्पर्धी मूल्यमा मल उत्पादन गर्नु सरकार र लगानीकर्ता दुवैका लागि मुख्य चुनौती हुनेछ। विगतमा पनि नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा धेरै अध्ययन र घोषणाहरू भए तापनि

0: असोज 26 गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश विरूद्ध कार्तिक 9 गतेबाट शुरू हुने गरी 10 दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कणेलले बताउनुभयो। 9 गतेबाट उजुरी दिन शुरू भएपछि 19 गतेसम्म दिन सकिनेछ। समिति सभापति बोध नारायण श्रेष्ठले न्याय परिषदको पत्रचार अनुसार सुनवाई प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बताउनुभयो। एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल खुशी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिकीकरण कार्यक्रममा उहाँले केही समय यताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको स्वीकार गर्दै त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने जिकिर गर्नुभयो। पूर्व प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवाद उन्मुख कदम भएको दावी समेत गर्नुभयो।
1: हाम्रो गन्तव्य अलिक पछाडि धकेलिया छ, अझ पछाडि धकेल, गत वर्षको घटनाले अझ पछाडि धकेल, केही दशक पछाडि धकेल। यो सधैँ असफल भएको, यो पराजित भएको होइन, तर केही पछाडि चाहिँ धकेल। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ त्यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
0: संज्ञा दिँदै सड़क बालबालिका मुक्त राष्ट्र घोषणा, सहयोग पक्षी सड़क मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उहाँले सरकारको जिम्मेवार व्यवहारको उपसका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेद्वार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ। पार्टीले आजदेखि नगरपालिका

0: क्याण्डिडेट क्लबको आवेदन खुला गरेको हो। राष्ट्रपतका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने राष्ट्रपा प्रमुख सचेतक प्रकाश चन्द परियारले सीआईएनलाई जानकारी दिनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अगुवा नेताहरूलाई चिन्हित गरेर क्यान्डिडेट क्लब सार्वजनिक गरेको हो। यो हामीले यस अगाडि नै पालिकाको लागि क्यान्डिडेट क्लब सार्वजनिक गरिसकेका थियौँ। अहिले आज सार्वजनिक गरिएको चाहिँ नगरपालिका क्यान्डिडेट क्लब हो। नेपालभरिका नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य बन्न इच्छुक अगुवाहरूले पार्टीको नीति सिद्धान्त विचारलाई केन्द्रमा राखेर यसको प्रक्रियाबाटै उम्मेदवारी आह्वान गरिएको हो। अब यो उम्मेदवारी आह्वान गरिसके पछाडि प्रक्रिया अन्तर्गत नै आकांक्षीहरूले आफूलाई त्यहाँ दस्तावेजीकरण गर्नुपर्नेछ अथवा उम्मेदवारी दर्ता गर्नुपर्नेछ। यसका धेरै प्रक्रिया मध्ये चाहिँ यसले चाहिँ एउटा मापदण्ड बनाएको छ।
0: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्ध आन्दोलन गर्ने तयारी गरेका छन्। मंगिर 10 गते खुला मंचबाट आन्दोलनको घोषणा गर्ने गरी तयारी थालिएको हो। विभिन्न 9 दल मिलेर बनेको अग्रगामी मोर्चाको नेतृत्वमा आन्दोलनको तयारी थालिएको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष जितेन्द्र सेनले जानकारी दिनुभयो। मोर्चामा रहेका दलहरू आन्तरिक तयारीमा जुटेका छन्। छठपछि एउटा माहौल बन्छ र त्यही अनुसार अगाडि उहाँको भनाइ छ। त्यसका लागि दलहरूले एक्लै तथा समूहमा पनि तयारी गरिरहेको बताइएको छ। अग्रगामी मोर्चा मात्र होइन, तराई मधेसमा रहेका अन्य संगठनहरू पनि छठपछि आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रबन्धनका लागि सहुलियतपूर्ण कर्जा समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन तितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले कर्जा सुरक्षण, कोष विस्तार, चल सम्पत्ति धितो दर्ता प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बाढ़ी र विपदबाट प्रभावित व्यवसायीलाई शीघ्र पुनस्थापना कर्जा उपलब्ध समेत सरकारसँग माग गर्नुभयो। अध्यक्ष श्रेष्ठले साना साना विषयमा व्यवसायीमाथि हुने धरपटक पक्राउ जस्ता गतिविधिको अन्त्य हुनुपर्ने माग समेत गर्नुभयो।
2: आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचार विरूद्धको सरकारी अभियानलाई महासंघले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानून भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानूनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र ठुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामबहादुर थापा मगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सांसदहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर असरका विषयमा विश्व समुदायमा उठाउनु पर्ने माग गरेका थिए।
3: पानीको आवश्यकता, सिंचाईको साधन, अरू जमिन र मानव बस्तीको संयोजनलाई परम्परागत विधि व्यवस्थापनमा ग्लोबल वार्मिङको चुनौतीहरू घेर आयो र जुन हाम्रो परम्परागत व्यवस्थापन पद्धति थियो त्यो चाहिँ अहिले हामीले बिर्स्यौं।
4: यो संघीय सरकार चाहिँ घोडा चढेर हिँडेका छ। यो घोडा चढेर हिँडेको सरकारले तल्लो दुईटा टायरलाई चाहिँ देख्नै सक्दैन। यो समस्याले पनि यो अझै हामी समस्या भोगिरहेको भइरहेका छौँ कि जस्तो लाग्छ। अब यो कसरी यसलाई समन्वयकारी भूमिकामा लैजाने, फेरि भोटेकोसीको समस्या बाँकी छ, फेरि अरू अरू ठाउँमा समस्या आइराखेको छ। संरक्षण त भयो, अब अहिले हामीले ठुलो कुरा भन्दा पनि त्यो ल्यान्ड स्लाइडहरूलाई त्यो जमिनमा जहाँ चाहिँ पहिरो त्यहाँको माटो त एकदम बलौटे छ, एकदम फुकुलो छ, त्यसलाई चाहिँ संरक्षण गर्नको लागि के छ हाम्रो होइन?
0: छलफलमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यवाहक निर्देशक डाक्टर मनिष राज पाण्डेले भन्नुभयो,
5: जलवायु विपदका कुराहरू जुन घटनाहरू भइरहेको छ र अब हामीले लिइरहेको जुन एप्रोच है हामीले भन्ने गर्छौँ जहिले पनि अलिकति त्यो रियाक्टिभबाट अलिकति हामी प्रिभेन्टिभ एप्रोचमा जानुपर्ने अवस्था भने अब हामीले कुनै पनि घटना घट्न नदिनको लागि कस्तो किसिमको प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने, कुन चाहिँ यो विशेष गरी उत्थानशीलतालाई प्रत्यक्ष रूपमा सघाउ पुर्याउने खालका चाहिँ कार्यक्रमहरू होइन त्यो विषय नीतिगतदेखि लिएर कार्यान्वयन तहसम्मका कुराहरूलाई कसरी लैजाने भन्ने कुरा नै महत्वपूर्ण हो जस्तो लाग्छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ। यसअघि सरकारले सार्वजनिक गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शन अनुरूप नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको सक्रिय तथा जिम्मेवारीपूर्ण सहभागिता विस्तार गर्ने उद्देश्य अनुसार बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले 5,00,000 मेट्रिक टन क्षमताको ग्रीन यूरिया हरित यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ। मन्त्रालयले व्यावसायिक रूपमा हरित यूरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी संयुक्त लगानी जोइन्ट भेन्चर तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा मोडालिटी सम्बन्धित प्रस्ताव गर्न माग गरेको हो। साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्स एसियाडमा नेपाललाई कांस्य पदक जित्नुभएका कराटेका तेन्जिन शेर्पाले सरकारले दिएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाउनु भएको छ। तेन्जिङले खेलकुद नियमावली अनुसार पाउनुपर्ने पुरस्कार रकमको आधा कर कटाएर पुरस्कार पाएपछि सरकारप्रति गुनासो व्यक्त गर्नुभएको हो।
6: बाढ़ी प्रभावित क्षेत्रमा राहत दिन अस्थायी लाभग्राही कार्ड बनाउनु पर्ने।
7: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ, वडा सदस्यहरू हुनुहुन्छ, उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो।
6: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली निर्वाचित भएपछिको 6 महिनामा सांसदको उपलब्धि भूमिका कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ, यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: प्याज तो फिरता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
13: बाढीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर अस्थायी शिविर अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला बालबालिका किशोरी अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा दुर्व्यवहार उपेक्षा शोषण विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्
14: यस्तो अवस्थामा चुप नबसौं तत्काल खबर गरौं
13: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्
14: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्
13: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्
14: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्
13: सुरक्षित रहौं सजग बनौं हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं
15: सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
17: तपाई उत्तरगया गाउँपालिका रसुवाको हुनुहुन्छ भने राहत लिन अस्थायी लाभग्राही कार्ड त पक्कै बनाउनु भयो होला राहत सकियो भनेर चाहिँ कहाँ र कसलाई खबर गर्ने
7: यदि त्यसरी राहत सकियो भने हामीले पहिला जनप्रतिनिधिहरू हाम्रो वडा अध्यक्ष हुनुहुन्छ वडा सदस्यहरू हुनुहुन्छ उहाँहरूसँग हामीले सम्पर्क गर्न पर्यो त्यसपछि हामीले कति छ त स्टक त्यो स्टक अनुसार हामीले छ भने हामीले वितरण गर्न सक्छौ छैन भने हामीले विभिन्न संस्थाहरूलाई ल हाम्रो राहत छैन हामीलाई चामल दाल नुनहरूको आवश्यकता पर्यो ल हामीलाई यति ल्याइदिन पर्यो भनेर हामीले उहाँहरूसँग कन्ट्याक्ट गर्छौँ र त्यस्तो नपुग ठाउँमा हामीले त्यो वितरण गर्नेछौँ पीड़ितहरूको त अस्थायी कार्ड बनिसकेको छ र जनप्रतिनिधिहरू वडा अध्यक्षहरूले त्यसको लिस्ट ल्याउनुहुन्छ जस्तै मानव यो बोगती तारमा 120 घर दूरी छ भने त्यसको नाम सर्लक्क ल्याउनुहुन्छ अनि त्यही अनुसार हामीले चामल दाल नुनहरू झिक्छौँ झिकेर स्टकमा भएको चिजहरू हामीले वितरण गर्छौँ त्यो कार्ड भनेको अस्थायी कार्ड हो त्यही अनुसार हामीले प्याकेज बनाएर अनि उहाँहरूलाई साइन गराएर त्यसपछि हामीले सामान त्यसरी वितरण गरिरहेका छौँ
17: उत्तरगया गाउँपालिकाको राहत वितरण केन्द्रका फोकल पर्सन चिरञ्जीवी ढकाल राहत सकिए वडाका जनप्रतिनिधिलाई खबर गर्न सुझाव दिँदै तपाई यात्रामा निस्किनु अघि सड़कको अवस्था कतिको बुझ्नुहुन्छ सड़कको अवस्था बुझेर यात्रा गर्न ट्राफिक प्रहरीको सुझाव छ
18: तपाईँहरूले पहिलो कुरा भनेको त आफू चढ्ने गाड़ी कतिको ठिक छ कि छैन आफूलाई ट्राभल गराउने सवारी चालकको डकुमेन्ट छ छैन उसको अवस्था बारे पनि जानकारी लिनुपर्ने हुन्छ त्यो सँगसँगै तपाईँहरूले आफू जाँदै गरेको सड़क अवस्थाको बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ त्यसको लागि चाहिँ तपाईँहरूले नजिकको प्रहरी वा हाम्रो प्रहरीको हटलाइन 100 मार्फत र ट्राफिक प्रहरीको हटलाइन 103 मार्फत पनि जानकारी लिन सक्नुहुन्छ र आफू जाने स्थानको चाहिँ आफ्नो घर परिवार स्थानीय तह सक्नुहुन्छ भने चाहिँ जिल्ला प्रशासन आफू जाँदै गरेको एरियाको जिल्ला प्रशासन कार्यालयमा समेत पनि तपाईँले समन्वय गरेर बाटोको अवस्था सड़क सुरक्षा सम्बन्धी जानकारी लिन सक्नुहुन्छ र आफू ट्राभल गर्दै गर्दा बीचमा केही अप्ठ्यारो लाग्यो कुनै शंका लाग्यो अथवा कुनै पहिरो जान लागेको जस्तो इमर्जेन्सी केही आइलाग्यो भने 100 र 103 चाहिँ समन्वय गरेर सो सम्बन्धमा चाहिँ जानकारी लिएर आफू चाहिँ सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुन्छ
17: ट्राफिक प्रहरीका इन्स्पेक्टर सपना पौडेल तपाईँले बाटोको अवस्था बुझ्न ट्राफिक प्रहरीको 103 नेपाल प्रहरीको 100 र 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ अनि यात्रामा निस्कनु अघि आफू हिँडेको जानकारी परिवारलाई दिन आफू चढ़ेको गाड़ीको नम्बर याद गर्न वा फोटो खिच्दा आपत परेको बेला सजिलो हुन्छ आज असोज 29 गते र भोलि 30 गते गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा पानी र हिउँ पर्ने मध्यम सम्भावना रहेको छ त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ मौसमको अवस्था बुझ्न 11:15 फोन गर्न सक्नुहुन्छ तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचित भएपछिको छ महिनामा सांसदको उपलब्धि,
19: तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन, चिन्तनले नै फरक बनाउँछ होला, नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई।
15: चाडपर्वसँगै सांसदको गाउँ जाँदाको योजना र अनुभव विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
0: यस्तो अवस्थामा चुप नबसौ, तत्काल खबर गरौं।
13: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बालबालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
13: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
13: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
15: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
13: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग तेह्रथुमबाट निर्वाचित सांसद सन्तोष सुब्बा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मान्छे।
19: धन्यवाद।
13: चाडबाडको बेलामा कुराकानी गर्दैछौ, योजनाहरू कस्तो भनिरहेका छन् त्यहाँबाट अगाडि बढौँ।
19: काँग्रेसको यो महाधिवेशन सँगसँगै त्योभन्दा केही समय अगाडि भएको यो डिजास्टरले गर्दाखेरि काँग्रेसलाई चाहिँ चार नआए जस्तो, तर पनि उभरिएको समयमा सामान्य ढंगमा नै बिताउने तयारी गर्दैछ।
13: अरू बेलामा जनतासँग भेटघाटको लागि जानु आउनु र चाडबाडको बेलामा आउनु जाँदाखेरि चाहिँ त्यो उत्साह, त्यो उमङ्ग अलिक फरक हुन्छ कि सामान्य जस्तै लाग्छ यहाँहरूलाई पनि? त्यो सहरबाट गाउँ अथवा सीमादरबार आसपासबाट आफ्नो निर्वाचन क्षेत्रमा जाँदाखेरि
19: यस्तो हुन्छ? मलाई चाहिँ म चाहिँ प्राय जिल्लामै बसेको कारणले गर्दाखेरि त्यति फरक त पर्दैन, तथापि मैले व्यक्तिगत रूपमा चाहिँ लिने गरेको यो चाडबाडलाई चाहिँ मुलुक त्यसै पनि हाम्रो देश बहुसांस्कृतिक समाज संरचना नै त्यही छ र मुलुकले नीतिगत रूपमा पनि हामी त्यही नीतिमा अवलम्बन गरिसकेको अवस्थामा हामी छौं र त्यही समाजलाई जोड्नको लागि पनि यी चाडबाडहरू पनि महत्वपूर्ण भूमिका, चाडबाडहरूको महत्वपूर्ण भूमिका हुन्छ। अहिले त हाम्रो त त्यो संस्कारै भइसकेको छ, एक अर्काको परिपूरक सह अस्तित्वलाई स्वीकार गर्ने, सबैका चाडबाडलाई मान्ने, सबै जात जाति सबै धर्म संस्कृतिलाई एक अर्काको परिपूरक ठान्ने र आदान प्रदान गर्ने हाम्रो त संस्कारै बनेको छ।
13: तपाईँको निर्वाचन क्षेत्रका जनताहरूको लागि के लिएर जाँदै हुनुहुन्छ? खालि त्यो सन्देश हो कि एक प्रकारको भेटघाट मात्रै हो कि, अथवा यो कुरा यसपालिको दशैं तिहारको आसपासमा गाउँमा गएर मैले भन्नुपर्नेछ, गर्नुपर्नेछ भन्ने छ?
19: जिल्लावासीलाई मैले लिएर जानुपर्ने सन्देश त एउटै कुरा हो, एकअर्का सबै समुदाय बीचमा एकअर्काको चाहिँ परस्पर सम्बन्ध चाहिँ सुमधुर र अझ प्रगाढ भएर जाओस्, बलियो भएर जाओस्, त्यसले राष्ट्रियताको सवालमा पनि त्यसले काम पनि गर्छ, एकीकृत समाज निर्माण गर्ने कुरामा पनि त्यसले बल पुर्याउँछ, व्यवहारिक रूपमा पनि सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा पनि अझ राम्रो विचार, राम्रो चिन्तन, राम्रो सोच यो समाजमा यो चाडपर्वले पनि प्रभाव गरिदियोस् भन्ने सन्देशका साथ नै जाने हो।
13: काम गर्न थालेको त 6 भयो होइन तपाईँले?
19: 6 भयो।
13: 6 कतिपटक आउने जाने गर्नुभयो जिल्ला?
19: 3-4 गए।
13: अलि धेरै हो कि अथवा थोरै हो जस्तो लाग्छ?
19: अहिले चाहिँ यो ऐन नीति विधान बनाउने, संशोधन गर्ने, निर्माण गर्ने यो ठिक अलिक व्यस्त समय पनि पार्लियामेन्टको त्यसैले गर्दाखेरि अलिकति समय यता दिनु पर्यो तर अहिले ठ्याक्कै अन्त्य छ अहिले स्टप छ त्यसले गर्दाखेरि अब चाहिँ खुल्ला नै छ
20: महिनामा संसदमा कति पटक आफ्नो विचार राख्नुभयो
19: ठ्याक्कै गनेर त छैन तर धेरै पटक राखिसके शून्य समय भन्छ विशेष समय राखेकै छु
20: त्यसमा तेह्रथुमका नागरिकको कुरा बढी आयो कि अथवा अरू समसामयिक राजनीतिको कुरा कानून निर्माण प्रक्रियामा देखिएको समस्याको बारेमा
19: सबैभन्दा बढी त कानून निर्माणको प्रक्रियाको विषयमा छलफलमा बढी ध्यान केन्द्रित र सहभागिता जनाए र त्यस पछाडि जिल्लावासीको प्रत्यक्ष सरकारका सवालहरू पनि उठान भएको छ र राष्ट्रिय रूपमा रहेका केही सवालहरू पनि उठान गरेको छु
20: यो कुरा राखिदिनु पर्यो अथवा यस्तो कुरा चाहिँ भनिदिनु पर्यो सुनाइदिनु पर्यो भन्ने खालको हुन्छ कि त्यतातिरबाट खासै ठुलो त्यो अनुरोध अथवा एक प्रकारको हस्तक्षेप छैन जनता स्तरबाट
19: नागरिकबाट विभिन्न विषय विधा विधाका कुराहरूमा कोही व्यवसायिक हुन्छ कोही प्रत्यक्ष त्यो सरकारवाला जुन वर्ग समुदाय हुनुहुन्छ त्यो उहाँहरूबाट कुरा आइराखेकै छ कतिवटा कुरा त बरु समय त्यहाँ पनि एउटा नियम छ त्यसले गर्दाखेरि अझ समय अभाव भएको जस्तो मैले चाहिँ फिल गरेको छु महसुस गरेको छु
20: यदि समय मिल्यो भने चाहिँ थप यो कुराहरू पनि उठाउने विचार गरेर चाहिँ संसदमा भन्ने कुरा
19: जस्तो तपाईँलाई फर इक्जाम्पल निर्माण व्यवसाय संघमा तर्फबाट आएका व्यवसायी साथीहरूको कुरा नागरिकका कुरा पनि छन् त्यस्तै कृषि क्षेत्रमा रहेका प्रत्यक्ष सरकारमा रहेका किसान वर्गका कुराहरू पनि छन् विविध कुराहरू छन् जस्तो अब सड़कका कुराहरू पनि छन् शैक्षिक क्षेत्रमा हामीले निर्माण गर्नुपर्ने कुराहरू पनि उठान गर्नुपर्ने कुरा बाँकी छ अस्पताल सुविधायुक्त अस्पतालहरूको कुराहरू छन् ती कुराहरू बाँकी नै छ उठाउन
20: निर्वाचनको बेला पराजित गर्नुभयो उम्मेद्वारको रूपमा विभिन्न राजनैतिक दलबाट हुनुहुन्थ्यो होला निकटतम एउटा होला अथवा दोस्रो तेस्रो स्थानमा रहेको उहाँहरूसँगको सम्बन्ध चाहिँ अहिले
19: मेरो सम्बन्ध एकदमै प्रगाढै छ राम्रो
20: अहिले पनि
19: अत्यन्त राम्रो छ मेरो त्यस्तो कुनै हुनै छैन
20: अहिले विकास निर्माण अथवा तेह्रथुमलाई यस्तो खालको बनाउनु पर्यो भन्ने बारेमा केही संवादहरू कतिपटक केही भए
19: मलाई त त्यहाँ मलाई लाग्छ अहिले तपाईँले भन्दै गर्दा सम्झे राजसभाको उम्मेद्वार हाम्रो सुरेन्द्रजी हुनुहुन्छ सुरेन्द्र कार्की उहाँले त मलाई त यो मागौं दाई भनेर लिखित रूपमा प्रतिवेदन नै दिनुभएको छ
20: भर्खरै कि अलि पहिले
19: होइन यो ठ्याक्कै त्यो बजेट बनाउने बेलामा त्यो बेलामा त्यही सम्झे पनि त्यसैले गर्दाखेरि सम्बन्ध हाम्रो अत्यन्तै राम्रो छ
20: राम्रो र नराम्रो हुने कुरा चाहिँ के कुराले निर्गोल गर्दो रहेछ किनकि हामी सुन्छौँ कि कतिपयको चुनावको बेला जुन प्रतिस्पर्धा भयो त्यसैका कारणले पानी बाराबारको अवस्था छ भन्ने पनि हामीले कुराकानी गरेको संवाद गरेको कतिपय सांसदले सुनाउनु भएको छ तपाईँले फेरि असाध्यै राम्रो छ भन्नुभयो
19: उम्मेदवारी दिँदै गर्दाखेरि हामी नागरिकको प्रतिनिधि पात्र मात्रै हौं हाम्रा निजी त्यहाँ एजेण्डा केही पनि हुँदैनन् सबै राज्यको र नागरिकै हुन्छ त्यसैले गर्दाखेरि नागरिकको सवाललाई उठाउँदै गर्दाखेरि हामी बीचमा मतभेद हुन के जरुरी छ बेटर कसले गर्ने हो भन्ने कुरामा मात्रै नभयो त्यसैले गर्दाखेरि कहिले काहीँ प्रस्तुति गर्दै गर्दाखेरि बेटर म गर्छु भन्ने त अभियसली मान्छेले गर्छ होला हामीले गर्नुपर्छ होला तर पनि राम्रो कुरालाई चाहिँ मनन गरेर लिएरै जाँदाखेरि त के आपत्ति हुन्छ जस्तो लाग्दैन चिन्तनले नै फरक बनाउँछ होला नभए त सुमधुर नै हुन्छ जस्तो लाग्छ मलाई
20: मधेस केन्द्रित दलहरूले छठपछि सरकार विरूद्धमा आन्दोलन गर्ने तयारी गरेका छन् जेएनजी आन्दोलनपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा धक्का लागेको एमाले अध्यक्ष ओलीको दावी छ राष्ट्रपतिले आजबाट स्थानीय जनप्रतिनिधि बन्न आवेदन खुला गरेको छ सर्वोच्चमा सिफारिस चार न्यायाधीश विरूद्ध कार्तिक नौबाट उजुरी दिन मिल्ने भएको छ 5,00,000 मेट्रिक टन क्षमताको हरियो ग्रीन यूरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान समेत गरिएको छ शासनका नाउँमा व्यवसायलाई दुःख दिने गरेको उद्योगीहरूले गुनासो गरेका छन् नेपाल विद्युतपत्र बोर्डले संस्थागत लगानीकर्ता नीतिको मस्यौदा सार्वजनिक गरेको छ पोखरान अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घटाउन आवश्यक प्रणाली जडान गर्ने पनि बताइएको छ जलवायु असरका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउन संसदीय समितिले आग्रह समेत गरेको छ र विश्व एसियाली खेलकुदमा काँस्य विजेता कराँतेका तेन्जिङ शेर्पाद्वारा सरकारले दिएको पुरस्कार रकम प्रति असन्तुष्ट समेत व्यक्त गर्नुभएको छ र संवाद श्रृंखला हेलो सांसद अन्तर्गत विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला हवस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
21: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो

0: के तपाईसँग नेपाल रेड क्रस सोसाइटी सम्बन्धी प्रश्न, जिज्ञासा, सुझाव अथवा गुनासाहरू छन्
1: भने तपाईँको नजिकै रहेको नेपाल रेड क्रस सोसाइटीका कार्यालयमा सम्पर्क गर्न वा रेड क्रसका स्वयंसेवक वा कर्मचारीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै रेड क्रस र यसका गतिविधिका बारेमा जानकारी लिनका लागि 11:30 फोन गर्न पनि सकिन्छ।
1: 11:30 नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन सेवा हो। यसमा नेपाल टेलिकम र एनसेलबाट फोन गर्दा शुल्क लाग्दैन र तपाईँले गरेका कुराकानीलाई गोप्य राखिनेछ।
0: त्यसैले रेड क्रस र यसका मानवीय सेवाका बारेमा बुझ्न र सुझाव दिनका लागि शनिबार बाहेक हरेक दिन बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म आवश्यक परेको बेला नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 11:30 फोन गर्न सक्नुहुनेछ।
1: हामी तपाईँका विचारको सम्मानको साथै सुनवाई पनि गर्दछौ।
0: नेपाल रेड क्रस सोसाइटी।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हाम्रो फुटवेयर कलेक्सन प्रोप्राइटर विनय सराफ, मोबाइल नम्बर 98-12-20-25-53। हामी कहाँ विभिन्न ब्रान्डका जुत्ता चप्पल पाइनुका साथै कलेज स्कुलको जुत्ता चप्पलहरू होलसेल तथा सुपथ मूल्यमा पाइन्छ। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कोइराला भू सेवा केन्द्र, थाबिन जग्गा राजीनामा पास, अंश बन्द, साटफेड, किनबेच, नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 98-5-11-44-350, खगेन्द्र कोइराला 98-4-15-00-372, राजन कोइराला 98-5-10-00-872।
3: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: द म्याजिक फुड, नीलकण्ठ नगरपालिका 3, बीच बजार, मिलन टोल जाने बाटो। हामी कहाँ नेपाली, चाइनिज, इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा, सम्पर्क नम्बर 0105204048, 98-5-10-67-725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री मण्डली ब्लक उद्योग नीलकण्ठ नगरपालिका 8 ससहा धादिङ प्रोप्राइटर काजीमान श्रेष्ठ मोबाइल नम्बर 9847326775 9813335309। हामी कहाँ विभिन्न साइजका भूकम्प प्रतिरोधी इन्टरलक ब्लकहरू पिल्लर टाइल सेलेप लगायत ब्लक सम्बन्धी सबै काम गरिनुका साथै ढुवानीको पनि व्यवस्था छ।

0: नियमित रक्तदाता बन्नुहोस्। यदि पहिले रक्तदान गरिसक्नु भएको छ भने तीन तीन महिनामा रक्तदान गर्ने तालिका बनाउनुहोस्।
1: स्वास्थ्य समस्याको कारण आफूले रक्तदान गर्न नसक्ने अवस्थामा पनि निराश नहुनुहोस्। तपाईँको एउटा प्रेरणा, एउटा आग्रह वा एउटा सन्देशले अर्को व्यक्तिलाई रक्तदान गर्न प्रेरित गर्न सक्छ।
0: याद राखौ, रक्तदान केवल रगत दिनु नभई कसैलाई नयाँ जीवन दिने अवसर हो।
1: आजै आफ्नो नजिकको नेपाल रेड क्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा सम्पर्क गरी रक्तदान गरौ, नियमित रक्तदाता बनौ।
0: रक्तदानका बारेमा जानकारी प्राप्त गर्नका लागि आफ्नो मोबाइलमा एनआरसीएफ बीटीएस एप डाउनलोड गरी रगत लिने र दिने विषयमा जानकारी तथा सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ।
1: थप जानकारीका लागि नेपाल रेड क्रस सोसाइटीको निशुल्क हटलाइन 1130 मा सम्पर्क गर्नुहोस्।
0: नेपाल रेड क्रस सोसाइटीद्वारा रक्तदानका लागि जारी

0: रक्तदान गरौं जीवन बचाऊ। तपाईको केही थोपा रगत कसैको पूरै जीवन हुन सक्छ।
1: हरेक दिन कतै न कतै कसैले जीवन बचाउन रगतको प्रतीक्षा गरिरहेको हुन्छ। दुर्घटनामा परेका व्यक्ति, शल्यक्रियाका बिरामी, सुत्केरी आमा, थालेसेमिया र क्यान्सरका बिरामीका लागि रगतको विकल्प रगत नै हो।
0: यदि तपाईँ स्वस्थ हुनुहुन्छ र 18 वर्ष उमेर पूरा गरिसक्नु भएको छ भने

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जय बजरंग ट्रेनिङ नीलकण्ठ नगरपालिका 12 देवीथान धादिङ सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड पीपीसी ओपीसी सिमेन्ट पाइप साता तथा रंगीन जस्ता पाताहरू एंगल पत्ती रकवायर पत्ती राउन्ड पाइप च्यानल पत्ती स्टील पाइप ग्रिलको बुट्टा एचआर सिट सीआर सिट आदि पाइन्छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको संपूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदी बहिनीहरू लगायत संपूर्ण ग्राहक मानव भावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: दाजु भाई सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-90-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनेको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको संपूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरू लगायत संपूर्ण ग्राहक महानुभावहरूमा सुख शांति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: धादिङ डेरी सेन्टर नीलकण्ठ नगरपालिका 3 पुछा बजार धादिङ। हामी कहाँ पनिर प्रति किलो मात्र ₹700 पाइन्छ। सम्पर्क फोन नम्बर 0105211122, मोबाइल नम्बर 9855109671।
2: के तपाईँ यो दशैंमा मोबाइल किन्ने सोचमा हुनुहुन्छ? मोबाइल किन्दा इयरबड्स फ्री,
0: चार्जर, स्पिकर, ग्लास, कभर, इयरफोन्स लगायतको सामानमा 50% डिस्काउन्ट।
2: हजार भन्दा माथिको सामान खरिद गर्दा गेम खेली 50% डिस्काउन्ट पाउनुहोस्। 5 बोतलमा गेम खेली 1000 जितौ।
3: इन्द्र मोबाइल पसल दार्जिलिङ बेसी पुछर बजार काठमाडौँ जाने पुलको ठिक अगाडि। सम्पर्क नम्बर 9849424111, 9849424111।
2: सुन्नुहोस् त, टिकटकमा फलो गरेर आउनेलाई 10% एक्स्ट्रा डिस्काउन्ट छ है।
4: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू डिजाइनर टेलरिंग एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर राहुल परियार सम्पर्क नम्बर 9845334555 9841065490।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सु इन्टरप्राइजेस नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर गकुल नेउपाने सम्पर्क नम्बर 9841038739। हामी कहाँ पीपीआर पीवीसी पाइप लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शाखा प्रबन्धक रविना लामिछाने नेशनल लाइफ इन्सुरेन्स धादिन।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रमेश टेलरिंग एन्ड सटिङ सुटिङ सेन्टर नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका पोसाकहरू तयार गरिन्छन्। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: कोइराला भू सेवा केन्द्र धादिन जग्गा राजीनामा 5 अंश बन्न चाटफेड किनबेच नापजाप आदि लेखापढी सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस्। केदार कोइराला 9851443350 खगेन्द्र कोइराला 9845000372 राजन कोइराला 9510008072।
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: द म्याजिक फुड नीलकण्ठ नगरपालिका 3 बीच बजार मिलनटोल जारे बाटो। हामी कहाँ नेपाली चाइनिज इन्डियन खानेकुराहरूका साथै निशुल्क होम डेलिभरी पनि गरिन्छ। यति मात्रै नभई शान्त वातावरणमा आकर्षक हलहरू पनि उपलब्ध छन्। प्रोप्राइटर केशवराज शर्मा सम्पर्क नम्बर 0105204048 9510067725।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दीदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शांति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मनकामना सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङ प्रोप्राइटर श्याम पोखरेल सम्पर्क नम्बर 9843519982। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानवभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: न्यू नमस्ते टेन्ट एन्ड क्याटरिङ सर्भिस प्रोभाइडर राजेन्द्र रिजाल मोबाइल नम्बर 9847-69-86-96 9866-25-1991। हामी कहाँ ट्रेनदेखि लिएर क्याटरिङ सम्मको सम्पूर्ण सुविधाहरू उपलब्ध हुनुका साथै मेलाको स्थल स्टेज कम्पाउन्डको काम पनि गरिन्छ। विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में देश तथा विदेश में रहनुभएको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: होटल नमुना एन्ड लज प्रोपाइटर बुद्धिलाल श्रेष्ठ सम्पर्क नम्बर 9861-59-70-40। हामी कहाँ स्वादिष्ट खाना तथा नास्ताका साथै मिनी बसको टिकट र रिजर्भको समेत उचित व्यवस्था रहेको छ।

0: वर्षातको समयमा पानीका स्रोतहरू प्रदूषित हुने गर्दछन्। परेको पानीले पाखा भित्तामा भएका फोहोरहरू बगाएर पानीको स्रोतमा मिसाइदिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दूषित हुन पुग्छ।
1: दूषित पानीको सेवनले झाडा पखाला, हैजा, आउ जस्ता केवा रोगहरूको संक्रमण हुन्छ। त्यसैले पानी सधैँ शुद्धिकरण गरेर मात्रै पिउनु पर्छ। पानीलाई विभिन्न तरिकाबाट शुद्धिकरण गर्न सकिन्छ।
0: शुद्धिकरण गर्ने सबैभन्दा सजिलो उपाय हो उमाल्ने पानी। बकबकी उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने कीटाणुहरू समेत मर्दछन्।
1: बजारमा पाइने विभिन्न क्लोरिनको प्रयोगबाट पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ। त्यस्ता क्लोरिनको प्रयोगका बारेमा विक्रेता वा स्वास्थ्य कर्मीको सल्लाह लिनु पर्दछ।
0: सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो, तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ। सबैभन्दा पहिले प्रकाश छिर्ने बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र बिर्को लगाउने, त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा 7-8 घण्टा ढल्काएर राख्ने।
1: पानीलाई फिल्टर गरेर शुद्धिकरण गर्न सकिन्छ। बजारमा विभिन्न फिल्टरहरू पाइन्छन्। फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो।
0: त्यसैले पानीजन्य रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
0: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
1: पूरा बाहुला भएका लुगा लगाउने,
0: झुलभित्र मात्र सुत्ने,
1: घरको छ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,
0: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
1: घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
0: खाल्डा खुल्टी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
1: गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
0: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
1: साँझ र बिहान करेसा बारी, चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
0: डेंगी रोग बारे सचेत बनाऊ।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा जारी सन्देश।

0: रसुवा भोटेको सिबाडीले घर मात्रै होइन धेरैको सहारा पनि खोसेको छ।
1: यस्तो कठिन समयमा महिला, किशोरी तथा बालबालिकाको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो।
0: यो कमजोर अवस्थाको फाइदा उठाउँदै कसैले आश्रय, यातायात वा पैसाको प्रलोभन देखाउन सक्छन्।
1: कसैले जागिर, विवाह वा नयाँ जीवनको सपना पनि देखाउन सक्छन्।
0: कसैले आफन्त वा चिनजानको बहाना बनाएर नजिकिन सक्छन्।
1: सावधान रहनुहोस्, नचिनेका व्यक्तिसँग एक्लै नजानुहोस्।
0: आफ्नो व्यक्तिगत जानकारी र स्थान नबताउनुहोस्।
1: अस्थायी शिविर तथा भीड़भाडमा हिंसा, दुर्व्यवहार, बेचबिखन वा शोषणको जोखिम हुन सक्छ।
0: त्यसैले शंकास्पद गतिविधि देखेमा चुप नबसौं।
1: तुरन्तै स्थानीय प्रशासन वा प्रहरीलाई खबर गरौं।
0: सुरक्षित रहौं।
1: एक अर्काको सुरक्षा गरौं।
0: महिला, किशोरी तथा बाल बालिकाको संरक्षणमा सबै जुटौं।
1: नेपाल रेडक्रस सोसाइटी।
2: विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण ग्राहक मानव भावहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जय बजरंग ट्रेनिङ, नीलकण्ठ नगरपालिका 12, देवीथान, धादिङ। सम्पर्क नम्बर 9856038538। हामी कहाँ गुणस्तरीय रड, पीपीसी, ओपीसी सिमेन्ट, पाइप, सादा तथा रंगीन जस्ता पाताहरू, एंगल पत्ती, रकवायर पत्ती, राउन्ड पाइप, च्यानल पत्ती, स्टील पाइप, ग्रिलको बुट्टा, एचआर सिट, सीआर सिट आदि पाइन्छ।

0: पनि छु अहिले
1: अर्थात मलाई राज्य सञ्चालन पक्षमा आवश्यकता पनि छैन दुर्योधन नामगिरीको महाराज को दुर्योधन वाच्यबाट विदुर महाराज काका कान्छाले राज्य सञ्चालन पक्षलाई छोडेर उहाँ बद्रीका आश्रममा जानुभएको थियो धेरै काल बित्यो र अनि त्यसपछि पाँच पाण्डवको विजय भरे कौरवहरू सारा मरिसके रे यो समाचार सुनिसकेपछि अत्यन्त खुशी राजीको साथमा अहिले विदुर नाम गरिएको महाराज त्यस ठाउँबाट निस्किएर अहिले जब हरिद्वारको बाटो जान्छु भनेर आइरहनु भएको थियो र बीच बाटोमा जब यस किसिमबाट ऋषिकेश भन्ने जग्गा छ जहाँ त्यो ऋषिकेश भन्ने जग्गामा भेटघाट भयो विदुर महाराजको र अनि त्यसपछि बाटो उद्धवजीको उद्धवलाई भगवानको भक्त सोध्न लाग्नुभयो विदुरले अब तपाई ज्यादै मलिन हुनुहुन्छ तपाई साह्रै नै मलिनताले छाएको शरीर छ शरीरमा बेचैनको महसुस छ तपाईँलाई हाँसेको बोलेको खाएको सुहाएको पनि छैन तपाईँलाई के भयो भनेर विदुर महाराजले सोधी बक्सेपछि उद्धव बताउनुहुन्छ राजन मेरो वर्णन सुन्नुहोस् माउ तलासने बचराहरू सरी बाछो नपाइकन माउजै गरी प्रेमी प्रवासी कन कामिनी सरी म दर्शनार्थी प्रभुमा छु यो घरी मेरो अवस्था यस्तो छ अहिले माउबाट छुटिएको बाछो जस्तो बाछोबाट छुटिएर गएको माउ जस्तो प्रेमी प्रवासी कामिनी पुरुष स्त्रीबाट वियोग भए जस्तो भगवानको मठ मन्दिरबाट छुटेर गएको भक्त जस्तो हो म साह्रै दुखी र ज्यादै कष्टदायक जीवनमा छु यसैले म माथि क्षमा राख्नुहोस् भन्नुभयो विदुर महाराजलाई उद्धवले होइन तपाईँ त भगवान कृष्णको स्वकीय सचिव यस्तो व्यक्तिले दुःख पाउनु मानेमा के रह्यो के कारणले दुःख पाउनुभयो भन्दा हरे भगवान आज कृष्ण भगवानको स्वर्ग आरोहण भयो त्यसै कारणले म जब ज्यादै दुखी छु भनिदिनुभयो विदुरलाई उद्धवले हो पक्का हुरीले ढालेको वृक्षसँग लडेर बडा समवेदनशीलबाट प्रस्ताव राख्नुभयो भगवान म त साह्रै चिन्ताजनक भए साह्रै कष्टले बिहोरी आज म कहाँ जाउँ कसो गरौं मेरो प्रभु म माथि क्षमा राखी बोक्छु छ हजुरलाई कोटी कोटी कोटी प्रणाम छ दण्डवत प्रणाम छ मेरो परमात्मा हजुर दयाको सागर हुनुहुन्छ मैले केही जानेको छैन तपाईँ यस्तो प्रकारको विद्वान हुनुहुन्छ कि यस किसिमबाट भगवान कृष्णको सल्लाहकार मण्डलको तपाईँ अध्यक्ष त्यस्तो व्यक्ति भगवानलाई सुझाव दिने त उही व्यक्ति आज तपाईँ रुँदै आउनु भएको छ कृष्ण सम्बन्धी बारेमा केही प्रचार प्रसारको बारेमा मलाई पनि आज्ञा गरिबोक्सोस् भनेपछि हुन त मलाई ज्यादै

कष्ट छ यो कुरो बताउनका लागि। मेरो मनमा मुटुमा गाँठो परिराखेको छ, मेरो हृदयबाट जब सारा विधारक छन्, मेरो गलामा अवरुद्ध भएको छ, आँखाबाट टिलिल्ल आँसुहरू झरिरहेका छन् मोतीका दाना तुल्य। तर पनि तपाईले प्रश्न गरिहाल्नुभयो, भगवान कृष्ण सम्बन्धीको वर्णन अब आउने अध्यायको प्रतापबाट म केही संक्षिप्त रूपमा मोटामोटी रूपमा प्रकाश पार्नेछु भनेर विदुरलाई उद्धवजी ज्ञानका भण्डारका खानी उहाँले आफ्नो विषयगत कुरोलाई भन्दा कृष्ण भगवान परमात्माको कर्तव्य माथिको बोध पहिचान गराउँदै हुनुहुन्छ उद्धवले विदुरलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

0: महाराज परीक्षित सुखदेव स्वामी आज्ञा सुनका ऋषि प्रणाली यतापट्टी को वर्णन में विदुर महाराज को मैत्री ऋषि मैंने विदुर महाराज को उद्धव को संवाद चलिराखे विदुर नाम गरिएको राजाले के आज्ञा भो भने बड़ो गंभीर वाणी में मत भगवान कृष्ण बाट ठगिए नि म बड़ो समस्या में पड़े त कृष्ण परमात्मा बाट मैले धेरै प्रकार को जब आशा बारी थी चाहेको थिए वहांसंग भेटघाट वहांसंग को संवाद वहां दिनुपर्ने उपदेश मैले ठूलो आशा राखेको थिए र पंच पांडवहरू सारा संपूर्ण को विजय अब भो मेरो शत्रु को रूप में चिनिएको दुर्योधन पनि गयो यो मलाई आशावादी थिए कृष्णबाट तर आज म बहुत नराम्रोसँग ठगे यसको बारे में मलाई अब केही तपाईले सुझाव दिनु पर्यो भनेर सोध्दा उद्धव भन्नुहुन्छ हेर्नुस् महाराज म कहाँ सक्छु म त सामान्य नागरिक हो त्यसमा पनि कृष्णको बाहुबलको प्रभावबाट मात्र उभिएको प्रभुको परम कृपाबाट त्यसमा प्रभुको अहिले जब परम धाम सवारी भइसकेपछि मेरो कोही छैन संसारमा न मेरो माताजी न पिताजी न बन्धु बान्धव र न मेरो सँगसँगैका मेरा साथी छन् 125 वर्ष प्रभुको पूर्ण आयुमा 114 वर्ष प्राप्त प्रभुको पाउको सेवा गर्न सक्ने सेवकको रूपको हैसियतमा मर्नाए तर अन्तमा गएर प्रभुले मलाई विदा नदिकन आफू अन्तिममा ल अब मैले विदा लिन आँटे भनेर आज्ञा गरिबक्छु अनि त्यसको प्रभावबाट परेको चोट मरमरमा घाउ भइरहेकै छ कृपया निदान अब मसँग यहाँ धेरै लामो प्रश्न गर्दै नगर्नुहोस् भनेपछि सृष्टि सम्बन्धी परमात्माको गाथा कथा के आज्ञा होस् भनेपछि सृष्टि सम्बन्धी वर्णन सुन्नुहोस् भगवानले सृष्टिमा धेरै प्रकारको महत्वलाई विशेष रूपमा जान्नुभएको छ अब मंत्र शक्ति तंत्र शक्ति यंत्र शक्ति का विधान ने विश्व ब्रह्मांड को संचालन गर्नुभयो प्रभुले तर मुलुक को समस्या को समाधान एक तवरबाट प्रभुले गरिबक्सेको छ एक तवरबाट प्रभुले के गरिबक्सेको छ भनेर भन्देखि सबै नागरिक समाजले सारा सम्पूर्ण काम कर्तव्य माथिको बोध र पहिचानले भगवानबाट यस्तो प्रकारको आज्ञा गरिबक्सेको छ कि सत्य धर्म नीति न्याय कानून यी मर्यादाका पाटाहरू हुन् यस प्रकारबाट त्यो मर्यादाको पाटोलाई प्रभुले स्वीकार्नुभयो समाजलाई त्यो उपदेश प्रदान गर्नुभयो र प्रभु अन्ततोगत यो जीवन र जगत केही होइन भनिकन मलाई उपदेश गरेर विदावादी भइबक्छु र गोकुलमा जन्मेर मथुराको वास मथुराबाट जब माने मथुरामा जन्मेर गोकुलको वास अनि फेरि मथुरामा आएर फेरि हुर्की बलाई लाई बलाई ठूलो र आखिरमा गएर जब यो द्वारावती धाममा गएर परमात्माको सम्पूर्ण प्रकारको काम कर्तव्य माथिको पहिचान पूर्ण भयो र जीवन जगत अध्ययन गरेर परमात्मा परमधाम जानुभयो यो त मैले यहाँलाई बताए अब के सुन्ने इच्छा छ भनेदेखि तपाईँ मसँग कुरा नगर्नुहोस् भनेर विदुर महाराजले मैत्री ऋषिका आश्रममा जाने अनुमति दिनुभयो तपाईँ अहिले सरासर मैत्री ऋषिको आश्रममा जानुहोस् मैत्री नामरेको ऋषि हुनुहुन्छ त्यहाँ त्यही जब मैत्री नामरेका ऋषिका आश्रममा गएर एउटा काम गर्नुहोस् उहाँले उपदेश पाउनु भएको छ कस्तो उपदेश पाउनुभयो उहाँले भनेदेखि मलाई ज्ञान दिए भन्नुभएको थियो मैले सम्भव छैन भन्ने मैले अनि त्यसपछिबाट तपाईँ अहिले भर्खरै यस्ता किसिमबाट मैत्री ऋषिको आश्रममा गएर यस किसिमले सारा ज्ञानको बारेमा तपाईँ भण्डारमा पुग्नुहोस् त्यसपछिबाट उहाँले सारा कुरा तपाईँलाई बताइदिनुहुनेछ ज्ञानको विषयमा कोही अर्को भने छैन किनकि हंसावतारमा परमात्माले प्रकट भएर दिनुभएको उपदेश ब्रह्माजी लागि जो थियो त्यो आज सम्पूर्ण कण्ठ रूपले जानेर बस्नुहुने एक व्यक्ति हुनुहुन्छ जसको नाम हो मैत्री ऋषि जान्नुहोस् हस् त्यसो भनेदेखि म जान्छु भनेर विदुर राजा र मैत्री ऋषिको अहिले विदुरको र उद्धवको सम्वाद टुङ्गो लागिसकेपछि मैत्री ऋषिको आश्रममा पुग्नुभयो मैत्री नाम गरेको ऋषिको आश्रम कहाँ थियो भनेदेखि जहाँ सती देवीको देहावसान भएको थियो कहाँ थियो सती देवीको देहावसान हरिद्वारको कनखल भन्ने जग्गामा हरिद्वारको कनखल भन्ने पवित्र पावन जग्गा छ त्यस ठाउँमा उहाँको बसोबास थियो र त्यस ठाउँमा पुगिसकेपछि विदुर महाराजलाई आउन साथ देख्नुभयो ओहो कुरुवंशी राजा विदुर कहाँबाट आउनुभयो भन्नुभयो प्रभु म हजुरलाई दर्शन गर्न केही काम थियो भन्दाखेरि म त भगवान कृष्णबाट ठगे कृष्ण सम्बन्धी सम्पूर्ण केही कुरा बुझ बुझारत गर्नुपर्ने भयो हजुरले मलाई बताइदिनुहुन्छ कि भन्न साथ ठिकै छ र कृष्ण भगवान परमात्माको बारेमा मैले बुझाउनु पर्दाखेरि तपाईँलाई एउटा प्रश्न गर्छु भन्नुभयो के कुरा तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ ध्यानीमा पनि तपाईँ श्रेष्ठ हुनुहुन्छ तर एउटा कुरा छ तपाईँलाई कुन मानेमा तपाईँलाई मैले बुझाउनु पर्छ अब त्यो बारेमा तपाईँ राम्रोसँग अध्ययन गर्नुहोस् तर तपाईलाई मैले बुझाउनु पर्ने कुरा चाहिँ के छ भनेदेखि तपाई पात्र बन्नुस् पहिला पात्र माने नचुइने भाँडो बन्नुस् अब नचुइने भाँडोमा चीज राख्यो भने अनि त्यो चीजको महत्व पनि हुन्छ राख्नेलाई पनि आनन्द आउँछ भाँडाले पनि त्यो चीजको जतन गर्न पायो अरूले पनि त्यस भाँडोबाट झिकेर फेरि खान पायो त पात्रै चुइने छ भने के नै प्रयोजन भयो भनाएको मतलब सुनेर नबुझिदिने हो भने तपाईलाई मैले किन सुनाउने भन्नुभएको है हामीलाई भनेको कुरा हो त्यो उता सुन्ने होइन यता आफूपट्टि हो हामीलाई भनेको म बरबरा बरबराई गर्ने त्यो कुरोलाई कति पनि रेडियो मानस पटलमा नभिजाउने हो भनेर भनेदेखि किन आइरहने किन सुनाइरहने म पो किन बरबराइरहने त्यसै है त केही कुरा भिजोस् नि यो त यो हो रे त नि भन्ने कुरा होस् भरे घरकाले सोध्यो भने पनि यसो यसो भयो नि त नि आज भन्ने यो सामान होस् यदि त्यो कुनै किसिमबाट पटक्कै जब प्रवेशै गर्न सकेन त्यो कानै बुझिएर बस्यो अब मुखले खाने कुरा होइन कथा कानले पिउने हो यहाँबाट छिर्दै छिरेन प्रवेशै लिएन भने त बर्बाद भयो यसकारण तपाईँ त्यस्तो पात्र बन्नुहोस् त्यति राम्रो पात्र बन्नुहोस् कि तपाईँ त्यस्तो प्रकारको प्यासी भन्नुहोस् कि तिर्खालु भन्नुहोस् अनि त्यो तिर्खालु बनिसकेपछि म तपाईँलाई तिर्खा मेटाउने प्रकारको सामग्री प्रदान गर्छु अनि यसको प्रभावबाट अवश्य मेरो तपाईँ र मेरो अनि गन्तव्य स्थलमा पुग्नेछ फेरि बुझ्ने जनले बुझाउने जनलाई सुन्ने र सुनाउनेको दूरी कति हुनुपर्छ भन्दा सुनाउनेवालाको विद्वत्ता 100 सुन्नेवालाको विद्वत्ता 50 भयो भने अनि 75 गएर मिल्छ सुन्नेवाला 0 डिग्री भन्नेवाला 100 को भयो भनेदेखि बुझाउनै सक्दैन जस्तै विद्यावारिधि गरेको पीएचडी पास गरेको मान्छेले ख ख पढाउन जान्दैन उसले जान्दै जान्दैन ख ख पढाउन कसले जान्दछ भन्दा एसएलसीमा फेरा पाँचै फेला भएको भयो भने ठिक्क हुन्छ त्यो आफू भोग त भइन्छ त्यति लटपट्टिया लटपट्टी थियो 5-6 वर्षसम्म त्यसले जान्दछ त्यसले गर्दाखेरि यो विचार गर्नुहोस् अब उद्धवजीलाई भगवान परमात्मा परमेश्वर विदुरलाई आज्ञा गरी बोक्सुन्छ महाराज विदुर तपाईँ ज्ञानीमा श्रेष्ठ हुनुहुन्छ भने अब तपाईँ 50% म सयमा अनि तपाईँको र मेरो प्रश्नको उत्तरको प्रभावबाट 75 दूरीमा आएर समायोजन हुन्छ सुन्नुहोस् त अब जे शुभेच्छा लाग्छ त्यही भन्छु भनेर विदुर महाराजका उपमा मैत्रीले भन्दा विदुर भन्नुहुन्छ प्रभु अरू कुरा मलाई केही चाहिएको छैन अब सृष्टि कति किसिमको हुन्छ त्यो आज्ञा गरी बोक्सुस् भनेर सुन्नुभएको थियो आध्यात्म आदि दैवम छ आदि भूत इति त्रिधा भनिदिनु भयो आध्यात्मिक आदि दैविक र आदि भौतिक यो तीन प्रकारको वाद हुन्छ आध्यात्मिक वाद भनेको कस्तो आदि दैविक वाद भनेको कस्तो र आदि भौतिक वाद भनेको कस्तो अब त्यसको बयान सुन्नुहोस् आध्यात्मिक वाद भनेको पुरानो वाद हो ज्यादै पुरानो ज्यादै पुरानो ज्यादै गहन ज्यादै पुरानो वाद आध्यात्मिक वाद हो अनि आदि दैविक वाद भनेको के हो जब भई परि आउने वाद हो जस्तो दैवी प्रकोप भन्छ नि भन्दैन पानी पर्यो डुबायो भूकम्प गयो अनि मात्रै होइन हावाहुरी तुफान पारी आयो हो भलबाडीले सारा लग्यो भूकम्प आदिको दोष सूची दोष भयो अग्नि प्रकोप भयो यो चाहिँ के भयो दैवी प्रकोप हो दैव लायो दैवी प्रकोप भयो भन्छन् नि यो दैवी दैवी वाद भयो यो कुन बेला हुन्छ वा हुँदैन त्यो थाहै छैन अब दैव परिमा यस्तो प्रकारबाट दैवी प्रकोप वाद आध्यात्मिक वाद भनेको ज्यादै पुरानो वाद भौतिक वाद भनेको सुविधाको वाद आध्यात्मिक वाद नभइकन भौतिक वादको विकास हुन सक्दैन निलो छ बुझ्नुहोस् यसरी म अहिले बिस्तारै बोलिराखेको छु यतिको आवाज आइराखेको छ ठुलो त केले सुनाएको यो माइक्रोफोनले यो माइक्रोफोनलाई सुनाउनेवाला यसलाई सहयोग गर्नेवालाको ऊ त्यहाँ थुपारेर राखेको छ एम्प्लिफायर त्यो त्यसलाई कसको सहयोग छ ए तार टाँगे चाहिँ सारा इलेक्ट्रिक इलेक्ट्रिक उत्पादन केले गरेको कुलेखानीको जल मर्स्याङदीको जल त्रिशुलीको जल बस यिनै जलले अब त्यो कुलेखानीको मर्स्याङदीको त्रिशुलीको जल सुक्यो भने के हुन्छ यो तार पनि छैन त्यो एम्प्लिफायर पनि छैन त्यो जोड्नु मात्रै हो यो पनि ल्याएर यहाँ खड्याउनु मात्रै हो केही पनि बल्ले बल्ले त्यही काम छ यस कारणले निरन्तर वाद भनेको आध्यात्मिक वाद, जल भनेको आध्यात्मिक वाद, यो भनेको भौतिक वाद, आध्यात्मिक वाद, जल नभई त यो जगत हुन सकेन नि त यो। यसै कारणले गर्दाखेरिमा आध्यात्मिक वाद पुरानो वाद हो, भौतिक वाद भनेको त्यसलाई परिशीलन गर्ने वाद हो। यसकारणले आध्यात्मिक वादको चिन्तनमा लाग्नुहोस्। आध्यात्मिक वाद बिना कुनै प्रकारबाट मनुष्य सफल हुन सक्दैन। आध्यात्मिक वाद भनेको विश्वासको वाद हो, भौतिक वाद भनेको सुखको वाद हो। आध्यात्मिक वाद भनेको शान्तिको वाद हो, भौतिक वाद भनेको सुख चाहिँ हुन्छ, शान्ति हुँदैन। जस्तो प्रकारबाट हामीसँग भौतिक विकास छ, शान्ति हुँदैन। गाडी छ घरमा, बिल्डिङका बिल्डिङ घरहरू छन्, असल असल चिल्ला गाडी छन्, प्लेन पनि होला। अब त्यसदेखि पछाडि अब यहाँबाट बोल्यो, उहाँ जब अमेरिकातिर बोल्छ उत्तिखेरि टेलिफोन होला, घरमा फ्याक्स होला, इमेल होला, कम्प्युटर छ, उड्ने बुड्ने बुड्नेका साधन छन्। तर त्यसले के गर्छ, सुख दिन्छ, ढिलो हुने कुरा चाँडो हुन्छ, तर मुक्ति त हुँदैन नि। हवाइजहाज चढेर मुक्ति नि होइँदैन, माइक्रोफोनबाट बोल्दाखेरि मुक्ति नि होइँदैन, कम्प्युटर फ्याक्स इमेल चलाएर मुक्ति पनि होइँदैन। अनि त्यसपछिबाट रेडियो र टिभी जब सारा सम्बन्ध झुन्डाइरहेर जब सुनिरहेर त्यो पनि मुक्ति हुँदैन। मुक्ति हुनका लागि, शान्ति पाउनका लागि आध्यात्मिक वाद, सुख पाउनका लागि भौतिक वाद। यो जन्मको सुख भौतिकले हुन्छ, परजन्मको सुख आध्यात्मिकले हुन्छ। त्यसै कारणबाट आध्यात्मिक वादमा लाग्नुहुन्छ, भौतिक वादमा लाग्नुहुन्छ भने चाहिँ आध्यात्मिक वादै जाति हुन्छ। फेरि फेरि खान पाइस, नपाइए पनि त्यो आध्यात्मिक वादमा त सुख हुन्छ, आनन्द हुन्छ। लिनु नि छैन, दिनु नि छैन, तेरो नि छैन, मेरो नि छैन, आनन्द भयो, कोही भए ठिकै छ, नभए यस्तो किसिमबाट यो आध्यात्मिक वाद, यस्तो आनन्दको वाद छ। भौतिक वाद दुःखै दुःख, जतिसुकै होस् दुःखको दुःख। जसमा भौतिकता छ त्यसमा दुःख छ। जस्तो तपाईँको घरमा गाडी छ, छोरो गाडी लिएर गएको छ उदाहरणको लागि, छ बजे आउँछ भने छोरो दस बजे राति आउँदैन, गाडी नै आउँदैन, छोरो नै आउँदैन, फोन पनि आउँदैन। अब निन्द्रा लागेला त त्यो घरका बुढाबुढीलाई, ल भगवान् यसो रहेछ, पत्तो पत्तो छैन, छोरो नि गाडी पनि गयो कि हामफाले क्या, अब चिन्ता पर्यो परेन। जसका छोरा नि छैन, गाडी नि छैन, त्यसलाई त पाँचै बजे निदाइदिनु भइगयो नि, ढोक भयो बन्न बस्त, त्यो दस बजेतिर त अर्को सपना देखिरहेको हुन्छ, बन्न बस्त। जोसँग छ त्यसलाई जब ज्यादै दुःख, जोसँग छैन त्यसलाई आराम हुन्छ। जगत यस्तो पो छ त महाराज, जोसँग छ त्यो यति दुखी छ, यहाँ भएकालाई सुखी भने होला, हामीले छैन भएकालाई सुख कति हुँदैन, बिल्कुल कहिले हुँदैन, सुख हुँदैन। नभएकालाई छैन त्यसलाई जब दुःख पनि भयो, त्यसै दुःख भइहाल्यो। जसलाई छैन त्यसलाई खान मन लाग्छ, जसलाई छ त्यसलाई खान हुँदै हुँदैन। जसको चिनी फ्याक्ट्री छ त्यसलाई जब चिनी रोग लागेछ, चिनी हालिया चियाई खान पाउँदैन, मलाई त सुगर भएर बर्बाद भयो भनेर त अब टर्रो चिया पो खाएर बसिया छ। त्यो नहुनलाई त्यो अर्को चाहिँ नै अब दिनको पाँच फाँका यति यति रुत्यो, कहाँ पाउँछ नि छैन, कहाँ पाएर खाओस्, त्यो एउटा छ खान हुँदैन, एउटासँग छैन खान हुन्छ, छ नै छैन। भगवान्ले तुलो राख्नु भएको छ, त्यस कारणबाट तसँग छ खान पाउँदैनस्, तसँग छैन छँदै छैन खानै पाउँदैनस्, लौजा दुइटैलाई यसरी तराजु राख्नुभएको। जसका घरमा चामलका रासका रास छन् थुप्राका थुप्रा, त्यसलाई भात खानु हुँदैन, चिया हलाको खाएर बसिया चाहिँ दसैँ र तिहारमा पनि। त्यो अर्को चाहिँ दिनको दुधुमाना दरले जब छाकेपछि तिन माना दरले रुत्यो, अ कहाँ पाउने त्यसलाई, अर्को चाहिँ त्यत्तिकै छ छैन भेट्नु, यस्तो छ संसार। यसमा संसारमा सबभन्दा ठूलो सुख शान्ति र विचार, यसले भगवानले आज्ञा गर्नुभएको छ। आध्यात्मिक वादमा यो तिनै कुराको परिश्रम हुन्छ, सुख हुन्छ, सन्तोष हुन्छ, विचार आउँछ। भौतिक वादमा सुख सन्तोष र विचारमा पर्दा लाग्छ, केवल कमाउने धमाउने र भौतिक उन्नतिमा लाग्छौं हामीहरू सब। त्यसै कारणले अब हामी जो यो आध्यात्मिकवादमा लागेका जो व्यक्ति छ त्यो व्यक्तिले त्यति ठूलो नोक्सान जे हुँदा नि सोच्दैन त्यति ठूलो फाइदा जे फाइदा हुँदा पनि सोच्दैन यस्ता कारणले त्यो दुईटै कुरालाई सम्मिलित हुन सक्नुपर्छ विदुर भनेर विदुरलाई आध्यात्मिकवादको परिचालन पक्षको बारेमा प्रकाश पार्नु भएको छ। अब आध्यात्मिकवादको कुरा त यो भयो आध्यात्मिक जगत आध्यात्मिक बिना धर्म बिना संसार रहँदैन धर्मले संसार रहने हो धर्म बिना कुनै प्रकारबाट कोही पनि रहन सक्दैन देखिया मात्र कुरा पत्याउने नदेखिया कुरा नपत्याउने हो भन्ने भौतिकवादतिर लाग्ने हो भने आमा र बाउ नपत्याए नि त भयो नि आमा बाबाले गर्भाष्ट दिएको आमालाई त्यो दिन पनि थाहा छैन आमाले आफूलाई जन्माएको दिन पनि थाहा छैन तेरो बाउ यिनै हुन् तेरी आमा यिनै हुन् भने भएर पत्याएन हो अब आफूलाई थाहा नभएको र मलाई थाहा छैन तिमी हो कि होइन मलाई थाहा छैन भन्न थाले नि त भोलि बाबु र आमालाई दुइटैलाई नपत्याए नि त भोलि भौतिक एक कुरा मात्रै गरिरहने हो भने तिमीले जन्मायो हो त मलाई तिमी त्यति सानी नै म जत्रोलाई भएर न्यु हो थाले नि भयो आमा चाहिँ छ बासा जब त तैँले भन्दा हुन्छ तेरो छोरो म कसरी भयो प्रमाण लिएँ भन्न थाल्ने भयो के प्रमाण दिने त्यस्ता नचाहिँदा कुरा जो हो त्यो चाहिँ आध्यात्मिकवादभित्र पर्ने कुरा हुन्छ जो किसिमबाट त्यो आध्यात्मिकवादले विश्वास र निश्चयले धेरै काम गर्छ जहाँ विश्वास र निश्चय हुँदैन त्यो काम हुन सक्दैन यही हो धर्म यही हो संस्कृति यही हो कर्तव्य यही हो काम महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन यथार्थ जानकारी गराइए जीवन जगतको भगवत भक्तिमा चित्तवृत्ति परमात्माको महिमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: जय श्रीमद् भागवत महापुराण
2: सर्वे विहुता स्वविहार तन्त्रं ससन न सक्रो नमस्तम कुटस आद्य पुरुष पुराण त्वेल सहिता गुण कर्म यो नृत सुधायाम कहम दधेज तथो वयम साध्य प्रदाय हृदम यदनु ग्रहाणाम ओम नमो भगवते वासुदेव भाई ऋतिरुवाच इति दासम सुसतिन सदिना मधुवेत्य स प्रसुर भगवान चेतारु विणतम गणम भिन्नम समेदयामास श्रुतम कर्म प्रबोध प्रबुद्ध कर्म दैवेन शिव्यो बान्धून्य सामाद्य यस्मिन् लोका चरचरा हिरणमय सपुरुष सोलम सर्गो देवकर्म सुसदिनम विवाह वचनात्मात्मानुम एकदादृढा ये सत्तानाम आत्मा संस्वर्ण मत्परात्मनम आद्युवतारो यत्रासौ भूतग्राम व्याप्यते साध्यत्वादेम साधि दैवत साधि भूतवि चित्रदात्रदा एकदा हृदयेन च स्मरण विशेष हृदयो विज्ञापित मदगते विराजवत्तेन स्वाणा नाम
0: समाचारी श्रोता महानुभावहरू अहिले भर्खरै प्राप्त समाचार अनुसार नेपाल अहिंसावादी मञ्चका अध्यक्ष अर्थात जसले यो श्रीमद् भागवत सप्ताह महायज्ञको लागि प्रस्तापक आज भन्दा छ महिना अगाडि स्वर्गवासी राजा वीरेन्द्र स्वर्गवासी बडमहारानी ऐश्वर्यका नाममा र राजपरिवारको दुःखद घटनालाई हृदयंगम गर्दै शोक सन्तप्त देशवासीका लागि तृतीय पुण्यतिथिमा श्रीमद् भागवत सप्ताहको लागि प्रस्ताव राखेर हामीसँग पटक पटक हाम्रा प्रतिमा प्रस्ताव राख्नुहुने मेरा परम आदरणीय मित्र एवं देश यज्ञका सबै हर्ताकर्ता श्री यस महायज्ञमा योग प्रसाद धमला अर्थात उहाँकी धर्मपत्नी का साथ र उहाँका छोराछोरी सबैको सुस्वास्थ्य दीर्घायु र पत्नीको अटल सौभाग्य र सबै परिवारको सुखमय जीवनको लागि महायज्ञमा श्री नवपन्थज्यू र योग प्रसाद धमलाजीबाट यस यज्ञको सक्रिय रूपमा प्रस्ताव राखेर आजसम्म ल्याउनका लागि कोशिस गर्नुभयो र अहिले त्यत्रो योगदान दिँदा धेरैमा पनि महायज्ञलाई सफलीभूत प्रदान गर्नका लागि श्री योग प्रसाद धमलाजीबाट रु 51,001 रूपियाँबाट भर्खरै प्रस्तुत हुनुभयो धन्यवाद उहाँको सुस्वास्थ्य दीर्घायु प्रगति गृहमा चिरकाल परिलक्ष्मीको बसोबास भनेर पूर्ण हुन सकोस् शुभकामना व्यक्त समय अनुकूलमा उहाँको स्वागत एवं सम्मान र मर्यादा गरिरहेछ अनुकूलमय वातावरणमा हस् धन्यवाद प्रसाद तमाला 51,001 पहिला घर धारी अहिले हाल काठमाडौँ धन्यवाद।

एकादशी प्रणाले श्रीमद भागवत महापुराणको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकीर्तमान महाराज परीक्षित हजुरमा सुखदेव स्वामीले श्रीमद भागवतको महत्वपूर्ण कथालाई प्रस्तुत गर्नुभएको छ र यसै सन्दर्भमा एउटा वर्णन सुन्नुहोस्। अब यो सृष्टिको सम्बन्धीको वर्णन बताउँछ। अब सृष्टि सम्बन्धीको वर्णनको लागि सृष्टि बा आमाको समायोजनबाट छोरा छोरी जन्मिए, यो त कोही भन्न गाह्रै छैन। किरा फटाइरहेकोबाट हात्तीसम्म, मानव बाटोबाट देवतासम्म मैथिली सृष्टि, यो थाहा भएकै कुरा हो। तर यो आकाश तेज जलवायु पृथ्वी पञ्च महाभूत कहाँबाट सृष्टि भयो? अब यो कुरा सुन्नुहोस्। आकाश तेज जलवायु पृथ्वीबाट संसारको सृष्टि हुन्छ। आकाश तेज जलवायु र पृथ्वी यो कसरी सृष्टि भयो भन्ने बारेमा सोधिएका प्रश्नमा अब सुन्नुहोस्। यो पहिला यो पञ्च महाभूतबाट भनेको शरीर हो। यो संसार पहिला शून्य थियो, केही जाति थिएन। सुन्नलाई के भन्छ? सुन्नलाई के भनिन्छ? ज्योतिषमा व्याकरणमा पनि सुन्नलाई ख भन्छ। ख माने आकाश, के ख भनेको आकाश। आकाशलाई कतिवटा आकाश भन्ने? यहाँ एउटा आकाश, त्यहाँनिर एउटा आकाश त हुँदैन नि। आकाश भनेको केही नभएको र गणना हुँदै नहुने, त्यसलाई ख भनिन्छ, आकाश भनिन्छ। आकाश सुन्ना हो, सुन्ना भनेको ख हो। यसकारणबाट यसबाट संसार शून्यमा रह्यो। अब शून्यमा भएको पृथ्वी भयो है त, यो केही छैन, यो शून्यमा पृथ्वी छ। यो विश्व ब्रह्माण्ड सारा सुन्ना, यसबाट कुनै वस्तुको उत्पादन छैन, शून्यमा परिणत भएको छ पृथ्वी। अनि त्यसदेखि पछाडि शून्यमा पृथ्वी त तयारी भयो। अब त्यसमा ओस आएछ, ओस आएपछि त्यसमा जब बुदबुद भयो, पानीको थोपा रह्यो, त्यो पानीको थोपाले एक ठाउँमा कट्ठा बनाउँदाखेरिमा के हो? संस्कृत भाषामा पानीलाई नारा भनिन्छ। नारा रूपी जलमा एन रूपी घर बनाएर बसेको शेष वस्तु हुनाको कारणले उनको नाम नारायण। नारा रूपी जलमा एन रूपी सिरानी लगाएर निदाइदिएको हुनाले उनको नाम नारायण। बस नारायण बल्ल तयारी। नारायणको नाभिबाट कमल उत्पादन भयो। कमलमा गएर ब्रह्माजी फल्नुभयो। ब्रह्माजीले मलाई सृष्टि गर्ने बाबुआमा खै भनेर खोज्दाखेरिमा पाउन सक्नु भएन। मेरो माताश्री पिताश्री कहाँ हुनुहुन्छ? पाउन सक्नु भएन। बडा आत्तिनुभयो ब्रह्माजी। अनि माता पिताको प्रार्थना गरिएको बेलामा ब्रह्माजीले सत्य संकल्प गर्दाखेरिमा दुईटा कानमा गएर आवाज बज्रिएर तीबाट एउटा मधु मधु भ कैटभ कैटभ भन्ने दुईटा विकल्प तयारी भए विष्णुको कानबाट। तिनलाई मधु र कैटभ नामको देवदानमा राखेर ब्रह्माजीलाई कमलको डाँटबाट उतारेर हामी पहिला जन्मेका हौं भनेर दावी गर्दै भन्न लागेका थिए। ब्रह्माजी बडो आत्तिएर भन्न लाग्नुभयो, ब्रह्म कमलैमा ब्रह्म कमल।

0: ब्रह्मा कमलमा विष्णु जलमा
1: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण ग्राहक महानुभावहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: दाजुभाइ सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 एमाले चोक धादिङ सम्पर्क नम्बर 9866-2625-9860-2581-27। हामी कहाँ तपाईँले रोजेको खोजेको जस्तो आकर्षक आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुको साथै पुराना गहनासँग नयाँ गहना पनि साटिन्छ। हाम्रो शाखा नीलकण्ठ नगरपालिका 3 बीच बजारमा पनि रहेको छ।